0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856602900।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201905370 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201552।
7: मोबाइल 9746000454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो। ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
11: जान त जाने, बरु कहाँ जाने होला खै?
10: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
12: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: प्रथम सतर्कता अपनाउन आग्रह।
1: बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अपनाउन आग्रह। घरमै औषधि पुरिँदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घ रोगी जोखिममा।
0: पुनर्निर्माणका लागि पाउने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 अर्ब भन्दा बढी रकम संकलन।
1: इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै, अन्यायपूर्ण प्रतिबन्धहरूसँग नझुक्ने तेहरानको भनाई।
0: र प्रिमियर लीगमा टोटनहमलाई हराउँदै न्यूक्यासलको पहिलो जीत।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
3: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: काया कैरनमा खबरको सिलसिला जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएको छ। सूचनाको थप पुष्टि तथा वास्तविक अवस्था यकिन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै अहिलेलाई रसुवा नुवाकोट र धादिङका नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले केही बेर अगाडि सूचना निकालेर आग्रह गरेको छ। रसुवामा फेरि बाढ़ी आएको सूचना प्राप्त भएपछि काठमाडौँबाट बाहिरिने गाड़ीहरूलाई रोकिएको छ। बाढ़ी सम्बन्धी प्राप्त सूचनाका आधिकारिक पुष्टि हुन बाँकी रहेकाले हल्लाको पछि नलागी आधिकारिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अप्नाउन आग्रह गरिएको छ।
3: यस्तै भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङभित्र फँसेकाहरूको उद्धार जटिल बन्दै गएको छ। घटनाको चार दिन बितिसक्दा पनि सयौं कामदार अझै सम्पर्कविहीन छन् भने सुरुङभित्रसम्म पुग्ने कठिन भएपछि विद्युतीय टनेलभित्रको उद्धार कार्य अघि बढ़न सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इपानका अनुसार प्रभावित क्षेत्रमा रहेका हाइड्रो प्रोजेक्टहरूमा काम गर्ने झण्डै 930 भन्दा बढ़ी कामदार अझै बेपत्ता छन्। पाँचवटा प्रमुख आयोजनाहरूबाट मात्रै 215 भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। अप्पर त्रिशुली क्षेत्रबाट झण्डै 350 जनालाई टनेलबाट उद्धार गरिएको भए पनि रसुवागढ़ी लाङटाङ खोला लगायत आयोजनामा घटनास्थलसम्म पुग्ने कठिनाई भएको र सुरुङभित्रको अवस्था अज्ञात हुँदा उद्धार कार्य अत्यन्त जटिल बनेको छ। चार दिनपछि चीन र भारतका विज्ञ टोली टनेलमा पुगेका छन्। रसुवाको त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका नागरिकको उद्धारका लागि निरन्तर प्रयास भइरहेको यता सरकारले जनाएको छ।

0: अविरल वर्षा र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेना सहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको अथक प्रयास भइरहेको छ। प्राविधिक टोलीहरू आपतकालीन उपकरण तथा प्राथमिक उपचार बाकस सहित स्थलगत समन्वयमा जुटेका छन्।
1: यसैबीच जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको प्राप्त सूचना अनुसार अहिले नुवाकोटमा बाढ़ी केही बढ़ेको तर ठूलो नरहेको हुँदा यसै सूचनालाई आधार मानेर अहिलेलाई रसुवा नुवाकोट धादिङसम्म नदी आसपासको क्षेत्रमा ठूलो बाढ़ीको जोखिम नरहेको भनेर बाढ़ी पूर्वानुमान महाशाखाले भर्खरै सूचना निकालेको छ। पालिकाका जनप्रतिनिधि र कर्मचारीहरू नै विपद प्रभावित हुँदा विवरण संकलन, पीड़ितको उद्धार तथा राहत व्यवस्थापन, पालिकाबाट हुने समन्वय र प्रशासनिक कामहरू नै हुन सकेका छैनन्। बाढ़ीपछि पालिकाका 12 कर्मचारी सम्पर्क विहीन छन्। यसैबीच बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्क विहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। 7514 जनाको उद्धार भएको छ।
0: भोटेकोशीको बाढ़ीमा परेर मृत्यु भएका व्यक्ति र पशु चपाएको शव कुहिएर प्रभावित क्षेत्रमा महामारी जन्य तथा सरुवा रोग फैलने जोखिम देखिएको छ। बाढ़ीमा सयौं मानिस बेपत्ता भएकामा निकै कम जीवित भेटिएका छन् भने अधिकांशको शव पनि भेटिएको छैन। त्यस्तै हजारौं पशु चौपाया बाढ़ीमा परेकामा कुनै व्यवस्थापन भएको छैन। यसले महामारी जन्य रोग भयावह बन्न सक्ने भन्दै पूर्व तयारी र सावधानी अपनाउन चिकित्सकहरूले सचेत गराएका छन्। यत्रतत्र छरिएका शवका कारण हैजा, झाडापखला, स्क्रब टाइफस, रोटा भाइरस, टाइफाइड, त्यसै गरी हेपाटाइटिस ए र ई, डेंगे, मलेरिया, छालाका संक्रमण, श्वास प्रश्वास सम्बन्धी संक्रमण फैलन सक्नेमा सरुवारोग विशेषज्ञ चिकित्सकहरूको चिन्ता छ। वरिष्ठ सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले तत्काल प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता नअपनाए सार्वजनिक स्वास्थ्य संकट निम्तिन सक्ने चेतावनी दिनुभयो। स्वास्थ्य मन्त्रालयले पनि बाढ़ीग्रस्त क्षेत्रमा बिना काम भीड़भाड़का लागि नजान र स्वास्थ्य सचेतना अपनाउन आग्रह गरेको छ। ठूलो संख्यामा शवहरू भेटिएका छैनन्। पशु चपायामा पनि त्यत्तिकै मरेका देखिएको छ। यो समयमा संक्रमण जन्य रोग फैलने अति डर हुन्छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भन्नुभयो, हामीले जहाँ जहाँ खानेकुरा र राहत वितरण भएको छ त्यहाँ अति सावधानी अपनाउनु भनेका छौं। उद्धारकर्मीले पनि यस्तो अवस्थामा महामारी जन्य रोगबारे विशेष ध्यान दिनुपर्छ। स्थानीयले शव वा मरेका पशु चौपाया देखेमा प्रहरीलाई खबर गर्नुपर्छ। महामारी जन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउने उहाँको भनाई छ। अब त्यसमा केन्द्रित भएर काम शुरू गर्ने सरकारको तयारी छ। महामारी जन्य रोग फैलियो भने निकै डरलाग्दो अवस्था आउन सक्छ। अब त्यसतर्फ सबै मिलेर अघि बढ्नुपर्छ। आजको नयाँ पत्रिकामा खबर छ।
1: यसैबीच बाढ़ी प्रभावित क्षेत्रका कतिपय पीड़ितको घरमै औषधि पुरिएको छ, अस्पतालमा पनि अभाव भएको छ। त्यसैले सुत्केरी र दीर्घरोगी जोखिममा रहेका खबर कान्तिपुरले छापेको छ। भोटेकोशीको बाढ़ीमा परि ज्यान गुमाएका तर पहिचान खुल्न नसकेका शवको भविष्यमा आफन्तले शनाखत गर्न सक्ने गरी नेपाल प्रहरीले वैज्ञानिक अभिलेखीकरण सहित सुरक्षित व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको छ। बाढ़ीले बगाएर नदी किनार खोल्सा तथा विभिन्न ठाउँमा पुर्याएका शव तथा शरीरका अंगहरू संकलन गरेर कानूनी प्रक्रिया पूरा गर्ने, फरेन्सिक प्रमाण सुरक्षित राख्ने र त्यसपछि स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर अन्तिम व्यवस्थापन गर्ने प्रक्रिया एकीकृत रूपमा अघि बढ़ाइएको प्रहरीले जनाएको छ। काया कैरनमा गाँठका कुरा श्रृंखलाको दोस्रो भागमा पैसा आउनु अघि संसार कसरी चल्थ्यो भन्ने रोचक जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इंजीनियरिंग कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी नदीमा फेरि बाढ़ी आएको सूचना प्राप्त भए पनि अहिलेलाई ठूलो जोखिम नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाई, जलविद्युत आयोजनाका सुरुङभित्र फल्सेकाहरूको उद्धार जटिल, उद्धारको प्रयास चल्दै पालिकाका जनप्रतिनिधि र कर्मचारी नै प्रभावित हुँदा राहत र उद्धारमा समस्या, बाढ़ीपछि स्वास्थ्य संकटको डर, बिना काम प्रभावित क्षेत्रमा नजान र सचेतना अप्नाउन आग्रह, घरमै औषधि पुनिदा र अस्पतालमा पनि अभाव हुँदा सुत्केरी र दीर्घरोगी जोखिममा, सबको वैज्ञानिक अभिलेख राखेर व्यवस्थापन गरिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। भोटेकोशीमा अस्ति बुधबार आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत, उद्धार, खोज तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैविक रोग उद्धार कोषमा हिजो बेलुकीसम्म 5,44,46,00,000 रूपियाँ जुटेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। शुक्रबार साँझसम्म 4,38,00,000,00 रूपियाँ संकलन भएको थियो। बाँकी रकम हिजो थपिएको हो। विभिन्न बैंक तथा व्यावसायिक संस्था, सामाजिक संस्था र व्यक्तिगत क्षेत्रबाट समेत कोषमा सहयोग घोषणा तथा रकम हस्तान्तरण भएको छ। सहयोग रकम संकलन हुने क्रम पनि जारी रहेको छ।
4: भोटेकोशी बाढ़ीबाट भएको क्षतिको पुननिर्माण र पुनर्स्थापनाका लागि पौने आठ खर्ब रूपियाँ अर्थात 5 अर्ब अमेरिकी डलर आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अन्तर्राष्ट्रिय समाचार एजेन्सी द रोइटर्ससँगको कुराकानीमा बाढ़ीबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा अरू पुनर्स्थापनाका लागि पाउने 8 खर्ब आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताउनु भएको हो। क्षति तथा नोक्सानीको पूर्ण विवरण आउन बाँकी रहेकाले यो प्रारम्भिक अनुमान मात्र भएको उल्लेख गर्दै मन्त्री वाग्लेले सम्पूर्ण क्षति विवरण आएपछि वास्तविक लागत यकिन हुने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार तत्कालका लागि खोज, उद्धार र राहत कार्यमा केन्द्रित रहेको बताउनु भएको छ। उहाँले उद्धार तथा राहतको काम पूरा भएपछि विपदपछिको मूल्याङ्कन हुने र त्यसकै आधारमा पुनर्स्थापना तथा पुननिर्माणका लागि दात्री समुदायसँग सहयोगका लागि आग्रह गरिने बताउनु भएको छ।
5: हजारौं वर्ष अघि अहिले जस्तो पैसा थिएन। पैसा नभए पनि हाम्रा पुर्खा थिए। रोग थियो, निन्द्रा थियो, भोक थियो, संसार चलायमान थियो। पैसाको आविष्कार हुनु अघि मानिसहरू आफूलाई चाहिने सामान साटासाट गरेर काम चलाउँथे, जसलाई हिजो आज वस्तु विनिमय अर्थात बार्टर सिस्टम भनिन्छ। प्रस्तुत छ गाँठका कुरा श्रृंखलाको दोस्रो भाग।
4: पैसा जन्मनु अघि व्यक्ति, परिवार, समुदाय, समाज र देश देशावरको आर्थिक कारोबार वस्तु विनिमय अनुसार चल्थ्यो। समाज र समुदाय छरिएको थियो। कतै जाडो धेरै, कतै गर्मी, कतै धान फल्थ्यो, कतै जौ र कोदो। मौसम अनुसार पशुपालन पनि विविध थियो। किसानले अन्न फलाउँथे, गोठालाले दूध र घिउ उत्पादन गर्थे, कसैले माछा मार्थे, कसैले कपास रोप्थे, कसैले धागो काट्थे, कसैले कपड़ा बुन्थे, कसैले औजार बनाउँथे। तपाईसँग अन्न छ, मलाई खेतीपाती गर्ने औजार चाहिएको छ। मसँग खेतीपाती गर्ने औजार छन्, मलाई खाने अन्न चाहिएको छ। दुवैजनाको आवश्यकता मिल्यो भने साटासाट भयो। तर साटासाटका आफ्नै सीमितता र समस्या पनि थिए। एक बोरा धान भएको किसानलाई जुत्ता चाहियो, तर जुत्ता बनाउने मान्छेलाई धान नचाहिँदा के गर्ने? जुत्ता बनाउनेलाई कपड़ा चाहिएको छ, कपड़ा चाहिएको मान्छेलाई नुन बेच्नु छ, नुन बेच्नेलाई घिउ चाहिएको छ, घिउ बेच्नेलाई धान चाहिएको छ। अब यस्तोमा के गर्ने? सबैजना एकै ठाउँमा भेटेर कुरा मिलाऊ भन्यो, भ्याकुताको धार नै पुर्याउने गाह्रो। सबैजनालाई भेला पारिहाल्यो भने चाहिएको मात्रा र मोल मिलाउन झन साह्रो। साटासाट प्रणालीमा वस्तुको मूल्य कति हो भन्ने साझा मापदण्ड बनाउन कठिन भयो। मान्छेका आवश्यकता बढ्दै गयो, समुदाय ठूलो हुँदै गयो, वस्तु विनिमय गर्ने ठाउँहरू बढ्दै गए। यसरी वस्तु विनिमय गर्ने ठाउँलाई हाट भनिँदै गयो। हाटहरू बढ्दै गए, हाटसँगै वस्तु विनिमय टाढा टाढासम्म फैलिँदै गयो। स्थानीय गाउँमा मात्र होइन, अर्को गाउँ, अर्को शहर र अर्को देशसँग पनि व्यापार गर्नुपर्ने भयो। त्यसपछि मानिसहरूले केही यस्ता वस्तु खोज्न थाले जसलाई धेरैले स्वीकार गरून्, सजिलै बोक्न सकियोस् र आवश्यकता पर्दा फेरि अर्को वस्तुसँग साट्न सकियोस्। कतै नुन, कतै अन्न, कतै पशु, कतै सिप र श्रम पनि विनिमयको माध्यम बने। यसरी वस्तुको विनिमय हुँदै जाँदा सबैले स्वीकार गर्ने वस्तु हुन पुग्यो तामा तथा अरू धातुको टुक्रा। धातुका टुक्राबाट बनाएका सिक्का टिकाउ भए, बोक्न सजिलो भयो, तौलेर धातुको मूल्य निर्धारण गर्न पनि सकिने खालको भयो। त्यसैले कागजका नोट अघि संसारभर सुन, चाँदी, तामा, पित्तल र सिल्भर धातुका सिक्का चलन चल्तीमा आए। आज हामी मोबाइलको एक क्लिकमा हजारौं रुपियाँ लेनदेन गर्छौं, तर त्यो सुविधा आउनु अघि धन भन्नु धान, नुन, पशु, जमिन र कल कारखाना थिए। पैसाको विकास वस्तु साटा साटलाई सजिलो बनाउने माध्यमका रूपमा हजारौं वर्षमा भएको हो। आज हामीसँग पैसा छ, तर पैसाको पछाडिको कथा सम्झिँदा एउटा कुरा स्पष्ट हुन्छ, मान्छेलाई पैसा चाहिएको होइन, आफ्नो आवश्यकता पूरा गर्न सजिलो माध्यम चाहिएको थियो र त्यो माध्यम समयसँगै बदलिँदै गयो। तर कथा यतिमै सकिँदैन। अब प्रश्न उठ्छ, पहिलो सिक्का कहाँ बन्यो, कागजी नोट कसरी आयो, बैंकले पैसा कसरी जन्मायो, अनि आज पैसा मोबाइलको स्क्रिनमा कसरी पुग्यो? यी सबैको कथा गाँठका कुराको अर्को श्रृंखलामा लिएर आउनेछौ।
5: गएको भदौ 10 गतेको रसुवा बाढ़ीले दशैं तिहार लक्षित आयात प्रत्यक्ष प्रभावित भएको छ। हिमालय सीमापार वाणिज्य संघका अनुसार रसुवा भन्सार यार्डमा रहेका झण्डै 500 कन्टेनर बगाएको अनुमान छ। यस्तै चिनिया भन्सार फारी झण्डै 250 कन्टेनर बाटोमै अल्पत्र परेका छन्। बाढ़ीले बगाएका र भन्सार पारी बाटोमा अल्पत्र कन्टेनरमा दशैं तिहार लक्षित सामान छ। संघका पूर्व अध्यक्ष अशोक कुमार श्रेष्ठले नाका क्षेत्र र चिनिया भूभागमा 250 भन्दा बढ़ी कन्टेनर रोकिएको अनुमान गरिएको बताउनुभयो। रसुवाको बाटो र पूर्वाधारको क्षति हेर्दा नाका तत्काल शुरू हुने अवस्था छैन। कन्टेनरमा लत्ता कपड़ा, जुत्ता चप्पल, फलफूल, काजु, किसमिस लगायतका भाई मसला, इलेक्ट्रोनिक्स र धातुका सामान लगायत रहेका संघले जनाएको छ। रसुवा नाका ठप्प भएपछि सरकारले तातो पानी र कोरला नाकालाई विकल्पका रूपमा अघि बढ़ाउनु पर्ने व्यवसायीको माग छ।
4: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालबाट निर्यात हुने प्रमुख 20 वस्तुकै निकासी बढ़ेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षको साउनको तुलनामा चालू वर्षको साउनमा मूल्यका आधारमा प्रमुख 20 निर्यात वस्तुको निकासी बढ़ेको हो। सबैभन्दा ठूलो वृद्धि फलाम, स्टील तथा तिनका उत्पादनको निर्यातमा देखिएको छ। गएको वर्षको साउनमा 35,59,00,000 रूपियाँ बराबरको फलाम, स्टील तथा तिनका उत्पादन निर्यात भएकोमा चालू आर्थिक वर्षको यसै अवधिमा बढ़ेर 2,03,79,00,000 रूपियाँ पुगेको छ। यो 472.59% वृद्धि हो। यस्तै कुकुर तथा बिरालोको खानाको निर्यात 188.02% बढ़ेको खबर कारोबारले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
6: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
6: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल।

0: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि सब थोक हो नि दिदी, म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
2: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु, पढ्छ है छोरी? ओइ पढ्छ नि है।
3: रामा जस्ता बाबुहरू,
1: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पङ्गिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
4: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
5: यसले गर्दा आज कति वचन सुन्नु पर्यो? यो जन्मिनु सक्दा त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: समय दिउँसो 3 बजे र साँझ 6 बजे।
1: सबकांती से सूरज जाता तो हजारों सालों से जंग क्यों होती है भाई? कहाँ ये साले?
2: इसका अंजाम क्या होगा ये तुम जानते ही होगे।
3: It's time. I'm coming.
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।
4: I'm home, Daddy.
0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
5: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
5: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
5: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
5: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
6: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
7: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
6: यसलाई शोख नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
7: ए हो र?
6: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
7: बाप्रे, यति धेरै जोखिम?
6: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
8: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
10: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
11: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड़ सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
9: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209973, मोबाइल 97463061।
12: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
12: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो।
12: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
12: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
12: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू
12: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
12: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
12: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
12: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
12: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org/ बिहान 6:35 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरु।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसी सहरमा दिवंगत आफन्तको सम्झनामा झाँकी सहित बजारमा गाई जात्रा निकालिएको थियो। लमजुङमा 20 वर्ष मुनिका 15 किशोरीले गराए गर्भपतन। भुजुङ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुधारका लागि आवश्यक सामग्री सहयोग र बेसर साथ महिला सञ्जालमा आबद्ध सबै आमा समूहले रसुवा भोटेकोशी बाढ़ी पीड़ितका लागि सहयोग गर्ने जनचेतनामा समूहले 15,000 प्रदान। अब समाचार विस्तारमा। लमजुङको बेसरमा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा नेवार समुदायले हिजो गाई जात्रा मनाएका थिए। गाई जात्रामा मानिसलाई गाईका रूपमा सिंगारी नगर परिक्रमा गरिएको थियो। हरेक वर्ष भाद्र कृष्ण प्रतिपाददेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर शुरू भएको हो। बेसी शहरमा पनि दिवंगत आफन्तको सम्झनामा गाई जात्रा निकालिएको थियो। बेसी शहरमा वडा नम्बर 7 का सुरेश श्रेष्ठको घरबाट दिवंगत आमा विष्णुमाया श्रेष्ठको सम्झनामा गाई जात्रा निकालिएको थियो भने बेसर 8 का जीवन श्रेष्ठका आमा विष्णुमाया श्रेष्ठ, सोही ओडाका हरिकुमार, रामकुमार र कृष्ण कुमार श्रेष्ठका बुवा हरकमान श्रेष्ठको सम्झनामा गाई जात्रा निकालिएको थियो। यसै गरी बेसर 8 का जनक श्रेष्ठका स्वर्गीय हजुरआमा सुकमाया श्रेष्ठ र हजुरबुवा साधुमान श्रेष्ठको स्मृतिमा गाई जात्रा निकालिएको थियो। नेवाखल बेसरले परम्परा र संस्कृतिको संरक्षणका लागि गाई जात्रा निकालेको हो। बेसी शहरको भीमसेन स्थानबाट शुरू भएको झाँकी सहितको गाई जात्रा बजार परिक्रमा गरेको थियो। गाई जात्राको अवसरमा गाई वा मानिसलाई गाईको रूपमा सिंगारी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छरमा समय वैतरणी पार हुन्छ भने धार्मिक विश्वास छ। गाई जात्राको अवसरमा विभिन्न व्यङ्ग्यात्मक प्रस्तुतिहरू पनि देखाउने चलन छ। राजा प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाई जात्रामा क्रममा हनुमान ढोकामा रहेका सुन्दर राज दरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ। देशका विभिन्न शहरमा गाई जात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करूणाका साथ गीत समेत गाइन्छ। यस वर्ष भने भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण धेरैको निधन भएकाले प्रसहन लगायतका हास्य व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना नगरिएको जनाएको छ। लमजुङमा 20 वर्ष उमेर पुगेका 15 जना किशोरीले आर्थिक वर्ष 82-83 गर्भपतन गराएको छ। तीमध्ये 13 जनाले मेडिकल विधि र 2 जनाले सर्जिकल विधिबाट गर्भपतन गराएको हुन्। प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार पालिकागत रूपमा सबैभन्दा धेरै मध्य नेपाल नगरपालिकामा 6 जना रहेका छन्। त्यस्तै बेसी सहर नगरपालिकामा 4 जना तथा मर्सङ्गी गाउँपालिका र दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिकामा 1-1 जना किशोरीले मेडिकल विधिबाट गर्भपतन गराएका छन् भने रायनस नगरपालिका, कोलसोथ, दुधपोखरी गाउँपालिकामा गर्भपतन गर्ने किशोरीको संख्या 0 रहेको प्रदेश जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य निदेशक दीपक बमजनले बताउनुभयो। बमजनका अनुसार यसअघि आर्थिक वर्ष 81-82 जिल्लामा 20 वर्ष मुनिका 11 जना किशोरीले मेडिकल विधिबाट गर्भपतन गराएका थिए। आर्थिक वर्ष 2081-82 यस्तो संख्या 17 जना रहेको थियो। यस्तै आर्थिक वर्ष 82-83 जिल्लामा सर्जिकल विधिबाट गर्भपतन गराएका मध्ये 2 जना बेसी सहर नगरपालिका रहेका छन्। जिल्लाका अन्य पालिकामा सर्जिकल विधिबाट गर्भपतन गराउने किशोरीको संख्या 0 रहेको छ। आर्थिक वर्ष 81-82 भने जिल्लामा 4 जना किशोरीले सर्जिकल विधिबाट गर्भपतन गराएका थिए। तीमध्ये बेसर नगरपालिकाका 3 जना र रायनस नगरपालिकाका 1 जना रहेका थिए। तथ्याङ्कले पछिल्ला वर्षमा 20 वर्ष मुनिका किशोरीमा गर्भपतनको संख्या केही घटेको देखाए पनि किशोर अवस्थामै हुने गर्भधारण र त्यसपछि गर्भपतन गर्नुपर्ने अवस्थालाई अझ गम्भीर सामाजिक तथा स्वास्थ्य विषयका रूपमा लिनुपर्ने देखिन्छ। सदर गाउँपालिका चार भुजुङ स्थित स्वास्थ्य चौकीमा प्रसूति सेवा थप व्यवस्थित बनाउन आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित र सहज प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले डेलिभरी बेड र अटोक्लेभ मेसिन हस्तान्तरण गरिएको छ। हृदयबाट सेवा सबैका लागि भन्ने नारासहित मुटु फाउण्डेशन नेपाल, मनोज एसोसिएशन फ्रान्स र प्रोजेक्ट सूर्य पेरिस फ्रान्सको आर्थिक सहयोगमा सामग्री उपलब्ध गराएको मुटु फाउण्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरूङले जानकारी दिनुभयो। गाउँपालिका उपाध्यक्ष गमीमाया गुरूङले स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामग्री थपिएसँगै स्थानीय गर्भवती तथा सुत्केरी महिलाले गाउँमै थप सहज सुरक्षित र गुणस्तरीय प्रसूति सेवा पाउने बताउनुभयो। उहाँले स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन यस्ता सहयोग महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। मुटु फाउण्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरूङ नेतृत्वको टोलीले भुजुङ स्वास्थ्य चौकीमै पुगेर स्वास्थ्यकर्मीलाई उक्त सामग्री हस्तान्तरण गरेको हो। सामग्री हस्तान्तरण कार्यक्रममा कोलसुत्र गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरूङ, वडा नम्बर चारका अध्यक्ष नारायण गुरूङ, स्वास्थ्य स्वयं संयोजक अरविन्द कुमार चौधरी, गाउँ कार्यपालिका सदस्य हेमन्त गुरूङ, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा स्थानीयको सहभागिता रहेको थियो। डेलिभरी बेड र अटोक्लेभ मेसिनको उपलब्धले स्वास्थ्य चौकीमा प्रसूति सेवा लिन आउने महिलालाई सेवा प्रभावमा सहजता हुनुका साथै प्रसूति कक्षको सरसफाई तथा उपकरणको संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। लमजुङको विश्वगर नगरपालिका सात स्थित वडा स्तरीय महिला सञ्जालले रसुवा भोटेकोसी बाढ़ी पीड़ितलाई सहयोग गर्ने निर्णय गरेको छ। सञ्जालका अध्यक्ष मीना बस्नेत रावलको अध्यक्षतामा शनिबार बसेको सञ्जालको बैठकमा वडा स्तरीय महिला सञ्जालमा आबद्ध 13 आमा समूहले सकेको सहयोग गर्ने निर्णय भएको छ। सञ्जालको निर्णय अनुसार जनचेतना आमा समूहले शनिबार नै बाढ़ी पीड़ितका लागि 15,000 रूपियाँ सहयोग गरेको छ। समूहले विपदमा परेका परिवारलाई राहत र सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। बाढ़ीबाट प्रभावित परिवारप्रति एकबद्धता जनाउँदै समूहले आफ्नो क्षमता अनुसार सहयोग गरेको जनाएको छ। विपदको समयमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड़ दिँदै समूहले पीड़ितको साथमा उभिन सबैलाई आग्रह गरेको छ। यसैबीच सञ्जालमा आबद्ध सबै आमा समूहले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सेङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडेल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडेल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
7: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
5: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98477-69229।
8: पट्टा हराएको सूचना, यही मिति 2083 साल।
9: ए हजुर, पेन्सन पट्टा हरायो रे?
10: हो, म खोज्दैछु।
9: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
11: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
9: बुद्धि तमाङ,
11: गौमाया गुरुङ,
9: विल्सन विक्रम राई,
11: सुनिल थापा,
9: पशुपति राई,
11: डीबी गुरुङ।
12: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
13: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
14: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
13: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ।
15: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
13: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
16: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
17: रसुवाको भोटेकोसी नदीमा गएको बुधबार रायको बारीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 246 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसै गरी रसुवामा 13, नुवाकोटमा एकाउन्न, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63 र तनहुँमा 35 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्क विहीन रहेका छन्। उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 7514 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ। शवको शनाखत कठिन हुँदै गएर राख्ने ठाउँको अभाव हुनुका साथै संक्रमण फैलिने जोखिम देखिएपछि शनाखत नभएका शव जमीनमा गाड्न शुरू गरिएको छ। पहिचान नभएका तथा व्यवहारिसी शव व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2083 ल्याएर सरकारले पहिचान हुन नसकेका शव व्यवस्थापन गर्न थालेको हो। निर्देशिका संशोधन लगाउँदै चितवनमा शव व्यवस्थापनको काम शुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रमेश पौडेलका अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीको मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाडिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि पहिचान हुन नसक्ने अवस्थामा भेटिएका शवको डीएनए लगायतका पहिचानमा सहयोग गर्ने अरू आधारहरू सुरक्षित राखेर सरकारले व्यवस्थापन गर्न थालेको बताउनुभयो। बाढ़ीपछिको उद्धार, उपचार, व्यवस्थापन र संचार पुनर्स्थापना लगायतका बारे सामाजिक सञ्जाल मार्फत विवरण सार्वजनिक गर्दै उहाँले पहिचान भएका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको स्पष्ट पार्नुभयो। पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवहरू मात्र डीएनए लगायतका अरू पहिचानहरूलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखेर सरकारले आफै व्यवस्थापन गर्न लागेको उहाँको भनाई छ। परिवारले पहिचान गरेर गरेका सब सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको भन्दै उहाँले यस विषयमा कुनै पनि भ्रमक नरहन पनि अनुरोध गर्नुभएको छ। मर्सेन्टी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
18: मुख्य समाचारका प्रायोजक
19: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
17: गाईजात्राको अवसरमा बेसरमा दिवंगत आफन्तको सम्झनामा झाँकी सहितको गाई जात्रा बजार परिक्रमा गरिएको थियो। लमजुङमा 20 वर्ष मुनिका 15 किशोरीले गराए गर्भपतन। बुजुङ स्वास्थ्य चौकीमा प्रसूति सेवा सुधारका लागि आवश्यक सामग्री सहयोग र बेसर साथ महिला सञ्जालमा आबद्ध सबै आमा समूहले रसुवा फोटेकोशी बाढ़ी पीड़ितका लागि सहयोग गर्ने। जनचेतनामा समूहले 15,000 प्रदान। बिहान 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
3: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
4: तिमी पनि मेरो लागि सब थोक हो नि दिदी। म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछ।
2: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पङ्गिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
6: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
7: यसले गर्दा आज कति वचन सुन्नु पर्यो। यो जन्मिनु सक्का त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
1: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
0: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: ए साईले घर बनाएर त लगभग सक्न आँटिसौ त के सकिन्थ्यो दिदी अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ बल्ल बल्ल आँटेर बनाएको साँच्चै दिदी आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला
6: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि
7: हजुर आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम सिसाको टपन ग्लास रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्
8: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुनार थप जानकारीको लागि सम्पर्क 98664-51901
9: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ
9: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
11: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
9: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
11: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
9: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
11: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98566-42244
12: नमस्ते म लोक गायक बलवीर थापा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मर्सियङ 95 मेगाहर्ज

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
7: सुर्बीकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
8: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
7: धन्यवाद काका।
8: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
7: किन नहुनु नि काका। ए, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
8: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
7: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
8: हजुर हजुर,
7: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
9: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
10: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्या मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
1: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ, त्यही सिलाएँ नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेसलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल रमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
1: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: ल अब दुलाले दुलाईलाई औठी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
3: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङ्गदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङ्गदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
2: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
3: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङ्गदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङ्गदी गाउँपालिका परिवार लम्जु।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेग्ली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 98461 26344, 98461 26344।

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आया मरेन्यामा यानी आए।
4: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850386780।
7: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9852 13236 र 9850058।

0: होइन होइन कहाँ भाडी खोला तल छ त्यहाँ चाहिँ नि भिडियो खिच्न जाने भन्दै चाहिँ नि मानिसहरू चाहिँ त्यो अझ चाहिँ नि बाढी आउने क्षेत्रतिरै गएको पनि देखिएको छ। यो पहिलादेखिकै कुरा हो यो होइन। अब अहिले एउटा कस्तो खालको एउटा समाजमा एउटा कस्तो खालको चाहिँ एउटा नयाँ चाहिँ अब के भन्ने अब नयाँ खालको चाहिँ बानी आयो भनेदेखि अथवा
1: त्यो
0: प्रवृत्ति भनौँ होइन अब मान्छेहरू चाहिँ अब यो भिडियो खिचेर चाहिँ नि यो चर्चित हुने छोटो समयमा चर्चित हुनलाई जोखिमयुक्त ठाउँहरूमा गएर चाहिँ नि भिडियो खिच्न जाने होइन। अब त्यसले गर्दाखेरि के हुन्छ भने उनीहरू आफै चाहिँ नि त्यो अन्तिम भिडियो हुन्छ त्यो अन्तिम फोटो हुन्छ उनीहरूको हगि किनभनेदेखि अब त्यो जाँदा जाँदै त्यो बाढी आउँछ अथवा जस्तो के अरे त्यो अब कतिपय चाहिँ एकदम धरापयुक्त ठाउँहरूमा गएर त्यसरी एकदम चाहिँ जोखिम मोलेर फोटो खिच्ने त्यो प्रवृत्ति एकदम गलत छ र यो गर्नै हुँदैन। बाढी आएपछि तपाईँ सुरक्षित ठाउँ माथिल्लो सतहमा जाने खोलाभन्दा टाढा माथि खोलै खोला जाने पनि होइन बाटो यदि खोलै खोला जान्छ भने माथि चढ्ने माथिल्लो उचाइमा चढ्ने
1: र कतिपय ठाउँमा त जस्तो अहिले हामीले हेर्दाखेरि पनि टिमुरी आसपासका ठाउँमा त त्यो माथि जानको लागि पनि त्यो भौगोलिक त्यो विकर्ता अथवा अप्ठ्यारो भूगोलले काट्दाखेरि पनि त्यो मेसो नपाएको अलमल्लीको जस्तो पनि देखियो।
0: हो अब यही हो तपाईँले अघि पूर्व तयारीको अलिकति छुनुभएको थियो होइन। हो अब त्यही हो पूर्व तयारी भनेको के हो भने यस्ता बाढी आउँदा भाग्ने कहाँ त भन्ने कुराहरू ठाउँहरू पहिल्यै पहिचान हुनुपर्छ र त्यो जाने ठाउँ अब जस्तो तपाईँको ठाडो ठाउँमा चढ्न सकिँदैन भने भर्याङ बनाएर हुन्छ कि कसरी हुन्छ त्यहाँ जाने सजिलो बाटो बनाएर हामीले सुरक्षित ठाउँ पहिले यो भनेको प्रकोप पूर्व तयारी हो त्यो हो क्या। अब त्यो कहिले आउँछ थाहा छैन तर समस्या कहाँनिर भने तपाईँले यसरी आउँछ यहाँ भाग्नलाई हामी यसरी संरचना बनाउँछौँ भनेर तपाईँ जानुभयो भनेदेखि मान्छेहरूले तपाईँलाई उडाउँछन् हावामा उडाउँछन्। जस्तो मैले यो विगत चाहिँ लगभग 28 वर्षदेखि मैले यो हिमताल सम्बन्धी अध्ययन गरेर गर्दै अध्ययन अवलोकन अनुसन्धान गर्दै आइरहेको छु होइन। र अब कतिपय कुराहरू यही कुरा मैले कति ठाउँमा यो धेरै जोखिम छ है हाम्रो हिमतालको बाढीबाट चाहिँ हामीलाई एकदम ठूलो जोखिम छ हिम पहिरो अब हिमबाढी भन्छु म यसलाई मैले नै यसलाई चाहिँ नामाकरण हिमबाढी भनेर गरेँ छु। र जस्तो पोखराको जुन चाहिँ सेती बाढी जस्तो अहिले जुन अब त्रिशुलीको बाढी जसरी आयो
1: रसुवाको
0: बोटेकोसीबाट यो सन 2012 मे 5 सेतीमा यस्तै गरी बाढी आएको हो। र अब यहाँ अझ कस्तो खालको चाहिँ दुविधा उत्पन्न गराइन्छ भनेदेखि यो ताल फुटेर मात्रै बाढी आउँछ भन्ने एउटा चाहिँ नि एउटा मानसिकता छ। हो जब मैले हिमताल अध्ययन गर्न थालेँ आजभन्दा 29 वर्ष अगाडि त्यो बेलामा हाम्रो पनि सोच के थियो भने हो बाढी भनेको हिमताल फुटेर मात्रै आउँछ। र तर पछि मैले अध्ययन गर्दै जाँदाखेरि मैले मादीको बाढी 2003 हेरेँ त्यसको अध्ययन गर्दै जाँदाखेरि त्यहाँ ताल थिएन तर पनि अब त्यहाँ जबरजस्ती ताल कता खोज्नेतिर हामी गयौं होइन टेम्पोररी ताल बन्यो होला भन्ने हिसाबबाट चाहिँ एउटा चाहिँ हामी त्यसरी चाहिँ गएको थियौं अध्ययन गरेँ मैले। तर जब मैले 2007 मैले फेरि हिमबाढीकै बारेमा यो मोडलिङ गर्ने चाहिँ नि मेरो आफ्नो चाहिँ नि थेसिस थियो त्यस गर्ने क्रममा चाहिँ नि खोज्दै जाँदाखेरि चाहिँ होइन यो पहिरोबाट पनि अथवा हिम पहिरोबाट पनि यस्तो खालको बाढी यस्तो खालको प्रकोप आउन सक्ने रहेछ भन्ने कुरा चाहिँ मैले चाहिँ पत्ता लगाएँ होइन। अब त्यसपछि सन 12 चाहिँ सेतीबाढी आयो सेतीबाढीको मैले अध्ययन गर्दै जाँदाखेरि चाहिँ नि के देखियो भन्दाखेरि त त्यहाँ कुनै पनि ताल थिएन त्यहाँ चाहिँ नि त्यो माथिबाट चाहिँ पहिरो हिम पहिरो चट्टानसहितको जस्तो अहिले यो चाहिँ रसुवामाथि आएको पनि त्यही नै खालको हो चट्टानसहितको ठूलो चाहिँ नि ब्लक चाहिँ नि खसेर त्यहाँ हिमनदीमाथि नै खस्न गयो र त्यसपछि त्यही चाहिँ नि पदार्थ चाहिँ नि हिउँ मिसिएको लेदो भनौँ न होइन हिउँ अलिअलि माटो त्यसपछि ढुङ्गा चट्टानका टुक्राहरू सहितको गेग्रान भाग त्यो चाहिँ द्रुत गतिमा तल चाहिँ नि बग्दै आएर त्यही नै बाढीको रूपमा चाहिँ तल चाहिँ नि आयो जसरी अहिले अहिले अहिले आएको छ भन्दा यस्ता प्रक्रिया नौला पक्कै थिएनन्। त्यसबारेमा मैले अनुसन्धान गरेर मैले
1: पूर्व तयारीको कुरा
0: त्यहाँ
1: एकछिनपछि आउँछु यो पूर्व तयारीमा हामी पछि जोड्छौँ। अहिले जब मूल प्रश्न तपाईँले अलिकति कोटिहाल्नुभयो श्रीकमल दुवेदीजी तपाईँ हिमबाढी अध्येता तथा प्रकोप विज्ञ हुनुहुन्छ आज हामी तपाईँसँग भोटेकोसीमा अहिले आएको बाढी र यसको कारण र जोखिम पूर्व सूचना प्रणालीमा केन्द्रित गरेर कुरा गरिरहेका छौं। तपाईँ अलिकति कोट्याउनु भएको थियो अब यही घटनाको मूल कारणतिर लागौं भोटेको सीमा आएको यो बाढीलाई भौगोलिक दृष्टिले हामीले कसरी बुझ्नुपर्छ?
0: हो, अब यस्ता खालका प्रक्रियाहरू हिमाली क्षेत्रमा भइरहेकै थिए, अब हामीले बुझेका पनि थियौं, तर समस्या के हुँदो रहेछ भनेदेखि यो मैले अघि अलिकति छोएँ, अब यो आफूले गरिरहेको कुरो यो मै सही हो भन्ने खालका चाहिँ नि यो अलिकति एउटा समूह हुँदो रहेछ, नयाँ कुरालाई चाहिँ नि त्यसलाई नयाँ कुरा चाहिँ त्यसलाई मान्न तयार नहुने, अब यस्तो खालको ले गर्दाखेरि के हुन गयो भने बहस चाहिँ नि सुरक्षाको लागि कसरी जाने अब भन्ने कुरातिर नमोडिएर हिमताल थियो कि थिएन भन्नेमै हामी अहिले पनि हाम्रो धेरै बहस त्यो त हिमतालै हामी बनाउनलाई चाहिँ त्यहाँ चाहिँ नि प्रयासरत छौं कतिपय मान्छेहरू होइन। म चाहिँ के भन्छु भने मेरो चाहिँ नि बुझाइ के हो भने हिमताल चाहिँ नि फुटिरहनु आवश्यक छैन यस्ता खालका चाहिँ नि प्रकोप आउनलाई, यस्ता खालका प्रकोप पहिरोबाट हिम पहिरोबाट पनि सृजना हुन सक्छ भन्ने मतलब हिमताल फुट्ने बाहेकका अरू कारणहरू जस्तो मैले अहिले भने जस्तो हिम पहिरो भयो त्यसपछि त्यहाँ भएका चाहिँ नि जुन चाहिँ नि हिम नदी जुन चाहिँ स्लोपमा भएको ठाडो चाहिँ नि स्लोप भिरालोमा भएको हिम नदी चाहिँ नि अकस्मात पग्लिएर चाहिँ पनि यस्ता खालका बाढी जस्तो दोर्दीमा त्यस्तो खालको बाढी आएको छ, भारतको चमोलीमा त्यसरी आएको छ होइन, र चाहिँ यस्ता हिमाली क्षेत्रमा हामीले अलिकति बुझ्नु के पर्छ भने हिमाली क्षेत्रमा त्यहाँ गेगरान जुन हुन्छ त्यो चाहिँ हजारौं वर्षको चाहिँ नि त्यो हिम नदीले खियाएर ल्याएर जम्मा पारेर राखेको हुन्छ, हिम नदी हिमाली क्षेत्रमा धेरै ठूलो पानी पर्दैन र थोरै पानी पर्ने हुँदाखेरि जसरी हिम नदीले बगाएर ल्याएको हुन्छ ठूल्ठूला सानो कणदेखि ठूला चट्टानसम्म एकै ढिक्का चाहिँ बगाएर ल्याएको हुन्छ, त्यसै गरी पानीले त्यसरी बगाउन सक्दैन होइन, भनेपछि त्यो त्यही छोडेर राखेको हुन्छ र हिम नदीको चाहिँ छेउमा अथवा त्यो माथिल्लो भिरालो जमिनमा त्यो बरफले जमाएर राखेको हुन्छ जसलाई हामी पर्माफ्रोस्ट भन्छौँ। हो यस्ता खालका पर्माफ्रोस्टहरूमा अहिले हिजो हिउँ पर्थ्यो आज पानी पर्छ र ठूलो वर्षा त्यस्तो क्षेत्रमा ठूलो वर्षा हुँदाखेरि यो पर्माफ्रोस्ट जुन जमेर बसेको जमिन पक्लिँदाखेरि पनि यस्ता खालका बाढी सृजना हुन्छन् भन्दा विभिन्न प्रक्रियाले यस्ता बाढी हिमाली क्षेत्रमा सृजना भइरहेको छ, जस्तो मुस्ताङमा यस्तो भइरहेको हुन्छ, हुम्लामा पनि भएको आयो, तर आजसम्म के हुन्थ्यो भनेदेखि धेरै ठूलो क्षति नभएको अथवा मानवीय बस्ती नभएको अथवा अलिक कम चर्चित ठाउँ भनौँ न हरूमा आएका यस्ता प्रकोपहरूलाई हामीले खासै गहन अध्ययन पनि गरेनौं वास्ता पनि गरेनौं
1: र अहिलेको चाहिँ अलि पहिलेको भन्दा बढी जोखिमपूर्ण अथवा अस्वाभाविक नयाँ हो कि पहिले पनि यसै गरी नै आइरहन्थ्यो, यो चाहिँ बस्ती धेरै जनधनको क्षति गरे हुनाले बढी चर्चामा आएको?
0: म त कसरी हेरेँ मैले भनेदेखि यो खेतीबाड़ी जसरी आएको थियो यो अहिले आएको पनि त्यही मेकानिजम हो होइन, त्यही प्रकृतिकै बाढी हो, तर फरक यति मात्रै हो कि अहिलेको बाढीको चाहिँ नि बाढी भन्दा पनि यसलाई म कसरी लिन्छु भनेदेखि यो चाहिँ नि एभलेन्स जुन माथिबाट आयो नि त्यो एभलेन्सै तलसम्म नै बगेर आएको जस्तो देखिन्छ, किनभनेदेखि त्यसलाई अब यसो हो अब त्यो अब जस्तो माथिल्लो त्यो धार चाहिँ नि हिउँ सहितको हिउँ अथवा बरफ सहितको धार जुन थियो चट्टान सहित चाहिँ तल खस्यो बज्रियो, तल हिम नदी थियो हिम नदीमा बज्रियो र त्यो टुक्रिन्छ, त्यसो हुँदा टुक्रिने र त्यो भएको चाहिँ त्यहाँ बरफ पग्लिने त्यहाँ लेदोसँग चाहिँ एक प्रकार त्यसले चाहिँ एउटा भूकम्पीय तरंग नै ल्याएको थियो र त्यो कुरा चाहिँ यूएसजीएसले पहिला चाहिँ भूकम्प भनेर अलिकति माथिपट्टि देखाएको थियो, अहिले चेन्ज गरेर चाहिँ त्यसलाई चाहिँ त्यो पहिरोले ल्याएको भन्ने चाहिँ अहिले अहिले अहिलेको चाहिँ यूएसजीएसको चाहिँ उसमा चाहिँ त्यस्तो छ, भनेपछि त्यसले भूकम्पीय तरंग त्यत्रो ठूलो लगभग 5 हाराहारीको भूकम्पीय तरंग ल्याउन सक्ने शक्तिले त त्यो त्यहाँ भएको बरफ पगालेर त्यसपछि त्यो यति छिटो त्यो तल आइपुग्यो कि अब हामीले त्यो चीनको चाहिँ नि त्यो भन्सारको सीसीटीभी हेर्दाखेरि 11 चाहिँ नि त्यो छाल आइसकेको छ र त्यो भनेको 8:37 माथि बज्रेको छ, त्योभन्दा अगाडि अलिअलि चाहिँ नि त्यहाँ भाइब्रेसन छ त्यहाँ होइन, त्यसपछि 8:37 भनेपछि तपाईँको 8 भित्रमा त्यहाँ आइसकेको छ, लगभग त्यो 20 छ र त्यो एकदम उच्च गतिमा त्यो बाढी त्यसरी आउन सक्दैन, त्यो भनेको के छ भने त्यो जुन चाहिँ नि एभलेन्स अथवा हिम पहिरो जुन अब त्यसलाई पहि के एभलेन्स नै चाहिँ नि त्यो को छाल नै त्यो तल आधी भनेको अलि माथि नै भन्ने कुरा भयो, एक प्रकारले अब चुनामी नै भनौँ न हामी अहिले चाहिँ हिम चुनामी भने जस्तो खालको आयो त्यो।
1: एकदम हावा हुरी आए जस्तो बत्तिएर आकाशिँदै आयो छाल छाल हिउँको त्यो चट्टान बरफको छाल आयो
0: बरफ त्यसपछि लेदो त्यहाँको चट्टान सबै अब अहिले तपाईँले त्यहाँ हेर्नुभयो भने मान्छेहरूले त्यहाँ उद्धार कार्यमा गएको बेलामा हामीले अलिकति क्लिपहरू हेर्यो भने त्यो हिलोमा चाहिँ नि घस्रिरहेको जस्तो देखिन्छ नि त्यही हिलो थियो त्यसमा मुख्य गरी त्यो हिलो चट्टानका धुलो र चाहिँ नि बरफका टुक्राहरू थियो बरफ त पग्लिँदै गयो होइन र अहिले चाहिँ त्यो हिलो चाहिँ त्यहाँ अझ पनि बाँकी छ
1: भनेपछि हिलो सहितको लेदो सहितको बरफ र चट्टान चाहिँ आधी आए जस्तो सुनामी आए जस्तो आयो त्यो चाहिँ त्यसरी चाहिँ बाढीलाई बाढी भन्दा पनि त्यो खालको चाहिँ हिम पै हिम हिउँ अनि त्यसपछि हिउँको चट्टान बरफको चाहिँ टुक्राहरूको चाहिँ त्यो आधी जस्तो मिश्रणको त्यो प्रकृति भयो अब त्यसले तल हाम्रो झन्डै मुगलिन भन्दा अलि तलसम्म नारायणघाटसम्म अलिक कम भएको थियो होइन मुगलिनसम्म अलिक ठुलै देखियो त्यो तलसम्म आउँदाखेरि बाढीको रूप चाहिँ कसरी बन्छ त्यसलाई सबैले
0: त्यसलाई यस्तो माथिपट्टि जुन एउटा यो गेग्रान बाहको एउटा कस्तो प्रकृति हुन्छ भने यो 5 डिग्री चाहिँ भिरालोपनसम्म मात्र यो आफै बग्न सक्छ त्यसपछि चाहिँ नि त्यसको गति चाहिँ नि कम हुन त्यसले चाहिँ त्यो गेग्रान चाहिँ नि बगाउन बग्न सक्दैन किन त्यो त्यसपछि के हुन्छ त्यहाँ डिपोजिसन हुन्छ त्यो त्यहाँ छोडिदिन्छ त्यसले होइन र अनि त्यसपछि त्यसमा भएको पानी र लेदो जुन चाहिँ नि बग्न सक्छ त्यहाँबाट बगेर निस्किन्छ र त्यो पनि अझ पनि गेग्रान धेरै हुने हुँदाखेरि के हुन्छ गेग्रान त बिस्तारै बग्छ त्यसले गर्दाखेरि के छ भने जुन जति पानी थियो त्यो एकदम पहिला भएको पानी एकदम माथिल्लो सतहसम्म छालको रूपमा त्यसरी आउँदै चाहिँ नि तलसम्म गयो र अब त्यसपछि फेरि बीचमा यसले बीचको क्षेत्रमा कोतर्दै थप चाहिँ गेग्रान सिर्जना गर्यो अनि माथिबाट आएको थप चाहिँ तलपट्टि पनि त कोतरेको छ सबै चाहिँ नि जुन चाहिँ थपियो तल तल तल्लो तटको क्षेत्रमा पनि जुन भिरालो जमिनको आसपासका चाहिँ दायाँ बायाँ काट्दै यसलाई एउटा अङ्ग्रेजीमा गाउजिङ भन्छ अथवा त्यो सुवर्ने के होइन पुरै चाहिँ चट्टानसम्मकै माटोलाई सोरेर यसले चाहिँ त्यसरी खियाएर तल लिएर आउँछ यो प्राय हिमबाडी जुन चाहिँ हामी ग्लफ अङ्ग्रेजीमा ग्लफ भन्छौँ ग्लफ आउँदाखेरि पनि यसै गरी चाहिँ सोर्दै सोर्दै थप चाहिँ त्यसमा चाहिँ नि त्यो गेग्रान थपिँदै आउँछ होइन र त्यसरी चाहिँ यो विकराल हुने कारण चाहिँ ठूलो मात्रामा गेग्रान आएर हो
1: श्रीकमल दुवेदीजी तपाईँ हिमबाडी अध्येता हुनुहुन्छ अब यो हिमनदीको कुनै भाग खस्नु हिमताल फुट्नु र हिम पहिरो जानु यी तीनवटा बीच के फरक छ र अहिले भट्टेकोसीको घटना चाहिँ कुन प्रकृतिसँग बढी मिल्छ
0: अब म पहिला त्यसको प्रक्रिया हिमताल फुट्नेबाटै जाउँ होइन हिमताल फुट्ने भनेको चाहिँ के हुन्छ भने हिमताललाई भनेको चाहिँ त्यो हिमोट भन्छौँ हामी होइन त्यो हिमनदीले ल्याएको चाहिँ नि गेग्रान होइन त्यसले छेकेर चाहिँ नि पछाडिपट्टि चाहिँ नि ताल सिर्जना हुँदै जान्छ र बरफ पग्लिँदै जाँदा थपिँदै गएर त्यो ताल ठुलो ठुलो ठुलो हुँदै जान्छ र कुनै एउटा यस्तो अवस्थामा चाहिँ नि के हुन्छ भने त्यो माथिल्लो प्रायः चाहिँ माथिल्लो क्षेत्रमा ठुलो चाहिँ नि गेग्रान अथवा हिउँ पहिरो चाहिँ त्यो तालमा खस्न जाँदा के हुन्छ त्यसमा एउटा तरङ्ग पनि सृजना हुन जान्छ र चाहिँ नि पानीको सतह वात्तै बढ्दाखेरि त्यो तालको चाहिँ नि बाँधबाट त्यो पानी चाहिँ बाहिरिन थाल्छ अब त्यसरी थाल्दा के हुन्छ त्यसले चाहिँ त्यो ताल किनभने त्यो त प्राकृतिक रूपमा बनेको चाहिँ नि बाँध हुन्छ त्यसको लाई खियाउँदै जान्छ त्यो बाढी जुन पहिला पानीको सतह बढ्यो नि त्यसले खियाउँदै खियाउँदै पिँधमा खियाउँदै जान्छ र झन् ठुलो जति खियाउँदै गयो दायाँ बायाँ त्यसले चाहिँ नि काट्दै त्यसलाई झन् ठुलो ठुलो हुँदै जान्छ त्यो काठ जसलाई चाहिँ अङ्ग्रेजीमा हामी ब्रिज भन्छौँ होइन त्यो चाहिँ ठुलो हुँदै जान्छ त्यो काटिएको भाग र जति काटियो त्यति ठुलो पानी चाहिँ त्यसबाट चाहिँ बाहिर निकास हुन थाल्छ र त्यसरी चाहिँ ताल फुट्ने प्रक्रिया एउटा प्रक्रिया त्यो हो अब अर्को चाहिँ ताल आफै पनि जस्तो त्यहाँको चाहिँ नि कमजोर चाहिँ नि माटो भयो अथवा माटो त्यसलाई बाँधेर राख्ने कुरा जस्तो हुम्लामा चाहिँ त्यस्तै गरी चाहिँ त्यो आफै फुटेको हो नि माथि भित्रबाट चाहिँ पाइपिङ भएको भन्छौँ हामी होइन भित्रभित्रबाट पानी रसाएर त्यो चाहिँ बिस्तारै बग्दै बग्दै एकैचोटि ठुलो भएर त्यसरी पनि फुट्न सक्छ त्यो चाहिँ तर अब सामान्यतया ठुलो हिमतालहरू फुट्ने चाहिँ जुन चाहिँ त्यसको चाहिँ नि त्यो मोरेन बाँध हुन्छ त्यो बाँधलाई चाहिँ नि खियाउँदै खियाउँदै ठुलो हुँदै त्यसबाट झन् धेरै पानी बग्दै बग्दै बग्दै बग्दै त्यसरी चाहिँ यस्तो बाढी सिर्जना हुन्छ
1: यो हिमतालको कुरा
0: हिमतालको कुरा भयो होइन
1: अब यो हिमनदीको कुनै भाग खस्नु वा हिम पहिरो
0: अब त्यो हिमनदीको कुनै भाग खस्ने भने चाहिँ कस्तो हुन्छ भने अब हिम हिमनदी भनेको त भिरालोमा पनि हुन्छ हैन अब त्यो भिरालो जमिनमा भएको अथवा भिरमाथि भएको चाहिँ हिमनदी अब अहिले हामीले के बुझ्नु पर्छ भने अहिले यो जुन यो हाम्रो चाहिँ विश्व तापमान वृद्धिको कारणले गर्दाखेरि माथिल्लो क्षेत्रमा हिमालमा चाहिँ नि हिउँ अथवा बरफ पग्लिने द्रुत गतिमा भइरहेको छ र धेरै चिराहरू परेको अवस्था छ हैन र त्यहाँ चाहिँ के हुन्छ भने हिजो जहाँ हिउँ पर्थ्यो पानी अहिले पानी पर्छ भनेपछि त्यो पानी त ले चाहिँ त्यसलाई चाहिँ अझ तल चिराहरूमा छिरेर तल जाने र चाहिँ त्यसमा अब त्यसले झन् अब पानी जमेपछि त्यसले झन् त्यो जुन चाहिँ चिराहरू झन् चौडा हुँदै जाने र फेरि पग्लिने फेरि चौडा हुने गर्दाखेरि यस्तो खालको प्रक्रियाहरू नियमित रूपमा भइरहेका हुन्छन् लामो समयदेखि होइन र यसरी तल अनि चट्टान पनि मकिँदै जान्छ भनेपछि त्यो हुँदाखेरि त्यो जुन अनि मुनि त्यसलाई ठेगेर बसेको चट्टान पनि हुँदै जान्छ र त्यसले भार वहन गर्न नसक्ने अवस्था हुन्छ र त्यो माथिको हिउँ चाहिँ नि पहिरोको रूपमा तल चाहिँ खस्न जान्छ र अब के हुन्छ भने हिउँ भनौँ अथवा बरफको चाहिँ ती ऊहरू तल खसिसकेपछि के हुन्छ त्यो जुन टुक्रा टुक्रा हुन्छ नि त धुलो हुन्छ नि त होइन हो त्यो कतिपय धुलो हुन्छ कतिपय त्यहाँको माटोसँग चाहिँ मिसिन्छ अथवा त्यहाँको गेग्रानसँग मिसिन्छ र चाहिँ नि त्यो बरफको रूपमा जस्तो खेतीबारीको बेलामा मैले त्यहाँको स्थानीय एकजनासँग मैले सोधेको थिएँ तपाईँ कस्तो थियो बाढी भन्दा ठुल्ठुलो चाहिँ नि आइसको ब्लकहरू चाहिँ यसरी आएको थियो भनेर अनि मैले उहाँलाई चाहिँ फेरि सोधेँ तपाईँले कसरी चिन्नुभयो त आइसको ब्लक यसरी आएको भनेर भने अनि मैले ए म त उहाँ भारतमा चाहिँ नि काश्मीरतिर काम गर्न गएको थिएँ हिमाचलतिर त्यहाँ यस्तै खालको बाढी आएर हाम्रो कतिजना त्यहाँ बगाएको थियो हामी चाहिँ नि म चाहिँ बाँच्यो मैले त्यहाँ पनि देखेर आएको हो यो भनेर उहाँले भन्नुभयो भनेपछि त्यसरी चाहिँ त्यो ठुल्ठुला ब्लक अब हरू जस्तो त्यो मान्छेले त्यो बरफ हो कि ढुङ्गा हो भन्ने चाहिँ चिन्दैन होइन त्यो चाहिँ अब किन हिलोले चाहिँ पोतिएको हुन्छ होइन त्यसरी चाहिँ ब्लक र चाहिँ लेदो हुँदै जान्छ र अर्को कुरा के हुन्छ भने जस्तो खोलामा नदीमा पानी हुन्छ नि त अब त्यो सुक्खा सायद होइन अब यो अध्ययनको कुरा अनुसन्धानको विषय हो यो अब त्यो सुक्खा भएको भए सायद त्यो पहिरोहरू त्यति हिम पहिरोहरू त्यति तलसम्म बग्न नसक्ने पनि हुन्थ्यो कि किनभने नदीमा त पानी हुन्छ भन्छ जस्तो पानी माथिबाट त त्यो बग्न सक्यो नि अब त्यो जस्तो तपाईँ हामीलाई एउटा सानो बच्चा बेलामा अब तपाईँले गर्नुभयो गएन जस्तो हामी पानीमा पातलो ढुङ्गा हामीलाई हान्थ्यौँ नि हो त्यसरी हान्थ्यो त्यो धेरैचोटि जतिचोटि धेरैतिर धेरै पटक त्यो ठोकिँदै ठोकिँदै ठोकिँदै गयो नि हो अब एकदम द्रुत गतिमा आएको त्यो मास चाहिँ नि पानीमाथि चाहिँ नि त्यो सजिलै तल्लो तटसम्म आउन सक्ने एउटा मैले यो अनुसन्धानको विषय हो भनेको छु है यो त्यो पनि एउटा चाहिँ विषय हो अब यस्तो यदि सुक्खा भएको अवस्था भएको भए नदीमा पानी कम भएको सुक्खा बेलामा भएको भए सायद यो यसरी तलसम्म नआउनु पनि सक्थ्यो कि भन्ने एउटा चाहिँ मेरो अनुसन्धानको गर्नुपर्ने विषयको रूपमा लिएको छु
1: एकदम यसलाई तपाईँले बुझाएर भन्नुभयो जस्तो यो बरफ अथवा चाहिँ पानीमा चाहिँ बग्दाखेरि धारमा बग्दाखेरि अझ बढी चाहिँ उछिटिएर तलतिर झर्ने त्यो प्रक्रिया हुन्छ त्यो अनुसार पनि अहिलेको त्यो भोटे कोशीको माथिबाट आएको त्यो तपाईँले अघि नै भनिहाल्नु भयो हिउँको चट्टान होइन बरफ त्यो बत्तिएर आउँदाखेरि तलसम्म आइपुगेको हुनसक्छ भनेर भन्नुभयो श्रीकमल दुवेदीजी अहिले पनि चीनले त्यहाँ एउटा ताल बनेको छ र अस्ति पनि ताल ओभरफ्लो भएर बग्यो भनेर भन्यो र त्यस अनुसार हाम्रो बाढी पूर्वानुमान महाशाखाले एउटा सचेत रहन आग्रह गर्यो र आज पनि त्यहाँ चाहिँ फेरि बाढीको कारणले गर्दा त्यो कोशी भोटे कोशी बढ्यो भन्ने कुरा आयो अब फेरि हामी त्यस अस्तिको जस्तै जोखिममा छौ कि त्योभन्दा कम जोखिममा छौ तपाईँले के भन्नुहुन्छ
0: होइन अघि तपाईँले भन्नुभयो अलिकति सुधार गरौँ है चीनले त्यो फुट्यो भनेको होइन प्राविधिक रूपमा ओभरफ्लो हुनु र ब्रिचिङ हुनु फरक कुरा हो फुट्नु र चाहिँ नि ओभरटप गर्नु माथिबाट बग्नु त्यो के भयो भने जस्तो तपाईँलाई म के भन्छु भने जस्तो एउटा कुनै अब त्यहाँ के भयो भने माथिबाट त्यो पहिरो खस्दा हिम पहिरो खस्दाखेरि त्यो कोतरेर त्यो हिम जहाँ ठोकियो नि त्यो ठाउँमा ठूलो चाहिँ नि खाडल बन्न गएको छ जस्तो यो सामान्यतया यो बन्दो रहेछ यो खेतीबारीमा पनि बनेको थियो जहाँ त्यो इम्प्याक्ट भयो नि त्यो माथिबाट आएर खसेर बज्रेको ठाउँ के त्यो हिमनदीमाथि त्यहाँ खाल्टो छ ठूलो खाल्टो बनेको रहेछ र भयो के भन्दा त्यो खाल्टोमा चाहिँ पानी भरिँदै गएर त्यस पछि बग्न थाल्यो भन्ने कुरा हो त्यो भनेपछि त्यो त्यो चाहिँ अब जस्तो अघि तपाईँलाई मैले कसरी फुट्छ भन्ने कुरा गरेँ नि त्यो फुट्नु भनेको त्यो त्यो चाहिँ त्यहाँबाट पानी धेरै मात्रामा पानी बहँदै कोतर्दै कोतर्दै त्यो ठूलो हुँदै जाने चाहिँ त्यो फुट्ने प्रक्रिया हो तर चाहिँ त्यो अहिले चीनले भनेको चाहिँ के हो भन्दाखेरि त्यो ओभरटप भयो भन्दाखेरि त्यो माथिबाट बाँध माथिबाट पानी बग्न सुरु भयो भन्ने कुरा हो. जस्तो म तपाईँलाई यसमा सानो एउटा प्रसंग जोड्छु. जस्तो जुरे पहिरो होइन 2014 जब जुरे पहिरो गयो सुनकोशी नदी पूरै थुनिएको थियो र त्यो थुनेको खोल्नको लागि चाहिँ नि त्यहाँ धेरै ब्लास्टिङ गरेर चाहिँ एक्सकाभेटरले खनेर पनि त्यो न पुरै चाहिँ त्यो पानी निकास भएन होइन. हामी त्यो बेलामा फिल्डमै थियौँ, मैले हेरिरहेको थियो कसरी पानी निकास भयो भनेर. पछि चाहिँ त्यहाँ संलग्न प्राविधिकहरूसँग चाहिँ छलफल गरेर त्यो तलपट्टि एउटा ठूलो ब्लक चाहिँ ढुङ्गाको ब्लक छ, त्यो ढुङ्गाको ब्लकले चाहिँ त्यो खियाउन बाँधलाई खियाउनु पर्यो नि. त्यो पानीले जति तल खियाएपछि मात्र धेरै पानी बाहिन्छ हो, त्यो हो समस्या भने चाहिँ पछि त्यसलाई चाहिँ ब्लास्ट गरेपछि चाहिँ त्यसपछि चाहिँ पानी बगेर चाहिँ त्यो ताल चाहिँ सबै लगभग निख्रियो होइन. भन्दाखेरि हो फुट्ने प्रक्रिया भनेको त्यस्तो हुन्छ. अब यो त्यो माथिबाट बग्नु मात्रै भनेको फुट्नु होइन, त्यो चाहिँ दुईटा फरक प्राविधिक कुरा हो. तर अब के बुझियो भन्दाखेरि माथिबाट बाँध माथिबाट पानी बग्यो भने चाहिँ ल फुट्यो भन्ने कुरा हिसाबमा एउटा त्रास चाहिँ सृजना हुन्छ.
1: तर आखिर चाहिँ त्यो ओभरफ्लो तपाईँले भनिहाल्नु माथिबाट. अब त्यो अहिले पनि हामी कतिको जोखिममा छौँ अहिलेकै त्यो कुरा गर्दा.
0: अब म भन्छु त्यसमा के छ भने त्यसरी बनेको चाहिँ नि ऊ धेरै त्यो गेगरानको चाहिँ बाँधको चौडाइ, अब बाँध फुट्नलाई त्यसको के गरी फुट्छ भन्ने कुरा मैले के त्यसमा चाहिँ पक्षहरू हुन्छन् भन्ने कुरा अलिकति मैले औल्याउन चाहे. जस्तो त्यो बाँध केले बनेको छ, जस्तो माटो अथवा बालुवा अथवा सामान्य त्यस्ता खालका चाहिँ साना कणहरूबाट बनेको छ भने त्यो बाँध पानी माथिबाट बग्ने बित्तिकै चाँडै चाँडै खियाउँदै चाहिँ नि त्यो चाँडै नै निकास हुन्छ. जस्तो यो चाहिँ हामीले एकचोटि यो झापाबाट उत्तरतिर यो इलाममा रतुवा खोलाको एउटा सानो खोला चाहिँ नि थुनिएको बेलामा बाँध त्यस्तै गरी ताल बन्यो र त्यो फुटाल्न भनेर चाहिँ नि हामी खोल्न भनेर हामी यहाँ काठमाडौँबाट हामी एउटा टोली गएको थियो र त्यहाँ हेर्दाखेरि त्यो जुन चाहिँ बलौटे चट्टान मकिएको बलौटे चट्टान खसेछ भिरबाट र चाहिँ त्यो खोला थुनियो र ठूलो त्यहाँ ताल बनेको थियो र त्यसलाई चाहिँ अनि हामीले त्यहाँ जाने बित्तिकै के भन्यो ल उनीहरू त्यहाँ खन्ने काम पनि भइरहेको थियो. तर खन्नुभन्दा धेरै त्यहाँ सबभन्दा ठूलो अर्को एउटा चाहिँ गल्ती के भइरहेको थियो भने मान्छेहरूको यो अहिले म त्यही भन्छु पर्यटन यो प्रकोप पर्यटन यो चाहिँ नगरौं. यो त्यहाँ हेर्न जाने मान्छे यति धेरै चाहिँ त्यो खोलाबाटै गइरहेको थियो, माथि ताल त्यो बाँध चाहिँ खनिरहेछ र तलपट्टि मान्छेहरू गइरहेको अनि तुरन्त त्यहाँ हाम्रो त्यो बेलाको सिडिओ पनि सँगै हुनुहुन्थ्यो र उहाँलाई मैले के भने ल यो मान्छेहरूलाई तुरन्त हटाउनुहोस् यो किनभने यो बाढी आयो भने यो मान्छे सबै फेरि यहाँ अर्को चाहिँ दुर्घटना हुन जान्छ भने चाहिँ उहाँले तुरन्त चाहिँ त्यहाँ आदेश दिनुभयो र चाहिँ नि खोलामा मान्छे पस्न 20 मिटरभन्दा माथि जानुस् र त्यो सानो थियो त्यही भएर 20 मिटरभन्दा माथि जानुस् कोही पनि चाहिँ त्यहाँ खोलामा छिर्न नदिनु भनेपछि त्यो खनेको 45 मिनटमा त्यो ताल सबै सकियो होइन. हो मैले अब बालुवाको अब यदि चट्टानको अवस्था पर्यो जस्तो चट्टान पनि चाहिँ नि त्यो एंगुलर भनौँ न होइन त्यस्ता खालका चट्टान भएको बेलामा जुरेको बेलामा त्यहाँ चाहिँ हम्मे हम्मे पर्यो त्यसरी ब्लास्ट गर्दाखेरि पनि खनेर पनि ब्लास्ट गर्दाखेरि पनि नगरेर निकै परिश्रम पछि त्यो चाहिँ ताल खोल्न सकियो. हो अब त्यसमा मेटेरियल केले बनेको छ र कति चौडा छ ताल त्यो बाँध जस्तो जुरेको बेलामा 400 मिटरको थियो अहिले पनि त्यो धेरै चाहिँ चौडा छ त्यो चौडा खियाउनलाई तुरन्त सम्भव छैन. तर त्यो ताल माथिबाट फेरि अर्को चाहिँ हिम पहिरो खसेर तालमा खस्यो भने चाहिँ अनि त्यसले चाहिँ फेरि अर्को खालको बाढी चाहिँ ल्याउन सक्छ. सम्भावना जोखिम त्यति मात्रै हो होइन. नत्र भनेदेखि अब त्यही ताल आफै फुटेर तुरन्तै जोखिम चाहिँ त्यस्तो ठूलो जोखिम चाहिँ नआउला.
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढ़ीको प्रकृति यसको असाधारण क्षतिको कारण अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी बारे कुराकानी गरिरहेका छौं. हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल द्विवेदीसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ. सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक.

0: कृषि मन्त्र नार्क सँग
1: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि एक लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी भोटेकोशी बाढ़ी पूर्व सूचनाको प्रणालीको प्रभावकारिता र आउँदा दिनमा नेपालले गर्नुपर्ने तयारी बारे हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्रीकमल द्विवेदीसँग कुराकानी गरिरहेका छौं। द्विवेदीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। अब चाहिँ हामी यस्तै जोखिम हुन नदिन अब गर्नुपर्ने काम र योजनामा केन्द्रित रहेर बढ़ी कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ भोटेकोशी जस्तै तीव्र बहाव भएको नदीमा हामीले पूर्वाधार निर्माण गर्दा कस्ता कस्ता भौगोलिक पक्षलाई चाहिँ पर्याप्त ध्यान नदिएको देखिन्छ?
3: अब यस्तो खालको घटनाहरू भनेको जस्तो अब मलाई लाग्छ यो जुन अहिलेको रसुवा बाढी भोटेकोशी बाढी भनेको हाम्रो जीवित मान्छेहरूले नदेखेको कुरा हो, होइन? अब तर भौगोलिक रूपमा त्यो पहिला भएको थिएन भन्ने कुरा चाहिँ होइन। जुन अहिले ठूल्ठूला टारहरू त्यहाँ बनेका छन् नि, ती प्राय जसो टारहरू यस्तै खालका ठूला पहिरोहरू अथवा हिम पहिरोहरू गएर कुनै बेला परापूर्व कालमा चाहिँ बनेकै हो।
2: हाम्रा टारहरू देशका विभिन्न ठाउँमा
3: नदीका छेउमा रहेका, होइन? भनेपछि त्यो गेगरान आयो, पहिला चाहिँ त्यसमा के हुन्छ भने गेगरान बगाएर ल्याउँछ, बगाएर ल्याएपछि त्यही पछि चाहिँ जुन पानी निस्किन्छ त्यसबाट, त्यो पानीले खियाउँदै खियाउँदै चाहिँ ती टारहरू सिर्जना हुन्छ, खोला बिस्तारै सानो ठाउँमा सीमित हुन जान्छ र ती टारहरू त्यसरी नै बनेका हुन्। अब हामीसँग के भइदियो भने हो, यो अध्ययन गर्नुपर्ने अनुसन्धान गर्नुपर्ने विषय हो, कुन टार कहिले बनेको थियो, कुन प्रकोप कहिले आएको थियो होला भन्ने कुराहरू, यी एकदम अनुसन्धानका विषयहरू, यो भौगोलिक अनुसन्धानका विषयहरू हुन्। किनभने पहिलाका चाहिँ नि डिजास्टर चाहिँ नि पहिलाका चाहिँ प्रकोपहरू जुन छ त्यो अध्ययन हुनुपर्छ। तर अब हामीसँग त्यो अब के भइदियो भने त्यो गर्ने खालको चाहिँ नि संस्थागत संरचना पनि भएन र त्यसले चाहिँ एक प्रकारले चाहिँ प्राथमिकता पनि पाएन, किनभने प्रकोप भइसकेपछि मात्र हामी हाम्रो आँखा खुल्छ। जस्तो अब मैले यो कुरा चाहिँ नि अब अनुसन्धानको विषयमा चाहिँ हाम्रो ठूलो चाहिँ कमजोरी छ, स्रोत साधन पनि छैन, मानव स्रोत पहिला गर्न सक्ने खालको चाहिँ नि त्यतिको चाहिँ नि मान्छेहरू पनि थोरै नै हुनुहुन्छ, किनभने छ र त भएका मान्छेलाई पनि त्यसरी अवसर चाहिँ संस्थागत रूपमा शून्यताले गर्दा अवसर पाइएको छैन। यस्तो खालको भइ नै रहेको कुराहरू हो। जस्तो अब खेतीबाड़ीकै बेलामा पनि यो अनुसन्धान मैले आफ्नो व्यक्तिगत इच्छामा मैले गरेँ र चाहिँ त्यो तर समस्या के भइदियो भने अब त्यसपछि के गर्ने त भन्ने कुरामा बहस अगाडि बढेन। जस्तो अब वन्य संरचनाहरूको सुरक्षा, त्यहाँको चाहिँ नि जुन चाहिँ कामदारहरूको सुरक्षा, जो कसरी भाग्ने के गर्ने, त्यो चाहिँ अब यो जुन अर्ली वार्निङ भनौँ हामी त्यसलाई पूर्व सूचना प्रणाली नै पनि म सधैँ यही भन्थे कि, जस्तो अब मेलम्चीमा पनि हामीले देख्यौं नि, अब अहिलेको हाम्रो बाढ़ी पूर्व सूचना प्रणाली
2: एकछिनपछि आउँ यसमा, तपाईँले जो पहिला पनि यस्ता घटना हुन्थे यो अहिले हामीले हाम्रो पुस्ताले देखेको अथवा हामी जिउँदाले देखेको नयाँ घटना भयो, तर योभन्दा अगाडि पनि यस्ता घटना हुन्थे र तिनै घटना भएकै कारणले गर्दाखेरि अहिले नदी आसपासका नदी किनारमा ठूला टारहरू बनेको कारण चाहिँ त्यही हो भनेर तपाईँले प्रश्न पार्नुभयो। मैले तपाईँलाई अघिले यो पूर्व सूचना प्रणाली र अब गर्नुपर्ने काममा हामी केही बेरपछि आउँछौ। त्योभन्दा अगाडि चाहिँ यो जलवायु परिवर्तनका कारण हिमनदी र हिमतालमा भइरहेको परिवर्तनले यस्ता घटनाको जोखिम बढ़ाइरहेको छ कि हामीले यसलाई अझै पर्याप्त गम्भीरतापूर्वक लिएका
3: छौँ? एकदम त्यो चाहिँ कस्तो भनेदेखि जुन ठाउँमा हिजो पानी पर्थ्यो अथवा चाहिँ बरफ वर्षैभरि बरफ रहन्थ्यो, हिमरेखामाथि सर्दैछ, एकदम द्रुत गतिमा सर्दैछ। मैले अगाडि गरेको त्यो 2007 गरेको अध्ययनमा मैले के म आफै अचम्ममा परे कि, मैले कति रेटमा चाहिँ माथि सर्दै रहेछ त भनेर मैले अध्ययन गरेको थिएँ। अब अहिलेको त मैले अहिले तत्काल त मैले गरेको छैन अध्ययन, त्यो बेला गर्दाखेरि लगभग 13 मिटर प्रति वर्ष उचाइमा सर्दै गएको देखियो कि, त्यो भनेको भर्टिकल है ठाडो माथिपट्टि 13 मिटर प्रति वर्ष चाहिँ हिमरेखा माथि सर्दै गएको चाहिँ नि देखियो भन्दाखेरि त त्यो त म त डराएँ। त्यसपछि ओहो भनेपछि त यो हाम्रा चाहिँ हिमाली क्षेत्रमा त यसले त धेरै ठूलो समस्या ल्याउँछ भन्ने चाहिँ म त्यो बेलादेखि नै मैले चाहिँ पताल मलाई आफै चाहिँ कन्भिन्स भएको बाटो कुरा हो त्यो, होइन? भन्दाखेरि अब त्यसरी के भइदिइरहेछ भने हिमरेखा स्वाट्टै माथि सर्ने र माथि चाहिँ नि जहाँ पानी जहाँ हिउँ पर्थ्यो बरफ चाहिँ जम्थ्यो त्यहाँ चाहिँ पानी पर्ने हुँदाखेरि त्यसले खियाउने प्रक्रिया फरक खालको प्रक्रिया हुन्छ, पानीले खियाउने होइन, गहिरो गहिरो गहिरो भ्याली जुन चाहिँ उपत्यकाहरू बनाउँदै भी सेपको भनौँ न हामी चाहिँ हो, भी सेपको हुने बित्तिकै त त्यो अब हाम्रो यतिकै पनि पहाड़हरू उचालिँदै गएको छ, भन्दा तल कोतरेर चाहिँ भी सेपको ठाडा चाहिँ नि भित्ताहरू भएपछि त त्यो त्यसका चाहिँ नि दुईतिरबाट खस्ने चाहिँ पहिरो आउने होइन, भन्दाखेरि त्यसरी खस्दै जाने चाहिँ गेगरानको सृजना हुने बग्दै आउने चाहिँ प्रक्रियाहरू एकदम द्रुत गतिमा भइरहेका छन् भन्दा र अब त्यहाँ जस्तो हिमरेखा माथि सरेर गएपछि त के भयो भने त्यहाँ अब त्यहाँ भएका हिउँ पनि जस्तो माटो मुनि जमेर बसेको हिजोको चाहिँ जुन हिमनदी भित्रका चाहिँ बरफहरू पनि पग्लिँदै जाने भए र त्यसलाई छेकेर बसेको बाँधको पछाडिको बरफ पनि चाहिँ पग्लिँदै गएर त्यो हिमतालहरू सृजना हुँदै गएर ठूलो हुँदै गएको छ हिमतालहरूका चाहिँ नि आकार चाहिँ एकदम ठूलो हुँदै गएको चाहिँ नि छ
2: र अब यो मानवीय क्रियाकलाप पनि यसको एउटा प्रमुख कारण हुन सक्छ
3: यस्तो मानवीय क्रियाकलाप प्रत्यक्ष रूपमा होइन अप्रत्यक्ष रूपमा चाहिँ जुन अब यो जुन हाम्रो कार्बन उत्सर्जनका कुरा छन् नि त त्यस कारणले गर्दाखेरि नै यो चाहिँ अहिले व्यापक चाहिँ रूपमा चाहिँ यो हिमाली क्षेत्रमा चाहिँ जुन अब तापमान वृद्धि भइरहेको छ विश्व तापमान वृद्धिकै असर हो त्यो
2: अब यस्तो घटना अकल्पनीय विपद भनेर पन्छिन मिल्छ कि उपलब्ध वैज्ञानिक तथ्यका आधारमा चाहिँ हामीले जोखिमको पूर्वानुमान अथवा अनुमान पहिले नै गर्न सकिन्थ्यो
3: अब केही मैले भने केही अध्ययन गरेर गरिएको पहिला पनि अध्ययनहरू भएको छ गर्न नसकिने नै चाहिँ होइन तर समस्या अब त्यसले कति प्राथमिकता पाउँछ भन्ने कुरा हो होइन अब मैले यो कुराहरू मैले धेरै पटक गर्दै आएको छु मैले धेरै लामो समयदेखि नै यो कुरा अब हामीले यी भीर यी घाँटीको तरबार भनौँ न हाम्रो घाँटीको तरबार राखिरहने कि यी तरबारहरूलाई चाहिँ नि अलिकति धार चाहिँ नि त्यसको चाहिँ नि भुत्याउने होइन त्यसलाई चाहिँ भुत्या बनाउने भनेपछि हिमतालमा भएका जमेर बसेका हिमताल चाहिँ जुन माथि बनेका हिमतालहरूको सतह घटाउनेतिर हामी चाहिँ जानुपर्छ त्यसलाई बिस्तारै चाहिँ नियन्त्रित रूपमा त्यसलाई चाहिँ खोलेर त्यसको पानी त्यसरी त्यहाँ राखेर हामी हिमताल यतिवटा बन्यो चाहिँ हाई चाहिँ के अरे एकदम उच्च जोखिम भनेर कराएर बस्ने कि यो 20 वर्ष भइसक्यो हामी होइन
2: तपाईँले भन्नुभयो यो भुत्ते बनाउने यो हामीसँग त्यस्तो खालको चाहिँ जनशक्ति क्षमता प्राविधिक ज्ञान अथवा प्रविधि छ
3: अब म तपाईँलाई इम्जा ताल जुन चाहिँ को अनुभव सुनाउँछु र इम्जामा पहिला छोरोल्पामा चाहिँ यो नेदरल्याण्डको चाहिँ सहयोगमा त्यो 3 मिटर चाहिँ ताल घटाएको हो होइन त्यो चाहिँ अलिकति मैले यो क्षेत्रमा अध्ययन सुरु गर्नुभन्दा अगाडि नै हो र पछि हामीले चाहिँ नि त्यो इम्जाको चाहिँ नि 3.5 मिटर चाहिँ घटाउन त्यो घटाउने कामै चाहिँ नि वास्तवमा नेपालको सेनाले गरेको हो भनेपछि अब हामीले हो त्यो ताल जति जस्तो त्यो तरबार झुन्ड्याएर राख्ने कि त्यसलाई चाहिँ हामीले भुत्ते बनाउने म त त्यो भुत्ते बनाउनुपर्छ भन्ने मत राख्छु
2: भुत्ते बनाउनलाई अब जस्तो तपाईँले अघि त्यो उसको उदाहरण दिनुभयो अब हाम्रो अहिलेको उपटेकोशीको चाहिँ यो तिब्बतीय क्षेत्रको उदाहरणको कुरा गर्दाखेरि त त्यहाँ अर्को देशसँग पनि हामीले समन्वय गर्नु पर्यो सहकार्य गर्नु पर्यो अब त्यो भौगोलिक बनावट अप्ठ्यारो कतिको त्यो चाहिँ जोखिम
3: अब त्यो चाहिँ अब पछि काम गर्दै जाँदाखेरि हो पक्कै पनि चीनसँग यसमा चाहिँ हामीले अब सहयोग लिएर नै हामीले द्विपक्षीय रूपमा नै किन अस्तिको बाढीमा त चिनिया क्षेत्रमा पनि ठूलो चाहिँ क्षति पुग्न गएको छ मानवीय क्षति भएको छ होइन भन्दाखेरि अब त सायद अब चीनसँग पनि सहकार्य गरेर म त अझ पनि त्यहाँ के छ भने अस्ति आएको जस्तै हिम पहिरो आउन सक्ने क्षेत्र त्यहाँ अरू पनि छ ती चाहिँ एकदम चिरा परिसकेका बरफका चाहिँ त्यो भूभगको तस्विरहरूमा त्यो अझ पनि देखिन्छ भनेपछि ती क्षेत्रहरूलाई चाहिँ नियन्त्रित रूपमा चाहिँ त्यसलाई चाहिँ नि कम्पो गर्न सकिन्छ कि यो बहसको विषय हो है मैले यो
2: अब अहिले यो उद्धार राहत र पुनर्स्थापनाको काम गरिरहँदाखेरि त्यसतर्फ पनि सरकार र सम्बन्धित क्षेत्रले ध्यान पुर्याउन जरुरी छ
3: त्यसतर्फ बहस जानुपर्छ र जस्तो ताल बन्यो भन्ने मात्रै होइन कि त्यो ताललाई नियन्त्रित रूपमा म त त्यही भन्छु अझ एक स्टेप अगाडि पनि मैले सोचेको हो यो धेरै 20 वर्ष अगाडि नै मैले यो कुराहरू अगाडि ल्याएको थिएँ तर सुनवाई चाहिँ त्यति धेरै भएन जस्तो हामीले ताल बन्यो भनेर मात्रै बस्ने कि ताल बन्न सक्ने क्षेत्रहरू पनि छन् जस्तो अहिले 20 वर्षमा मैले हेर्दै गर्दाखेरि सगरमाथा क्षेत्रमा अहिले फेरि तालहरू त्यहाँ जसरी हिजो 50-60 वर्ष अगाडि चाहिँ छोरोल्पाको अवस्था जस्तो थियो त्यस्तै गरी बरफका साना साना चाहिँ पोखरीहरू सृजना हुँदै त्यो जुन चाहिँ मोरेनको बाँधले चाहिँ छेकेर त्यो बन्ने प्रक्रिया शुरू भइसकेको छ कतिपय हिमनदीको अघिल्लो भागमा भनेपछि त्यहाँ अहिले नै हामीले कोतरेर त्यहाँ चाहिँ नि त्यसबाट चाहिँ पानी चाहिँ निकास गरिदिने सकेदेखि त त्यो ताल नै बन्दैन ताल बन्ने किन भन्दा अगाडिपट्टि अग्लो मोरेनको बाँधले छेक्यो त्यसलाई चाहिँ पानी त्यो माथिबाट बग्न सकेन र पछाडि भएको हिउँ पग्लिँदै अथवा बरफ पग्लिँदै पग्लिँदै ताल ठूलो हुँदै जाने हो होइन भनेपछि हामीले त्यहाँ त्यो पानी ठूलो चाहिँ मात्रामा पानी जम्ने अवस्था नै सृजना हुन नदिन पनि सक्छौ कि अब यो
2: बस
3: चाहिँ अगाडि बढाउनु जरुरी छ।
2: श्रीकमल दुवेदीजी अब चाहिँ यो पूर्व सूचना प्रणालीको कुरा गरौं भोटेको अस्सी जस्तो अचानक विकसित हुने घटनाका लागि हाम्रो अहिलेको पूर्व सूचना प्रणाली कतिको सक्षम छ?
3: अब हेर्नुहोस् अहिलेको बाढ़ी पूर्व सूचना प्रणाली भनौँ होइन बाढ़ी पूर्व सूचना प्रणालीको प्रविधि के हो त भन्दा जस्तो पुलको अथवा कुनै एउटा चाहिँ नि जमीनमा चाहिँ नि एउटा लेजर क्यामेरा राखिएको हुन्छ जुन लेजरले चाहिँ नि त्यसले चाहिँ नि प्रकाश जुन छ त्यसले चाहिँ तलब चाहिँ नि पानीको सतहमा त्यसले चाहिँ नि ठक्कर दिएपछि त्यो परावर्तन भएर माथि जान्छ र कति समयमा त्यो माथि आउँछ भन्नेबाट पानीको सतह कति छ भन्ने कुरा चाहिँ थाहा हुन्छ। अब तपाईँको बिस्तारै त्यो पानी चाहिँ नि बढ्दै जाँदाखेरि अथवा बिस्तारै अथवा अकस्मात बढ्दाखेरि पनि के हुन्छ त भन्दाखेरि त्यो लेजर क्यामेराले त्यो चाहिँ पानी कति बढ्यो भन्ने कुरा चाहिँ त्यसले चाहिँ नि त्यसरी चाहिँ सूचना प्रणाली चलेको छ थियो। अब अहिले के भयो तपाईँ हामीले देख्यौं त्यो छाल सुनामी जस्तो चाहिँ छाल एकैचोटि आएर त्यो त्यो सम्पूर्ण प्रणाली नै बनाउँदा त अब हिजो अब पानी अब जुन सतहमा थियो त्यसपछि त त्यो त्यो उपकरणै बग्यो भनेपछि त्यसले केही पनि सूचना दिन सकेन भनेपछि अब यस्तो खालको चाहिँलाई चाहिँ अब जस्तो अब मैले अघि तपाईँलाई सुरुमा जोडेँ हामीले एउटा अनुसन्धान गर्नुपर्ने विषय के छ अलिकति अनुसन्धान मैले त्यसलाई मैले एउटा खेतीबारीको अनुसन्धानको क्रममा एउटा चाहिँ नि सुझावको रूपमा पनि मैले दिएको थिएँ जस्तो त्यो जुन भूकम्पीय तरंग जुन सृजना हुन्छ नि हो त्यो चाहिँ त्यसलाई चाहिँ अलिकति प्रयोग गरेर पनि सूचना प्रणाली बनाउन सकिन्छ कि भन्ने पनि मेरो सोच थियो तर अब म आफै चाहिँ भूकम्पको चाहिँ नि अब चाहिँ विज्ञ होइन त्यसले गर्दाखेरि अब तर त्यतातिर त्यति धेरै चाहिँ नि काम अगाडि बढेन तर अहिले तर
2: मैले जोडेँ अब भूकम्प प्रविधिका जानकार र हिम तथा यो प्रकोप प्रविधिका जानकारहरू बीचको सहकार समन्वयको पनि खाँचो देखियो
3: त्यहाँ देखियो र त्यसपछि अलिकति चाहिँ है अब अलिकति बाहिर विदेशका चाहिँ केही चाहिँ विज्ञहरूले चाहिँ यस सम्बन्धमा चाहिँ अध्ययन चाहिँ गरिसकेका छ गर्न थालिसकेका छ र यो प्रयोग गर्न सकिन्छ कि भन्नेतिर नै अगाडि बढ़िसकेका छ। त्यो एउटा एउटा चाहिँ मैले गर्न नसकेको मैले एउटा एउटा काम चाहिँ त्यो एउटा मैले धेरै मैले प्रयास गर्दा नसकेको अनुसन्धानको चाहिँ एउटा क्षेत्र चाहिँ त्यो हो र अब अरू पनि जस्तो अब बाहिरतिर चाहिँ कस्तो पनि हुन्छ भने डप्लर रेडार भन्छ रेडारले चाहिँ त्यस्तै अब यो रेडियो फ्रिक्वेन्सी चाहिँ त्यो छोड्ने र त्यसपछि फर्केर आउँदाखेरि त्यो जस्तो स्थिर हुन्जेलसम्म त्यसले केही पनि ऊ गर्दैन र जब त्यो चल्छ नि जमिन चलेको चाहिँ पत्ता लाउने त्यस्तो खालको चाहिँ नि प्रविधि पनि छ अब त्यो त्यो खालका प्रविधि पनि छन् तर अब अहिलेको अवस्थामा जुन अहिलेको जुन त्रिशुली बाढी जुन अथवा यो भोटेकोसी बाढी जुन छ अब यसमा चाहिँ एकदमै अचम्मित हुनुपर्ने कुरा चाहिँ के भन्दाखेरि त्यो यति छिटो आयो नि जस्तो मैले कल्पना पनि गरेको थिइनँ। मैले त के सोचिरहेको थिएँ भने यो बाढी सिर्जना भएर जो भूकम्पीय तरंग आयो मैले त्यो भूकम्पीय तरंग पनि मैले त्यहाँ चाहिँ त्यहाँ कार्यरत साथीहरूसँग मैले के छ है भन्ने हामी चाहिँ सम्पर्कमै थियौं र त्यो अलिकति मैले हेरेँ पनि होइन अनि के भन्ने भयो भन्दा त्यो पछि आएको भूकम्प चाहिँ त्यो तरंग बाढी सिर्जना भइसकेपछि आयो भन्नेमै हामी थियौं होइन तर यति चाहिँ नि झन् 7 मिनटमा त्यो के जुन चाहिँ भन्छ के त्यो उसको चाहिँ नि रसुवागढी भन्सारै आइपुग्यो भन्ने चाहिँ नि त्यति द्रुत गतिमा आइपुग्नेमा चाहिँ हामी अलिकति त्यो त्यो चाहिँ म चाहिँ आफू अचम्मितै भए
2: र अब त्यसतिर पनि ध्यान दिनुपर्ने खाँचो छ। अब यो उच्च हिमाली क्षेत्रमा चाहिँ हिमनदी बरफ चट्टान र सम्भावित हिमतालको निगरानी गर्ने त्यस्तो खालको उपकरण सेटेलाइट सेन्सर ड्रोन वा एआई के हुन सक्छ तपाईँले देखेको चाहिँ के हो?
3: अब निगरानी त तपाईँले भनिहाल्नु तर म चाहिँ अझ पनि के भन्छु भने निगरानी गरेर बसिरहने कि त्यो चाहिँ नि त्यसको जोखिम कम गर्नेतिर जाने
2: तपाईँले भुत्ते बनाउने कुरा
3: हो भुत्ते बनाउनु म त के भन्छु त्यो किनभने निगरानी गरेर के हुन्छ भोलि त्यो फुट्यो भने जस्तो समस्या के भने त्यहाँ पानीको जुन मात्रा जुन ठूलो एउटा चाहिँ कुण्ड त्यहाँ बनिरहेछ भने त्यो कुण्डमा त्योभन्दा माथि अब किन अघि तपाईँले जुन यो ग्लोबल वार्मिङ हामीले यो तापमान जलवायु परिवर्तनका कुरा गर्यौं नि अब त झन् माथि माथि माथि माथिसम्म चाहिँ हिमरेखा सर्दै सर्दै गएर त अब त माथि माथि त त्यो बरफ पग्लिने क्रम त अझ द्रुत गतिमा हुन्छ भने त्योभन्दा माथिल्लो क्षेत्रबाट चाहिँ पहिरो हिम पहिरो अथवा पहिरो नै पनि खसेर त्यो तालमा खस्यो भने त अब फेरि प्रकोप आउने भयो भन्दाखेरि त्यो कारणले गर्दा त्यस्ता खालका जोखिमहरूलाई कम गर्नेतिर हामी जाने कि अब भन्ने बहस गर्नु जरुरी छ।
2: एकदम श्रीकमल दुवेदीजी अब हामी अन्त्य अन्त्यतिर आइपुगेका छौं र अघि नै तपाईँले अलिकति भन्नुभयो यो भइरहेका जोखिमयुक्त हिमताललाई यो भूते बनाउने कुरा तपाईँले भनेको जस्तै अब हामीले गर्नुपर्ने यस्ता खालका जोखिम हुन नदिन, जसरी अस्तिको बुधबार भोटेकोशी नदीमा अचानक बाढ़ी आइसकेपछि अहिले पनि उद्धार र राहत तथा खोजको काम भइरहेको छ, खोज र उद्धारको काम नै पूरा हुन सकेका छैन पाँच दिन बितिसक्दा पनि। अब यस्तो घटनाले के पाहाड दियो र अब हामीले गर्नुपर्ने काम चाहिँ के हो?
3: अब गर्नुपर्ने त हेर्नुहोस्, एउटा सबभन्दा ठूलो कुरा त संस्थागत शून्यता छ। अब हामीले यो कुरा गर्यौं भनेदेखि मैले पनि धेरै मैले आफ्नो इच्छाले यो चाहिँ नि गर्दै आएको हो, मैले एकदम तीव्र इच्छाले मात्रै म यसरी अनुसन्धानमा टिकेर बस्न सकेको हो, यसमा मलाई कुनै संस्थागत सहयोग अथवा त्यस्तो खालको केही पनि मैले पाएको छैन। तर के छ भने अब हामीले ए भन्दाखेरि एउटा ठूलो संस्थागत शून्यता छ। संस्थागत शून्यताले के हुँदो रहेछ भनेदेखि अर्को एउटा पुस्ता तयार गर्नु, जस्तो मैले अर्को एउटा पुस्ता तयार गर्नु मैले दुःख साथ भन्नुपर्छ कि मैले सकिनँ, अब अर्को पुस्ता त किन संस्था नै छैन यस्तो खालको अध्ययन गर्नेको लागि होइन अनुसन्धानको लागि भनेपछि मैले अर्को पुस्ता तयार गर्न सकिनँ, अर्को सिकाउन सकिनँ, अब त्यो एउटा दुर्भाग्य त्यो भइदियो। र अब अहिले तपाईँले यो हिमबाडी सम्बन्धी यसो हामीसँग यस्तो मान्छे छैन विदेशी संस्थाले गर्छ भन्ने खालका चाहिँ नि यस्ता खालका कुरा आउँछ, त विदेशीले तपाईँको सबै चिज त गर्दैन। अब अहिले त देख्यौँ हामीले आखिर आफै बलियो हुनुपर्छ नि, देश बलियो बनाउने भने त हामी आफै बलियो हुनुपर्छ, हाम्रा संस्थाहरू बलियो हुनुपर्छ। यदि यो हाम्रो रोग हो भनेदेखि त्यो रोगको उपचार गर्ने डाक्टर चाहियो,
2: एकदम
3: अस्पताल चाहियो होइन। अब हामीलाई चाहिँ पहिला चाहिँ नि अब हामीलाई चाहिँ मुटु सम्बन्धी यस्ता खालका चाहिँ नि धेरै कम हुन्थ्यो होइन, अब अहिले त्यो बढ्दै गएको छ, नसर्ने रोग भनौँ न बढ्दै गएपछि अहिले हाम्रा चाहिँ स्पेसलाइज चाहिँ हस्पिटलहरू जसरी खुल्या छन् नि त, अब यो पनि हाम्रो जमिनको चाहिँ हाम्रो भूगर्भको चाहिँ अथवा समस्या ठूलो समस्याको रूपमा आएपछि यसलाई पनि उपचार गर्ने अस्पताल चाहियो, विज्ञहरू चाहियो होला त्यसका चाहिँ नि, तर त्यस्ता खालका संस्थाहरू अहिले छैनन्।
2: भनेपछि सबैभन्दा ठूलो कुरो त त्यो संस्था र विज्ञहरूको खाँचो देख्नुहुन्छ
3: पक्कै हो।
2: अब अरू त्यसपछि तपाईँले गर्नुपर्ने
3: त्यसपछि अब प्रविधिका कुराहरूमा पनि हामीले बहस गर्नुपर्छ, जुन अहिले बाढ़ीलाई मात्रै पानीको सतहलाई मात्रै नाप्ने खालको चाहिँ बाढ़ी पूर्वानुमान भन्दा पनि जमिन हल्लिएको अथवा चाहिँ जमिन चलेको रूपमा चाहिँ नि कसरी गर्ने, यदि हाम्रो संरचना हेर्नुहोस् मैले यो भन्दै आएको कुरा हो, तर यो जुन चाहिँ हाम्रा यत्रा धेरै चाहिँ नि यो चाहिँ विद्युत आयोजनाहरू चाहिँ छन् र ती चाहिँ यस्ता खालका जोखिममा छन् र त्यसलाई चाहिँ बचाउनलाई के गर्न, जस्तो सुरक्षाका उपाय गर्नलाई हामीले बहस गरेर त्यसपछि प्रविधि विकास गरेर के गर्न सकिन्छ भन्नेतिर हामी जानै पर्छ।
2: हो, अघि अब तपाईँले यो पूर्व सूचनाको कुरा नै गर्नुभएको थियो, अहिले हाम्रो हेर्दाखेरि यो पूर्व सूचना पाउँदा पाउँदै पनि त्यो उद्धारको संयन्त्रसम्म पुग्दाखेरिको कमजोरी पनि देखियो। अब तपाईँको सुझाव चाहिँ पूर्व सूचना प्रणाली राखेर राखिसकेपछि चाहिँ मानिसलाई सुरक्षित ठाउँमा सार्नको लागि समय चाहिँदो रहेछ, हाम्रो सूचनादेखि उद्धार संयन्त्रसम्म चाहिँ के कुराहरू सुधार गर्नुपर्ने देख्नुहुन्छ?
3: अब शिक्षाको कुरामा जोडेँ मैले होइन, तपाईँले दिएको सूचनालाई जस्तो सुरक्षित ठाउँमा जानुहोस् भन्न भन्नुभयो होइन, अब त्यो सुरक्षित ठाउँ भनेको कहाँ? त्यो कुरा त त्यहाँको त्यो समुदाय हो, समुदाय पहिला विज्ञहरूले सुरक्षित ठाउँ देखाएर त्यहाँ जाने बाटो बनाएर र यसरी जानुस् भनेर सिकाउनु पर्यो नि त। तपाईँलाई पूर्व सूचना पाए पनि र अब सेल्फी खिच्न जाने भने त मैले अब यो अहिलेको अब चलन चल्तीको बोली नै भनौँ होइन, मान्छेहरू बाढीमा चाहिँ सेल्फी खिच्न गएर मान्छे मरेको केस भयो होइन, कतिपय चाहिँ अहिले त आइसकेको छ यो कुरा नपत्याएको भनेपछि अब यो खालको चाहिँ अब यो भनेको शिक्षा हो भनेको, यो भनेको के तपाईँको यो समस्या हो भनेदेखि यो बच्चैदेखि यो चाहिँ शिक्षामा भयो भने दिमागमा बस्छ हेर्नुहोस् मान्छेको है। अब यो पछि सिकाएको कुराहरू चाहिँ अलिकति भन्दा चाहिँ बच्चैदेखि जस्तो अब भनेपछि हाम्रो शिक्षा प्रणालीमा हामीले चाहिँ यस्ता कुराहरू चाहिँ राख्नु पर्यो र के गर्ने के नगर्ने भन्ने कुरा, कहाँ चाहिँ जाने कसरी भाग्ने भन्ने कुराहरू पहिल्यै पूर्व तयारीमा चाहिँ हुनुपर्छ। यो सूचनामा त त्यही समस्या के भइदियो, एउटा त अब हाम्रो सूचना भन्दा पहिला बाढी आयो मैले अघि भने त यो एकदमै चाहिँ अस्वाभाविक चाहिँ छ, यसको अनुसन्धान हुनु अझ पनि गहन अनुसन्धान हुनु जरूरी छ। अब त्यसपछि चाहिँ त्यो सूचना पाएर पनि के गर्ने त भन्ने कुरामा चाहिँ जस्तो अब मान्छेहरू खोलै खोला भागेको पनि देखिन्छ, अब अथवा बाटै बाटो भागेको देखियो नि त, त्यो आएको बाढ़ीलाई जित्न 50 मिटर प्रति सेकेण्डसम्मको गतिमा आएको बाढ़ीलाई त मान्छेले दौड़ेर जित्न सक्दैन, भनेपछि माथिल्लो उचाइमा जो माथिल्लो उचाइमा भाग्यो उनीहरू बाँचे होइन, जो फोटो खिच्ने अथवा चाहिँ नि त्यही खोलै खोला सरी अब त्यो बाटै बाटो चाहिँ भागे त्यही सतहमा भागे उनीहरूलाई चाहिँ बगायो बाढ़ीले होइन। अब यो चाहिँ एकदम पहिल्यै के गर्ने गर्ने कसो गर्ने भन्ने पूर्व तयारी
2: सँगै चेतना जरुरी छ। अब हामी अन्त्यमा चाहिँ अब नदी किनारमा रहेका बस्ती र पूर्वाधारलाई के गर्ने, स्थानान्तरण, जोखिम अनुसार निर्माण मापदण्ड कडा बनाउने अथवा अरू उपाय के प्रभावकारी हुन्छ?
3: अब यस्तो खालको यो अब यो यस्तो खालको घटना भनौ न सधैं हुने घटना होइन, यो लगभग अब तर के छ भने हामी जोखिमलाई चाहिँ जस्तो योजनाबद्ध रूपमा त्यो जोखिमलाई कसरी सम्बोधन गर्ने भन्ने गरेर नै हामीले चाहिँ बस्तीहरू विकास गर्नुपर्ने हुन्छ, सुरक्षाका उपायतिर पनि हामी जानुपर्ने हुन्छ। जस्तो अब म त के भन्छु भने खोलाको अहिले अलिकति कतिपय हामीले बस्तीहरूका हामीले हेर्यौं भनेदेखि नदीपट्टि चाहिँ नि टेको लगाएर जबरजस्ती चाहिँ नि त्यो घरहरू बनाएर पनि त्यहाँ बसेको देखिन्छ नि, होइन? किनभने कारण के भन्दा यसको अर्को पक्ष हुँदो रहेछ हेर्नुहोस्, होइन? तपाईँको चाहिँ नि यो भनेको आर्थिक रूपमा सामाजिक आर्थिक कारणहरू हुँदो रहेछ, होइन? अब तपाईँले गाउँमा सुरक्षित ठाउँमा घर त छ तर अब बाटो छेउ पसल राखेर चाहिँ त्यहाँ चाहिँ नि यसो अलिकति भाडा खाने अथवा चाहिँ पसल चलाउने भन्ने चाहिँ हुने बित्तिकै मान्छेले चाहिँ नि जोखिम मोलेरै पनि त्यस्ता ठाउँमा चाहिँ नि बस्ने चाहिँ हुँदो रहेछ, होइन? तपाईँ हामीले जति भने पनि ती जोखिमयुक्त ठाउँहरूमा मान्छेहरू चाहिँ नि आर्थिक रूपमा जबसम्म सक्रिय त्यो ठाउँ हुन्छ बाटो छेउमा खोला किन बाटो छेउ हामी फेरि हाम्रो हिमाली क्षेत्रमा त ठूला ठूला चाहिँ नि सम्म जमिन छैन भनेपछि त्यही चाहिँ नि खोला किनारको अलिकति जुन अघिल्लो बाढीले बनाएको चाहिँ नि त्यो टार भनौँ न त्यहीमा बस्ती विकास हुँदै गइरहेको छ, विस्तार पनि हुँदै गइरहेको छ र खोलालाई अलिअलि मिच्दै पनि गइएको छ। अब यो चाहिँ खोला बगर भनेको चाहिँ खोलाको सम्पत्ति हो, उसले एक वर्षमा प्रयोग गर्ला, दुई वर्षमा प्रयोग गर्ला अथवा चाहिँ नि तपाईँको चाहिँ 100 वर्ष 1000 वर्षमा प्रयोग गर्ला, एकचोटि गर्छ, दुई दिन गर्छ अथवा 2 घण्टा गर्छ, त्यसपछि फेरि खोला साधारण रूपमै बग्छ। तर हामीले त्यो कुरा बुझेर चाहिँ हाम्रो विकास गर्नुपर्छ।
2: अब जाँदा जाँदै हामीले भन्न छुटाएका तपाईँले भन्नुपर्ने कुराहरू सरकारलाई सुझाव स्थानीय बासिन्दा अहिले जसले हाम्रो यो कुराकानी सुनिरहनु भएको छ के आग्रह गर्नुहुन्छ?
3: अब धमिलो पानी बगेको अब खोलाहरूमा सचेत रहौं, धमिलो पानी गेगरानयुक्त पानी भनेको त्यसको घनत्व बढ़ी हुन्छ, त्यसमा छिर्ने त्यसमा तर्ने अथवा यस्तै सेल्फी लिन जाने यस्ता कामहरू नगरौं। अब एक आपसमा यस्तो खालको प्रकोपमा सबभन्दा ठूलो सहयोग भनेको एक आपसमा चाहिँ नि सूचना आदान प्रदान, जस्तो अहिले पनि माथिबाट फोन आएर तलबाट कतिजना भाग्न सफल हुनु भएको छ भने कतिपय फेरि फोटो खिच्न जानु पनि भएको छ, होइन? त्यो हिसाबमा त्यस्तो नगरौं, गलत कुराहरू नगरौं, बचौं। यो चाहिँ प्रकृतिसँग जिस्किनु भनेको जीवनको मूल्यमा चाहिँ जिस्किनु हो, होइन? यसरी र भन्छ सबभन्दा ठूलो कुरो भनेको माथिल्लो तल्लो त्यहाँनिर तहका मान्छेहरू बीचमा चाहिँ नि कम्युनिकेसन अहिले राम्रो छ, के भयो भने यो मोबाइलको विस्तारले गर्दाखेरि मोबाइलबाट चाहिँ तुरन्तै सूचनाहरू आदान प्रदान हुन गयो, जस्तो औपचारिक भन्दा पनि अनौपचारिक रूपमा पनि सूचना आदान प्रदान हुन गएको छ। यस्ता कुरालाई विस्तार गरौं र यो जोखिमहरू चिनौं, आफ्नो वरिपरि के जोखिम छ त्यो चिनौं र त्यो अनुसारको चाहिँ आफ्नो जीवनशैली बनाऊ।
2: धेरै धेरै धन्यवाद श्री कमल दुवेदीजी तपाईँलाई समय र जानकारीको लागि।
3: म पनि अवसर दिनुभयो मेरो आफ्नो विचारहरू राख्नलाई, हस् धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो हिमबाड़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल दुवेदी। आजको कार्यक्रममा हामीले भोटेकोशी बाढ़ीको प्रकृति, यसको असाधारण क्षतिको कारण, अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम, पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी र कामबारे केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णभीरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। धादिङ क्षेत्रमा त्रिशुली नदीको जलसतह खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्क विहीन। पाँचौं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढ़ी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको कियेभमा रूसको ड्रोन आक्रमण। कम्तीमा 37 जनाको ज्यान गयो। र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ। अझै 2498 जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 246 जनाको शव भेटिएको प्राधिकरणले जनाएको हो। यसै गरी रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63 र तनहुँमा 35 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 7514 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 18,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन भएका छन्। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रभावितको खोज र उद्धारको काम आज 5 दिन पनि निरन्तर छ। बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोज र उद्धारका लागि निरन्तर सरकारले काम गरिरहेको छ। आयोजनाको सुरूङसँगै जंगल क्षेत्र र नदी किनारमा पनि खोजीको काम तीव्र रूपमा अघि बढ़ेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्धारका लागि हरेक दिन सुरक्षाकर्मीको संख्या बढ़ाउँदै लगेको जानकारी दिनुभएको छ। खोज र उद्धारका लागि

0: कानमा परेको र आवागमन जोखिमपूर्ण बनेको छ। आज बिहान भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्ड केही समयका लागि बन्द गरिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा आएकामा केही समयमै त्रिशुली नदीमा फेरि जलसतह बढ़ेपछि कृष्णभीर क्षेत्रमा सड़क कटान भएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार धादिङ क्षेत्रमा अहिले त्रिशुली नदीको जलसतह खतराको तहभन्दा झण्डै 3 मिटर माथि पुगेको छ। सड़क अवरोध भएपछि विभिन्न ठाउँमा यात्रु तथा गाड़ी अल्पत्र परेका छन्। यात्रुहरूलाई नदी तथा सड़कको जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ। भोटेकोशीको बाढ़ी त्रिशुली नदी हुँदै तलतर्फ आइरहेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। खोज उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी विभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँमा पनि ठूलो वर्षाको सम्भावना छ। राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभाग र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना कायमै छ। ठूलो वर्षाका कारण नदी तथा खोला नालामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरो तथा घेग्रान बहावको जोखिम बढ़ने र सड़क तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले सुझाव दिएका छन्। विशेष गरी उच्च जोखिममा रहेका क्षेत्रका नागरिकलाई स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनामा ध्यान दिन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 0942-3888 98-12-3588।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
6: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।

0: यक्ष प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाठका कुरा
0: गाठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाठका कुरा
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब थप खबरहरू बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी कोष र प्रधानमन्त्री कोष मार्फत बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वटा वाणिज्य बैंकका खातामा 5 अर्ब 4 करोड़ 46 लाख 81 हजार 369 रूपियाँ जम्मा भएको कार्यालयको भनाइ छ यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप 18 लाख 8 हजार 189 अमेरिकी डलर जम्मा भएको छ सहयोगको पारदर्शी उपयोग सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरेको छ खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयको भनाई छ भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त संरचना र अन्य क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि 7.5 खर्ब रूपियाँ आवश्यक पर्ने सरकारको प्रारम्भिक अनुमान छ यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले बाढ़ी प्रभावित क्षेत्रको उद्धार राहत तथा पुनस्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताउनु भएको छ नुवाकोटमा हिजो भएको सर्वपक्षीय छलफलका क्रममा उहाँले उद्धार राहत सामग्री वितरण र सब व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताउनुभयो अर्थमन्त्री वाग्ले बाढ़ीका कारण सम्पर्क विच्छेद भएका प्रमुख 2-3 वटा ठाउँमा तुरन्तै बेली ब्रिज राखिने समेत जानकारी गराउनुभयो रसुवाको भोटेकोशी बाढ़ीपछि नदी किनारमा फेला परेका शवको पहिचानमा समस्या भएको छ शवको शनाखत कठिनाई हुँदै गएर राख्ने ठाउँको अभाव हुनका साथै संक्रमण फैलने जोखिम देखिएपछि शनाखत नभएका शव जमीनमा गाड्न शुरू गरिएको छ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार भविष्यमा आफन्तले दावी गर्न आएमा सहजै शव निकालेर दिन सक्ने गरी अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड अपनाएर अत्यन्तै व्यवस्थित र वैज्ञानिक तरिकाले शवहरू गाड़िएका छनृ उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुसन्धान शुरू गरिएको छ अहिलेसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन् भटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको छ जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेसुङ नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्ताङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समिति संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरेको हो एक्याप लोमान्ताका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमामा 18 र 19 नम्बर स्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको छ अब विदेशको खबर युक्रेनको राजधानी किएव नजिकैको एक डिपोमा रूसले ड्रोन आक्रमण गर्दा विस्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा 37 जनाको ज्यान गएको छ राजधानीको पश्चिमी उपनगर नजिक रहेको डिपोमा विस्फोटक वस्तुहरू भण्डारण गरिएको युक्रेनको भनाइ छ युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बस्ती नजिकै गोला बारूद राखिनु गलत भएको बताउनु भएको छ रूस र युक्रेन दुवैले अहिलेका महिनाहरूमा एकअर्कामाथि लामो दूरीको आक्रमण तीव्र बनाएका छन् विस्फोटले वरपरका आवासीय क्षेत्रहरूका साथै वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह गृहलाई पनि लक्षित पुर्याएको छ डिपो किएवको पश्चिमी बाहिरी क्षेत्रको मिला शहरमा रहेको छ अब खेल खबर तेस्रो संस्करणको एसएससी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछ नेपाल सहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ नेपाल समूहमा परेको छ यस समूहमा नेपालसँगै बहराइन हङकङ मलेसिया र साउदी अरेबिया छन् समूह बीमा संयुक्त अरब इमिरेट्स यूएई त्यसैगरी कतार कुवेत ओमान कतार सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बांगिया रहेको वाईएसडीक्यूएएम क्रिकेट ओभलमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग खेल्नेछ। तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभीरमा बाढ़ीले सड़क कटान गरेपछि काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। धादिङ क्षेत्रमा त्रिशूली नदीको जलसतह खतराको तहभन्दा माथि। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो। झण्डै 2500 जना सम्पर्क विहीन। पाँचौं दिन पनि खोज र उद्धारको काम चल्दै। प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। आधिकारिक खातामा मात्रै सहयोग रकम हाल्न सरकारको आग्रह। बाढ़ी प्रभावित क्षेत्रका लागि स्रोतको कमी हुन नदिने अर्थमन्त्रीको भनाई। युक्रेनको कियवमा रूसको ड्रोन आक्रमण। कम्तीमा 37 जनाको ज्यान गयो। र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै।
1: एनबीएल

0: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445448।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।

0: Liponia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: भोलि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषण नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: the extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसारी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9857-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664-40-21-23, 40-21-24, मोबाइल 9841-45-14-48।
5: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
11: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार। रेडियो मर्साङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्साङदी .org मा बिहान 10 बजेको मर्साङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। कृष्ण भीरमा बाढ़ीले कटान गरेपछि काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। बाढ़ीमा फँसेकाहरूको उद्धारका लागि गृह सचिव मार्फत सरकारको ध्यान आकर्षण र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै।
1: लमजुङको अनुरोध,
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षाजन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मरसंग एफएम 95 मेगाहर्ट्ज।
2: अब समाचार विस्तारमा। बाढ़ी प्रभावितका लागि सरकारले संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितहरूका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उदार अनुरोध पोर्टल संचालन गरी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वटा वाणिज्य बैंक खातामा 5 अर्ब 4 करोड़ 46 लाख 81,369 रूपियाँ जम्मा भएको कार्यालयको भनाई छ। यस्तै हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्बन्धित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ। बाढ़ीका कारण काठमाण्डौ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। भोटे कोशी हुँदै आएको बाढ़ीले त्रिशुली नदीमा बहाव बढ़दा सड़क अवरूद्ध भएको हो। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेका अनुसार त्रिशुलीमा आएको बाढ़ीले धादिङको बेनीघाट रोराङ गाउँपालिका साथ स्थित कृष्णभीरमा तलबाट सड़क कटान गरेपछि सड़क अवरूद्ध भएको छ। बाढ़ीले कटान गरेपछि सड़क केही भाँसिएको छ। आज बिहान केही बेर अवरूद्ध भएर खुलेको सड़क केही समयमै पूर्ण रूपमा बन्द भएको हो। सड़क बन्द भएपछि यात्रु अलपत्र परेका छन्। भोटेकोशी क्षेत्रमा आएको विपत्तिपछि सम्पर्कविहीन रहेका ओखल ढुंगेली नागरिकको तत्काल खोज तलाश उद्धार तथा अवस्थाबारे परिवारलाई जानकारी गराउन राज्य व्यवस्था तथा सुशासन समितिका पूर्व सभापति एवं पूर्व सांसद रामहरि खतिवड़ाको टोलीले गृह सचिवलाई भेटी सरकारको ध्यान आकर्षण गराएको छ। भेटका क्रममा पूर्व सांसद खतिवड़ाले सम्पर्कविहीन नागरिकहरूको अवस्था तत्काल पत्ता लगाई जुनसुकै अवस्थामा रहेका भए पनि परिवारलाई यथाशीघ्र जानकारी गराउन तथा खोज तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गर्नुभएको छ। चीनको तिब्बत स्वायत्त क्षेत्र स्थित केरूङ सीमा नाकामा आएको भीषण बाढ़ीमा परि 104 जना नेपाली नागरिक बेपत्ता भएका छन्। चीनीय सरकारी संचार माध्यम सीजीटीएनले आइतबार बिहान आयोजित पत्रकार सम्मेलनलाई उद्धृत गर्दै यो तथ्याङ्क सार्वजनिक गरेको हो। सीजीटीएनका अनुसार यस विपदमा परि कुल 261 जना विदेशी नागरिक सम्पर्कविहीन भएका छन्। बेपत्ता हुने विदेशी नागरिकहरूमध्ये सबैभन्दा धेरै नेपाली रहेका छन्। तेस्रो संस्करणको एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। नेपाल सहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूह चरणमा रहेका नेपाली भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेम ओभलमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। लमजुङको बेसी शहरमा एक वर्षभित्र दिवांगत भएका आफन्तको सम्झनामा नेवार समुदायले गाईजात्रा मनाएका छन्। गाईजात्रामा मानिसलाई गाईका रूपमा सिंगारी नगर परिक्रमा गरिएको छ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा

0: बार विभिन्न कार्यक्रम आयोजना गरी देशभर शुरू भएको हो। बेसी शहरमा पनि दिवंगत आफन्तको सम्झनामा गाई जात्रा निकालिएको थियो। बेसी शहरमा वडा नम्बर 7 का सूर्य श्रेष्ठको घरबाट दिवंगत आमा विष्णुमाया श्रेष्ठको सम्झनामा गाई जात्रा निकालिएको छ भने बेसी शहर 8 का जीवन श्रेष्ठका आमा विष्णुमाया श्रेष्ठ, सोही वडाका हरिकुमार रामकुमार र कृष्ण कुमार श्रेष्ठका बुबा हर्कमान श्रेष्ठको सम्झनामा गाई जात्रा निकालिएको छ। यसै गरी बेसी शहर 8 का जनक श्रेष्ठका स्वर्गीय हजुर आमा सुखमाया श्रेष्ठ र हजुरबुबा साधुमान श्रेष्ठको स्मृतिमा गाई जात्रा निकालिएको छ। नेवाखल बेसी शहरले परम्परागत र संस्कृतिको संरक्षणका लागि गाई जात्रा निकालेको हो। बेसी शहरको भीमसेन स्थानबाट शुरू भएको झाँकी सहितको गाई जात्रा बजार परिक्रमा गरेको थियो। गाई जात्राको अवसरमा गाई वा मानिसलाई गाईको रूपमा सिंगारी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। गाई जात्राको अवसरमा विभिन्न व्यङ्ग्यात्मक प्रस्तुतिहरू पनि देखाउने चलन छ। राजा प्रताप मल्लको पालोदेखि प्रचलनमा आएको गाई जात्राका क्रममा हनुमान ढोकामा रहेको राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ। देशका विभिन्न शहरमा गाई जात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण सर का गीत समेत गाइन्छ। यस वर्ष भने भोटेकोशी र त्रिशूली नदीमा आएको बाढ़ीका कारण धेरैको निधन भएकोले प्रहसन लगायत हस्या व्यङ्ग्यात्मक कार्यक्रम आयोजना नगरिएको जनाएको छ। तमजुङमा 20 वर्ष उमेर नपुगेका 15 जना किशोरीले आर्थिक वर्ष 2082-83 गर्भपतन गराएका छन्। तीमध्ये 13 जनाले मेडिकल विधि र 2 जनाले सर्जिकल विधिबाट गर्भपतन गराएको हुन्। प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार पालिकागत रूपमा सबैभन्दा धेरै मध्य नेपाल नगरपालिकाका 6 जना रहेका छन्। त्यस्तै बेसी शहर नगरपालिकाका 4 जना र मर्सङ्गदी दोर्दी गाउँपालिका र सुन्दरबजार नगरपालिकामा 1-1 जना किशोरीले मेडिकल विधिबाट गर्भ पतन गराएको छन् भने रायनस नगरपालिका कोलसुथार दूधपोखरी गाउँपालिकामा गर्भपतन गर्ने किशोरीको संख्या शून्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका वरिष्ठ जनस्वास्थ्य निरीक्षक दीपक बमजनले बताउनुभयो। बमजनका अनुसार यसअघि आर्थिक वर्ष 2081-82 जिल्लामा 20 वर्ष मुनिका 11 जना किशोरीले मेडिकल विधिबाट गर्भपतन गराएका थिए। आर्थिक वर्ष 2080-81 यस्तो संख्या 17 जना रहेको थियो। यस्तै आर्थिक वर्ष 2082-83 जिल्लामा सर्जिकल विधिबाट गर्भपतन गराएका मध्ये दुवैजना बेसी शहर नगरपालिकाका रहेका छन्। जिल्लाका अन्य पालिकामा सर्जिकल विधिबाट गर्भपतन गराउने किशोरीको संख्या शून्य रहेको छ। आर्थिक वर्ष 2081-82 भन्ने जिल्लामा 4 जना किशोरीले सर्जिकल विधिबाट गर्भपतन गराएका थिए। तीमध्ये बेसी शहर नगरपालिकाका 3 जना र रायनस नगरपालिकाका 1 जना रहेका थिए। तथ्याङ्कले पछिल्ला वर्षमा 20 वर्ष मुनिका किशोरीमा गर्भपतनको संख्या केही घटेको देखाइए पनि किशोर अवस्थामै हुने गर्भधारणा र त्यसपछि गर्भपतन गर्नुपर्ने अवस्थालाई अझै गम्भीर सामाजिक तथा स्वास्थ्य विषयको रूपमा लिनुपर्ने देखिन्छ। कोलासुथार गाउँपालिका 4 भुजुङ स्थित स्वास्थ्य चौकीमा प्रसूति सेवा थप व्यवस्थित बनाउन आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइने भएको छ। गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित र सहज प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले डेलिभरी बेड र अटोक्लेभ मेसिन हस्तान्तरण गरिएको छ। हृदयबाट सेवा सबैका लागि भन्ने नारासहित मुटु फाउण्डेशन नेपाल, मनोज एसोसिएशन फ्रान्स र प्रोजेक्ट सूर्य पेरिस फ्रान्सको आर्थिक सहयोगमा सामग्री उपलब्ध गरिएको मुटु फाउण्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरूङले जानकारी दिनुभयो। गाउँपालिका उपाध्यक्ष गमीमाया गुरूङले स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामग्री थपिएसँगै स्थानीय गर्भवती तथा सुत्केरी महिलाले गाउँमै थप सहज, सुरक्षित र गुणस्तरीय प्रसूति सेवा पाउने बताउनुभयो। वहाँले स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाउन यस्ता सहयोग महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। मुटु फाउण्डेशन नेपालका अध्यक्ष धनबहादुर गुरूङ नेतृत्वको टोलीले भुजुङ स्वास्थ्य चौकीमै पुगेर स्वास्थ्यकर्मीलाई उक्त सामग्री हस्तान्तरण गरेको हो। सामग्री हस्तान्तरण कार्यक्रममा कोलसुथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरूङ, वडा नम्बर 4 का अध्यक्ष नारायण गुरूङ, स्वास्थ्य संयोजक अरविन्द कुमार चौधरी, गाउँ कार्यपालिका सदस्य हेमान्त गुरूङ, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा स्थानीयको सहभागिता रहेको थियो। डेलिभरी बेड र अटोलेभ मेसिनको उपलब्धले स्वास्थ्य चौकीमा प्रसूति सेवा लिन आउने महिलालाई सेवा प्रवाहमा सहज हुनुका साथै प्रसूति कक्षाको सरसफाई तथा उपकरणको संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। लमजुङको बेसी शहर नगरपालिका साथ स्थित वडास्तरीय महिला सञ्जाली रसुवा भोटेकोसी बाढ़ी पीड़ितलाई सहयोग गर्ने निर्णय गरेको छ। सञ्जालका अध्यक्ष मीना बस्नेत रावलले अध्यक्षतामा सञ्जालका अध्यक्ष मीना रावल बस्नेतको अध्यक्षतामा शनिबार बसेको सञ्जालको बैठकमा वडास्तरीय महिला सञ्जालमा आबद्ध 13 आमा समूहले सकेको सहयोग गर्ने निर्णय भएको हो। सञ्जालको निर्णय अनुसार जनचेतना आमा समूहले शनिबार नै बाढ़ी पीड़ितका लागि 15,000 रूपियाँ सहयोग गरेको छ। समूहले विपदमा परेका परिवारलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। बाढ़ीबाट प्रभावित परिवारप्रति यज्ञबद्धता जनाउँदै समूहले आफ्नो क्षमता अनुसार सहयोग गरेको जनाएको छ। विपदको समयमा सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड़ दिँदै समूहले पीड़ितको साथमा उभिन सबैलाई आग्रह गरेको छ। यसैबीच सञ्जालमा आबद्ध सबै आमा समूहले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
2: तिमी पनि मेरो लागि सत्थोक हो नि दिदी। म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
4: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु। पढ्छ है छोरी? ओइ पढ्छ नि है।
5: रामा जस्ता बाबुहरू,
3: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पंगिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
6: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
7: यसले गर्दा आज कुट्टी बसन सुन्नु पर्यो। यो जन्मिनु सक्दा त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: समय दिवसो 3 बजे र साझा 6 बजे
1: सब शांति से सुलझ जाता तो हजारों सालों से जंग क्यों होती है भाई कहाँ ये साले
2: इसका अंजाम क्या होगा ये तुम जानते ही होगे
3: It's time I'm coming
4: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497 38 798
5: I'm home daddy
6: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
7: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
6: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
0: जाँच हुने दिन र समय यही भदो 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
6: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477 69229
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
9: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
8: हुलासले बनाउँदैछ परिवार एक साथ
10: मर्संग देपिम 95 मेगाहर्ज
4: विश्रामपछि स्वागत छ अब बाँकी समाचार लमजुङको कोलसथर गाउँपालिका चार बगुमका गमबहादुर घले र लोकमाया घले सहित परिवारले बेसेश्वर स्थित मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् हाल बेसेश्वर नगरपालिका सात शान्ति टोल निवासी घले परिवारले शनिबार आश्रमलाई 20,500 रूपियाँ सहयोग गरेका हुन् आश्रममा आश्रित असहाय तथा बेसहारा नागरिकको सेवा र संरक्षणमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको घले परिवारले बताएको छ गमबहादुर घले बेसेश्वर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्ज शाखा प्रमुख हुनुहुन्छ भने श्रीमती लोकमाया घले शान्ति टोल तमु समाजको आमा समूहकी अध्यक्ष हुनुहुन्छ मानव सेवा आश्रमले सहारा तथा संरक्षण आवश्यक भएका नागरिकलाई आश्रय दिँदै आएको छ आश्रम संचालन व्यवस्थापन तथा आश्रितहरूको आवश्यकतामा सहयोग पुर्याउन स्थानीय व्यक्ति तथा परिवारले विभिन्न अवसरमा सहयोग गर्दै आएका छन् रसुवाको भोटेकोसीमा 10 भदौमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 734 जनाको शव फेला परेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान 9 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो प्राधिकरणका अनुसार रसुवामा 13 नुवाकोटमा 52 धादिङमा 50 गोर्खामा 58 नवलपरासी पूर्वमा 184 नवलपरासी पश्चिममा 82 तनहुमा 36 र चितवनमा 259 जनाको शव फेला परेको हो प्राधिकरणको अनुसार हालसम्म 8,186 जनाको उद्धार गरिएको छ विनाशकारी बाढ़ी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले 10 लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले 27 अगस्त 2026 एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो विज्ञप्तिका अनुसार श्रीलंकाका राष्ट्रपति अनुर कुमारा दिशानायकेले नेपालमा भइरहेको मानवीय तथा राहत कार्यमा सघाउन सरकारलाई उक्त आर्थिक सहयोग उपलब्ध गराउन निर्देशन दिएका हुन् दिशानायकेले विपदका कारण भएको ज्यानको क्षति र पीड़ाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवार नेपाल सरकार र नेपाली जनताप्रति श्रीलंकाको तर्फबाट आर्थिक हार्दिक समवेदना प्रकट गरेका छन् खरसाङदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
5: मुख्य समाचारका प्रायोजक
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
4: प्रधानमन्त्री दैवी प्रकोप कोषमा 5 अर्ब भन्दा बढ़ी रकम संकलन। कृष्णभीरमा बाढ़ीले कटान गरेपछि काठमाण्डौ मुगलिन सड़क पूर्ण रूपमा अवरूद्ध। बाढ़ीमा फँसेकाहरूको उद्धारका लागि गृह सचिव मार्फत सरकारको ध्यान आकर्षण। र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै। बिहान 10 बजेको मर्सङ्गदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: आया मरे नि आमा, आया नि आए।
6: के भयो दिदी तपाईलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
6: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
6: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
7: सम्पर्क फोन 9849068924, 9850086780।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
11: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Media Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98566257 र 98400067787

0: दिदी अल्मालाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखताल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
9: तीन गुना लाना टुला
8: हुलास मुसाम अर्कुतिल दमाइसे।

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Media Extreme Energy Drink.
1: 하이네 쿠시 게 칸차오 आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो भरपर्दो पसलमा गएर किन्नुपर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: California.
1: Extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58261।

0: toilet pony, yeah. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला हुलास मुसाम अर्कु तिल दमाइसे।
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
6: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
10: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
10: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
11: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
12: छाबरा
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
14: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
14: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 4 4।

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 9841445148।
6: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9611 39 157।
7: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
9: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
11: नेपाल ऋण खप्पै बिमगा छ। ख्याल बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान बन्दा 3 गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: Laconia.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्सोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
9: आधार मजबूत।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, मर्सेङ्गदी FM 95 MHz

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773। मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Bifonia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

సింధు సుపర సంతం అరణ.

0: ayah mereni ama ayah ni ayah.
1: Kie bahaya didi tapai lagi. Sunsu saya ni ki koso.
0: Heran abahu, hati dukni, pel gosni korsa. Kau lekai tu sahur nai garo. Ayah, kau ki bahaya ki?
1: La didi, tisu abahne ta turun ta cek jad gari anus na. Aku swasta kuta khel gunu persai didi belai ma.
0: Jani tu mana abahu? Kau kajani kah? Kajani olai?
1: La didi. बेसी सर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियन द्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्ट द्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: Your Pharmacy and Lab बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849968924506780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ Samsung, Redmi, Vivo, Tecno, Oppo, Narzo, Realme लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर Samsul Alam जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेश हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ NIMB बैंकको ठीक अगाडि पनि रहेको छ

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रेडियो सुन्दै हुनुहुन्छ।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर टाउलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460044
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: सुरबीर काका नमस्कार के गर्दै हुनुहुन्छ चौतारामा बसेर
3: नमस्कार नानी नानी डाक्टर भएर आउनुभयो हाम्रो गाउँको इज्जतै बढेको छ
2: धन्यवाद काका
3: अनि डाक्टर नानी अहिले जो पनि क्यान्सर भएछ भन्छन् धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु यसबाट बच्ने कुनै उपाय छैन
2: किन नहुनु नि काका ए क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन अस्वस्थ खाना शारीरिक व्यायामको कमीले गर्दा हो त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ
3: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि होइन नानी
2: हो नि काका विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा गाँठा गुठी घाउ आएमा योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ लामो समयसम्म खोकी लागेमा खकारमा रगत आएमा छाती दुखेमा धोत्रो स्वर भएमा मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा बिना कारण दुब्लाउँदै गएमा शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्
3: हजुर हजुर
2: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ
4: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं स्वस्थ र सन्तुलित खाना ताजा हरियो साग सब्जी फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं क्यान्सर रोगको जोखिमबाट बचौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजीव
1: आया मरे मियामा यो दाँतले मलाई साह्रै दुख दियो।
2: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबैको दाँत बनाएर आऊ।
1: जान त जाने बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, रेस्ट डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
8: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजेको छ।
9: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

हेलो नमस्ते, गुड आफ्टरनून, स्वागत छ यहाँलाई मर्साङ दी कल टाइममा। कार्यक्रम प्रस्तुत म लक्ष्मी छोभरी, टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले। र आज हामी आइतबारे बसाईमा छौं। आइतबारको बसाईमा एउटा टपिक राखेर डिस्कस गर्ने, कुराकानी गर्ने बसाई हुन्छ। आज पनि एकदमै समय सान्दर्भिक विषयवस्तु लिएर हामी उपस्थित भइसकेको छौं। त्योभन्दा अगाडि तपाईँले पानी पिउनु भएको छैन भने प्रशस्त मात्रामा पानी पिउनको लागि पनि एकदमै धेरै अनुरोध गर्न चाहन्छु। फुर्सद हुनुहुन्छ भने कार्यक्रम सुनेर राम्रो लाग्छ भने प्रतिक्रिया दिन सक्नुहुनेछ। अझै जोडिन मन लाग्छ भने तपाईँले 0665220020 डायल गर्न सक्नुहुनेछ। साथै तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, तपाईँको ठाउँको मौसम कसले सम्झिन चाहनुहुन्छ, त्यसको बारेमा तपाईँले जानकारी दिन सक्नुहुनेछ। हाम्रो कार्यक्रम रेडियो मर्सङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। तपाईँले हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुनेछ र प्रत्यक्ष रेडियो मार्फत सुन्न पनि सक्नुहुनेछ। फोन पनि तपाईँले गर्न सक्नुहुनेछ। र आज हामी आजको विषयवस्तुको बारेमा जानकारी गराउनेछौ। सम्पूर्णलाई एकदमै धेरै जानकारी भएकै कुरा हो, भोटेकोशी नदीमा आएको बाढ़ीको बारेमा तपाईँले थाहा नै पाउनु भएको छ। रसुवामा कुन किसिमको प्रभाव परिरहेको छ, देशैभरि नै एकदमै धेरै दुःखको क्षणमा छौं हामी। त्यसमा चाहिँ अब हामीले के कसरी चाहिँ यो यसको बारेमा अब जानकारी जनचेतना फैलाएर हुन्छ कि आफूलेसँग जति सहयोग गरेर हुन्छ कि तपाईँले के आफ्नो तर्फबाट के पहल गरिराख्नु भएको छ, त्यो सन्दर्भमा चाहिँ हामी कुराकानी गर्नेछौ। र तपाईँले चाहिँ एकदमै थोरै भन्दा पनि थोरै सहयोगले पनि एकदमै धेरै मान्छेको ठूलो सहयोग हुन सक्छ, त्यही भएर तपाईँले चाहिँ सहयोग गर्न चाहिँ पछि नपर्नुहोला भन्न चाहन्छु। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र तपाईँले जानकारी गराउन सक्नुहुनेछ आफ्नो आफन्तहरूमा कि त्यस्तो भइरहेको छ कि त्यसको बारेमा जानकारी गराउन सक्नुहुनेछ र आफ्नो तर्फबाट के कस्तो पहल भइरहेको छ।

0: गर्नुपर्ने हुन्छ। अहिले एकदमै धेरै स्क्याम पनि भइरहेको अवस्था छ, त्यसलाई पनि बुझ्न सक्नुहुनेछ। र लमजुङको हकमा तपाईँ हुनुहुन्छ भने तपाईँले यहाँबाट पनि सहयोग गर्न सक्नुहुनेछ। तपाईँ पैसा सहयोग गर्न चाहनुहुन्छ भने त तपाईँले क्युआर गर्न सक्नुहुनेछ। र त्यो बाहेक पनि तपाईँ जिन्सी सामानहरू, लत्ता कपड़ाहरू चाहिँ तपाईँ सहयोग गर्न सक्नुहुनेछ भने विभिन्न व्यक्तिहरू हुनुहुन्छ, एकदमै आधिकारिक व्यक्तिहरू हुनुहुन्छ लमजुङमा पनि, बेसी शहरमा पनि, उहाँहरूले सम्पर्क गरेर तपाईँले आफूले सहयोग गर्न मन लागेको कुराहरू चाहिँ उहाँहरूसँग चाहिँ हस्तान्तरण गर्न सक्नुहुनेछ। यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ कार्यक्रममा। हेलो, नमस्ते।
1: नमस्ते, म पाउँदी आश्रमबाट लक्ष्मी प्रसाद मिश्र बोल्दैछु।
0: हजुर लक्ष्मीजी, नमस्कार, सन्चै हुनुहुन्छ?
1: म त ठिकै नै छु, पूर्ण रूपमा हजुर पूर्ण रूपमा ठिक हुनुभयो कि भएन?
0: हजुर लक्ष्मीजी, म पनि पूर्ण रूपमा ठिकै छु भन्नुपर्छ है त।
1: धन्यवाद छ
0: हजुर यहाँलाई पनि। अनि आज के गर्दै हुनुहुन्छ लक्ष्मीजी?
1: यहाँ सर्वदा सेवा आश्रममा यो तनहुको भाङ जिल्ला वार्ड नम्बर 11 जुन कालिका रामसे आमा समूहबाट यहाँ बामाहरूलाई बिहान मिठो खिरको भोजन पनि गराउनु भयो, भजन कीर्तन गरेर नचाउनु भयो, मनोरञ्जन दिनुभयो। मनोरञ्जन भन्नाले भजन कीर्तन सम्बन्धी र जुन हाम्रो यो घटना बारी पनि सम्बन्धितै भजनहरू गाउनु भएको थियो, अरू मनोरञ्जन सम्बन्धी भजनै भन्नुपर्छ, दान गर्नुभयो र 10,000 भन्दा बढीको नगद पनि दान गर्नुभयो। उहाँहरूलाई म धन्यवाद दिँदै आज यहाँले दिनको बारे क्लिकको बारेमा तपिस दिनुभएको होइन त?
0: हजुर एकदमै हो।
1: त्यसै विषयमा म केही कुरा बोल्छु, त्यही त मैले यसै राख्छु यहाँहरूलाई। सर्वप्रथम त यो हाम्रो नेपालमा सबभन्दा ठुलो अहिलेसम्मकै ठुलो घटना भएको भन्ने छानेको छु मैले नेपालको इतिहासमा। र जब यो विश्व नै तातिएको छ, विभिन्न कल कारखाना र विभिन्न गाडी इन्धन सामग्रीबाट भएको जुन विश्व नै तातिएको छ नि, तातिँदा तातिँदै चिसो मौसममा हिउँ चिसो भएर हिउँको पहाड चिम्दै चिम्दै गयो, त्यसपछि गरी मौसम एकैचोटि चाहिँ तापक्रम बढेपछि हिउँ भित्री भाग पौलिएपछि त्यो ठोस पदार्थबाट लिक्विडमा जाँदाखेरि पौलिएर हिम पहिलो तालमा झर्यो। तालमा झरिसकेपछि त्यो तालले प्राकृतिक जुन हिमतालले आफ्नो क्षमताभन्दा बढीको पावर आइसकेपछि खत्म
0: लक्ष्मीजी। हेलो लक्ष्मीजी। हजुर भर्खरै मात्रै आजको पहिलो कलर लक्ष्मी प्रसाद मिश्रजी जोडिनु भएको थियो पाउँदीबाट। उहाँले एकदमै राम्रो विचारहरू चाहिँ सुनाइराख्नु भएको थियो, भनिराख्नु भएको थियो, सुझाव राख्नु भएको थियो, तर केही कारणवश उहाँको फोन काटिन पुगेको छ। त्यसको लागि पनि एकदमै धेरै क्षमा प्रार्थी छु। हाम्रो तर्फबाट हो भने, तपाईँको तर्फबाट हो भने फेरि पनि तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ लक्ष्मीजी। र जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँ आजको बसाइमा जोडिन सक्नुहुनेछ। आज हामी आइतबारको दिनमा छौं। आइतबारको दिनमा एउटा शीर्षक राखेर छलफल कुराकानी गर्नुपर्ने हाम्रो बसाई हुन्छ र आज पनि हामी त्यसै अनुसार कार्यक्रममा जोडिएका छौं। एकदमै समय सान्दर्भिक विषयवस्तुलाई लिएर चाहिँ हामी उपस्थित भएको छौं र मलाई लाग्छ तपाईँ यो विषयमा कोही पनि अज्ञात छैन होला, सबैले जानकारी भएको कुरा हो है। रसुवाको जुन भोटेको सीमा नदीमा आएको बाढ़ीको बारेमा हामी कुराकानी गरिरहेको छौं। अब जुन प्राकृतिक हिसाबले त्यो विपद भएको छ, त्यो विपद त भइसकेको छ। अब जति पनि मान्छेको उद्धार गरिएको छ, उहाँहरूलाई चाहिँ हामीले के गर्न सकिन्छ त? र अब त्यो विपद आउन सक्ने विपदबाट बस्नको लागि के कस्तो क्रियाकलाप गर्न सकिन्छ, त्यस्तो बारेमा हामी छलफल गर्नेछौ। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं तपाईँको माझमा, आज पनि उपस्थित भइसकेका छौं। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोड़िन सक्नुहुनेछ। आजको विषयवस्तुमा तपाईँले आफ्नो विचार राख्न सक्नुहुनेछ। 0665200020 डायल गरेर कार्यक्रम रेडियो मर्सियङको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, जय लमजुङ कल टाइममा पाउदीबाट नमस्कार भन्नुभएको छ। नमस्कार लक्ष्मीजी। यामसारू मगरजीले लेख्नु भएको छ, हेलो सिस्टर नमस्ते, झोले म पनि सुन्दैछु है, प्रोग्राम धेरै राम्रो लाग्छ हो, त्यसैले कल गर्न नसके पनि एफबी लाइभ मार्फत सुनिरहेको छु। हिजो कल गरेको हजुर आउनु भएको रहेनछ भन्नुभएको छ। हजुर नमस्ते झोले, एकदमै धेरै धन्यवाद छ यामसारूजी, फोन पनि गर्न सक्नुहुनेछ। आज चाहिँ एकदमै हामीले राम्रो विषय लिएर आएको छौं, त्यसमा चाहिँ सबैले आफ्नो विचार धारणाहरू चाहिँ राख्न सक्नुहुनेछ। र धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, म दुबईबाट कार्यक्रम सुन्दैछु, आज मलाई खेम सेन्चुरीको लट्ठे भएमा बोलको गीत बजाइदिनुहोस्, यस गीत मार्फत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झन छ धर्मजी। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्ते सम्पूर्ण मित्रमा सम्झी चितवनबाट भन्नुभएको छ, एकदमै धेरै नमस्कार। र आजको विषयवस्तु चाहिँ एकदमै फरक छ, सो कमेन्टबाट पनि तपाईँले लेख्न सक्नुहुनेछ आफ्नो विचार, तपाईँको ठाउँतिर र बाढ़ीले कुनै प्रभाव परेको छ कि छैन भन्ने कुरा पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ, अथवा एकदमै सुरक्षित भएर बस्नुपर्ने कुराहरू पनि तपाईँले जानकारी गराउन सक्नेछ। र जुन एकदमै नराम्रो विपदको घटना घटेको छ, अब त्यसबाट हामीले पीड़ितहरूलाई के कसरी चाहिँ सहयोग गर्न सकिन्छ भन्ने कुराहरू पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ। अब र एकदमै देशबाट विदेशबाट सहयोग गर्ने क्रम एकदमै जारी छ, तपाईँले पनि आफूले सहयोग गर्न चाहनुहुन्छ भने मजाले सहयोग गर्न सक्नुहुनेछ। तपाईँले नगद सहयोग गर्न चाहनुहुन्छ भने मजाले तपाईँले अनलाइनबाट पनि पैसा पठाउन सक्नुहुनेछ। र अनलाइनबाट पैसा पठाइरहँदाखेरि चाहिँ एकदमै राम्रोसँग बुझेर मात्रै पैसा पठाउनु होला, एकदमै स्क्याम पनि भइरहेको अवस्था छ। र तपाईँले चाहिँ बेसी शहरमा हुनुहुन्छ, लमजुङमा हुनुहुन्छ, विशेष गरी बेसी शहरमा हुनुहुन्छ, र तपाईँ खाद्यान्न जिन्सी सामानहरू चाहिँ सहयोग गर्न चाहनुहुन्छ भने तपाईँ अथवा संघ संस्था व्यक्तिगत हिसाबले पारिवारिक हिसाबले तपाईँ सहयोग गर्न चाहनुहुन्छ भने एकदमै निम्न मान्छेहरूलाई चाहिँ यहाँ तपाईँले फोन गरेर अथवा उहाँहरूसँग भेटेर तपाईँले प्रदान गर्न सक्नुहुनेछ। तपाईँले टेकजोङ गुरूङजीलाई भन्न सक्नुहुनेछ, बनाङ्गे चौतारामा, उहाँलाई चाहिँ 9855878925 फोन गरेर चाहिँ उहाँसँग कुराकानी गरेर तपाईँले लत्ता कपड़ा खाद्यान्न सामग्रीहरू चाहिँ सहयोग गर्न चाहनुहुन्छ भने त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। कृष्ण गले पुरानो बैंक चोकमा छ उहाँको लोकेशन चाहिँ, उहाँको स्थान चाहिँ, त्यहाँबाट पनि तपाईँले सहयोग गर्न सक्नुहुनेछ। कृष्ण गलेलाई फोन गर्न चाहनुहुन्छ भने 9841628127 तपाईँले फोन गर्न सक्नुहुनेछ। र तीर्थ गले उहाँ चाहिँ एन्जेला ब्युटी पार्लरको प्रोभाइडर पनि हुनुहुन्छ, उहाँलाई पनि तपाईँले सहयोग गर्न सक्नुहुनेछ उहाँसँग भेटेर पनि 9846074314 तपाईँले फोन गर्न सक्नुहुनेछ। र तपाईँले लमजुङ उद्योग वाणिज्य संघको सचिवालयलाई पनि फोन गर्न सक्नुहुनेछ, लमजुङ उद्योग वाणिज्यलाई फोन गरेर तपाईँले चाहिँ भन्न सक्नुहुनेछ, उहाँलाई 0665201156 तपाईँले फोन गर्न सक्नुहुनेछ। अध्यक्षज्यूलाई फोन गर्न चाहनुहुन्छ भने भरत श्रेष्ठ हुनुहुन्छ, 9855045228 तपाईँले फोन गर्न सक्नुहुनेछ। र उपाध्यक्षज्यू हुनुहुन्छ विकास श्रेष्ठजी, उहाँलाई चाहिँ 9855045670 तपाईँले फोन गर्न सक्नुहुनेछ। सचिव हुनुहुन्छ विपिन श्रेष्ठ, 9841128555 फोन गर्न सक्नुहुनेछ। त्यसै गरी को सदस्यजी हुनुहुन्छ भरत विष्ट, 9855045357 तपाईँले फोन गर्न सक्नुहुनेछ। र तपाईँ एकदमै हिचकिचाउनु पर्दैन, तपाईँले 10 रुपियाँ, 50 रुपियाँ, 100 रुपियाँ जति सक्नुहुन्छ आफ्नो तर्फबाट सहयोग गर्न सक्नुहुनेछ। र किनकि हामीले एकदमै सानो अमाउन्ट सोचे तापनि त्यो 100 रुपियाँले विपदको बेलामा धेरैले एकदमै राहत मिल्छ, मलामपट्टिको काम गर्छ। त्यही भएर चाहिँ तपाईँले सानो सहयोग भने पनि आफ्नो तर्फबाट चाहिँ गर्न सक्नुहुन्छ भने चाहिँ गर्नुहोला भन्न चाहन्छु। र लत्ता कपडा र खाद्यान्नहरू सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ निम्न नम्बरहरू र मान्छेहरूको नाम हामीले भनिरहेको छौं, उहाँहरूलाई सम्पर्क गरेर पनि तपाईँले सहयोग गर्न सक्नुहुनेछ। र तपाईँले अहिले पाउनु भएन नम्बर टिप्न, तपाईँले अलिकति गाह्रो भयो भने पनि यो कल टाइम सकिसकेपछि पनि तपाईँले फोन गरेर सोध्न सक्नुहुनेछ कसलाई सम्पर्क गर्ने हो भनेर, हामी मजाले जानकारी गराउनेछौ। र त्यो सँगै कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिनुहोला र
प्रशस्त मात्रामा पानी पिउनुहोला। यो बेलामा अब तपाई पनि एकदमै सतर्क हुनुहोला। आज अरूले घटेको घटना हामी आफैमाथि घट्न सक्दैन भन्ने पनि हुँदैन, त्यही भएर चाहिँ एकदमै सतर्कको साथ चाहिँ तपाईँ बस्नुहोला भन्न चाहन्छु। र प्रशस्त मात्रामा पानी पिउनुहोला। कार्यक्रममा जोडेर पनि सक्नुहुनेछ 0665520020 डायल गरेर। तपाईँ एकदमै सन्चै हुनुहुन्छ होला भन्ने चाहिँ मैले विश्वास गरेको छु। र कार्यक्रममा जोडिनुहोला फोन गरेर। यति बेला तपाईँको सामु फेरि पनि सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ 0665220020 डायल गरेर, र आज आइतबार बसाईमा छौं। सात दिनको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मन परेको फुर्सद भएको बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। प्रत्येक दिन फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। तपाईँले पनि आफूलाई मनपर्ने बसाईमा सहभागी पनि हुन सक्नुहुन्छ 0665220020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्स्याङको फेसबुक पेजबाट पनि लाइभ प्रसारण हुन्छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। आज आइतबारको बसाईमा एउटा शीर्षक राखेर कुराकानी गर्नुपर्ने बसाई हुन्छ, त्यसमा हामी आज एकदमै समय सान्दर्भिक अहिलेको समसामयिक विषयवस्तुलाई लिएर चाहिँ हामी उपस्थित भएको छौं। त्यो सन्दर्भमा तपाईँले आफूले बुझ्न चाहेको, आफूले सहयोग गर्न चाहेको कुराहरू पनि तपाईँले भन्न सक्नुहुनेछ र 0665220020 तपाईँले फोन गर्नुहोला। प्रशस्त मात्रामा पानी पनि पिउनुहोला तपाईँले, एकदमै साफ मुहानको पानी मात्र पिउनु पनि एकदमै अनुरोध गर्न चाहन्छु। र तपाईँ विशेष गरी लमजुङको र बेसे शहरमा हुनुहुन्छ भने तपाईँले खाद्यान्न र लत्ता कपड़ा पनि मजाले सहयोग गर्न सक्नुहुनेछ। र तपाईँ कसलाई सहयोग गर्न सकिन्छ त कहाँनिर गएर चाहिँ लत्ता कपड़ा र खाद्यान्नहरू चाहिँ दिन सकिन्छ भनेर बुझ्न चाहनुहुन्छ भने हामीले मान्छे र उहाँको सम्पर्क नम्बर पनि हजुरलाई दिनेछौं। र पैसा सहयोग गर्न चाहनुहुन्छ भने पनि तपाईँले आफ्नो घरैबाट चाहिँ 10 रूपियाँ, 100 रूपियाँ, 1000 रूपियाँ, 1,00,000 रूपियाँ, जति रूपियाँ सक्नुहुन्छ तपाईँले दिन सक्नुहुनेछ। र त्यसरी सहयोग गरिरहँदाखेरि तपाईँले एकदमै आधिकारिक क्यूआरहरू मात्रै युज गर्नुहोला। कतिपय अवस्थामा एकदमै स्क्याम पनि फैलिरहेको छ, यदाखेरि जुन सहयोगको लागि बनाइएको हो त्यस्तैदेखि नै तर ठ्याक्क हामीले क्युआर गरिरहँदाखेरि चाहिँ अर्कै मान्छेको नाम, संस्थाको नाम देखाउने स्थिति पनि छ। त्यसको लागि पनि एकदमै सजग हुन अनुरोध गर्न चाहन्छु। र तपाईँको कोही आफन्त हुनुहुन्छ यसरी मिसिङ हुनुहुन्छ, हराउनु भएको छ तर भन्ने पनि तपाईँले त्यसको बारेमा पनि जानकारी गराउन सक्नुहुनेछ। देश एकदमै शोकाकुल अवस्थामा छ अहिले, एकदमै दुःखको कुरा हो। यो दुःखको घड़ीमा अब जुन विपद त घटिहाल्यो, घट्न पर्ने कुरा चाहिँ घटिहालेको छ। अब विपदबाट जोगिएको व्यक्तिहरूलाई चाहिँ हामीले सहयोग गर्न सकिन्छ, सबै मिलेर चाहिँ अलिअलि भने पनि सहयोग गर्न सकिन्छ। हामीले जिन चाहिँ खाद्यान्न जे भए पनि अब सक्नेले पैसा सहयोग गर्न सकिन्छ, लत्ता कपड़ा हुनेले लत्ता कपड़ा, र खाने कुरा खाद्यान्न हुनेले चाहिँ खाद्यान्न सहयोग गरेर पनि उहाँहरूलाई अलिकति राहत उपलब्ध गराउन सकिन्छ अहिलेको अवस्थामा। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले आफ्नो तर्फबाट केही गर्नुभएको छ कि त्यो भने तपाईँले शेयर गर्न सक्नुहुनेछ, ताकि तपाईँको गर्नुभएको कुराले अरू मान्छेहरू पनि एकदमै इन्सपायर भएर चाहिँ उहाँहरूले पनि सहयोग गर्नुहुन्छ। र कार्यक्रम फेसबुक लाइभ मार्फत पनि प्रसारण भइरहेको छ। सिम्पल सरिनाजीले लेख्नु भएको छ, हेलो हाई दिदी, के छ खबर? म मोराङ कानीपोखरीबाट सरिना गुरुङ, मिस यू अल फ्रेन्ड भन्नुभएको छ। हेलो सिम्पलजी, सरिनाजी एकदमै खुसी लाग्यो कार्यक्रममा फोन मार्फत पनि जोडिन सक्नुहुनेछ है। टेक बहादुर पुमाजी हुनुहुन्छ, सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्स्याङदी एफएम 95 मेगाहर्ज भन्नुभएको छ। नमस्कार टेकजी, फोन मार्फत पनि जोडिन सक्नुहुनेछ है आजको बसाईमा। तपाईँ एकदमै खुसी लाग्यो कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, आज पनि मेरो कल काटिएको छ, सबै नेपालीहरूले जे सकिन्छ सोही दान गरौं भन्नुभएको छ। हजुर लक्ष्मी जी एकदमै खुसी लाग्यो र फोन काटिएको थियो, त्यसको लागि फेरि पनि एकदमै क्षमा प्रार्थी छु। तपाईँले फेरि पनि फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुनेछ। यति बेला कार्यक्रमको आधादिमा आइसकेका छौं। तपाईँको सामु एउटा सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटु को भिडियो जाँच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477962।
3: पत्ता हराएको सूचना यही मिति 2083 साल।
4: ए हजुर, पेन्सन पत्ता हराए रे?
5: हो, म खोज्दैछु।
4: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
4: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
4: विल्सन विक्रम राई,
6: सुनिल थापा,
4: पशुपति राई,
6: डीबी गुरुङ।
4: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
7: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
8: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
7: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
8: अब यो फोहोर के गर्ने त?
7: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
8: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
9: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
0: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजुङ।
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
0: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
0: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
0: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
0: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
10: बीचो सांगीतिक कोशेली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गरेर आजको बसाईमा जोड़िन सक्नुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौं। आइतबारको दिनमा एउटा शीर्षक राखेर छलफल कुराकानी गर्नुपर्ने बसाई हुन्छ भने सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको दिनमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा तपाईँले चारवटा विधा सभाबाट गीत रोजना पाउनुहुनेछ। बिहिबारको बसाईमा मुक्त गजल कविता वाचन गर्न सक्नुहुनेछ, तपाईँले क्यारिकेचर गर्न पनि पाउनुहुनेछ र एकदमै बिर्सिन नसकिने एकदमै सम्झिन लायकको क्षणहरू छ भने पनि यहाँले मजाले सुनाउन सक्नुहुनेछ। शुक्रबारको दिनमा चाहिँ म्युजिकको ट्र्याक लिएर हामी उपस्थित हुन्छौं। तपाईँले कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ भने साताको अन्तिम दिन शनिबारको दिनमा खुल्ला गीत गाउनुपर्ने हुन्छ यहाँले। यो हाम्रो सात दिनको बसाई हो, यो बसाई अनुसार हामी कार्यक्रममा उपस्थित हुने गर्छौं र आज पनि हामी उपस्थित भइसकेका छौं। आज हामी रसुवाको बाढ़ीको बारेमा भोटेको समय जुन बाढ़ी गएको थियो, जति धनजनको क्षति भएको छ त्यसको बारेमा हामी कुराकानी गरिरहेको छौं र यो घटना विपद घटिसकेको छ, आफ्नो तर्फबाट कस्तो पहल गर्न सकिन्छ भन्ने कुराकानी हामी गरिरहेको छौं। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ जोड़िन सक्नुहुनेछ र तपाईँले सहयोग पनि गर्नुभएको छ होला आफ्नो स्थानबाट, जति सक्दो सबैले सहयोग गरिराख्नु भएको छ, नेपालबाट विदेशबाट पनि सहयोग गर्नुभएको छ सम्पूर्ण नेपालीहरूले र हालसम्म चाहिँ 5 अर्ब रूपियाँ भन्दा बढ़ी पनि जम्मा भइसकेको छ प्रधानमन्त्रीको दैवी प्रकोपको खातामा चाहिँ, र तपाईँले पनि आफ्नो स्वेच्छाले सहयोग गर्ने मन लागेर सहयोग गरिरहँदाखेरि चाहिँ क्यूआर कोड एकदमै राम्रोसँग बुझेर मात्रै चाहिँ प्रयोग गर्नुहोला। स्क्याम पनि एकदमै फैलिरहेको छ यो विपदको घड़ीमा पनि र लत्ता कपड़ा खाद्यान्नहरू सहयोग गर्न चाहनुहुन्छ तपाईँ लमजुङमा हुनुहुन्छ विशेष गरी बेसी शहरमा भने पनि तपाईँले एकदमै यहाँको उद्योग वाणिज्य संघलाई पनि तपाईँले सम्पर्क गरेर जान सक्नुहुनेछ। तपाईँले त्रिवेणी युवा क्लबको अध्यक्ष हुनुहुन्छ टेकजङ गुरूङ, उहाँको मनाङ्गे चौतारामा पनि तपाईँले गएर कुराकानी गर्न सक्नुहुनेछ, सहयोग गर्न सक्नुहुनेछ। कृष्ण गणेशसँग पनि तपाईँ भेटेर लत्ता कपड़ा खाद्यान्नहरू चाहिँ तपाईँले सहयोग गर्न सक्नुहुनेछ है र फोन गर्न चाहनुहुन्छ। आजको बसाईमा तपाईँले के कुराहरू नयाँ थप गर्न चाहनुहुन्छ भने तपाईँले पनि फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। र अरू बसाईको तुलनामा आइतबारको बसाईमा चाहिँ एकदमै कम मात्रामा साथीले चाहिँ फोन गर्नुहुन्छ, किनकि आइतबारे बसाईमा चाहिँ बोल्नुपर्ने हुन्छ, अर्को अर्को बसाईमा चाहिँ गीतहरू गाउने, गीत रोज्ने, क्यारिकेचर गर्ने, कविता सुनाउने हुन्छ। त्यही भएर आइतबारको बसाईमा चाहिँ अलिकति कम मान्छे जोडिनुहुन्छ, त्यही भएर चाहिँ अलिकति सक्रिय हुनुहोला आइतबारे बसाईमा पनि। जुनसुकै एकदमै गाह्रो सब्जेक्ट टपिकहरू लिएर चाहिँ हामी उपस्थित हुने नै गर्दैनौ, हामी एकदमै समय सान्दर्भिक कुराले लिएर उपस्थित हुन्छौं र यो बाढ़ी पहिरोको बारेमा जुन घटेको यो घटनाको बारेमा विपदको बारेमा यो कुनै नौलो विषय होइन, सबैले जानिसक्नु भएको, सबैले थाहा पाउनु भएको र सबैले देख्नु भएको कुरा नै हो। त्यसमा तपाईँले एक दुईवटा शब्द चाहिँ मजाले बोल्न सक्नुहुन्छ, फोन गर्नुहोला। त्यो भएर एकदमै संकोच नमानिकन तपाईँले फोन गर्न सक्नुहुनेछ। आइतबारे बसाई भन्ने बित्तिकै अलिकति मान्छेमा कस्तो हुन्छ भन्दाखेरि बोल्नुपर्ने हुन्छ, मैले उल्टो पुल्टो बोल्छु कि भनेर पनि फोन नगर्ने प्रवृत्ति देखिन्छ, त्यही भएर फोन गर्नुहोला, केही पनि हुँदैन। सत्यकला इसाराजीले लेख्नु भएको छ मिस यु अल भनेर, मिस यु टू भन्न चाहन्छु। अब यति धेरै मिस गर्ने मान्छेले त कमेन्ट मात्रै पक्कै पनि गर्नु हुँदैन, यति नै धेरै सम्झिनु भएको छ भने फोन पनि ट्याक्क गर्नुहोला भन्न चाहन्छु है त। वीरेन्द्र तामाङजी हुनुहुन्छ, गुड आफ्टरनून सिस्टर, मिस यु अल मा भन्नुभएको छ, गुड आफ्टरनून वीरेन्द्रजी। टेकु छेत्रीजीले लेख्नु भएको छ, हजुर नानी नमस्कार, भीषण भोटेको श्री बाढ़ीको यस दुःखद घड़ीमा हजुरलाई सञ्चय र आरामको कामनाका साथ सुन्दैछु। म तनहुँबाट, सानो राहतले पनि ठूलो सहयोग हुन्छ, त्यस्तो सानो सहयोगले पनि ठूलो राहत मिल्छ, सहयोगी हातहरू फैलाऊ, सहयोग गरौं, बचौं, बाँचौं र बचाऊ भन्नुभएको छ। नमस्कार सर टेकुजी, आफ्नो कुरा राख्नु भएको छ त्यसको लागि एकदमै धेरै धन्यवाद छ। यहाँलाई कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, फोन पनि गर्न सक्नुहुनेछ, फोन मार्फत अझै हजुरले आफ्नो शब्दमा आफ्नो स्वरमा तपाईँले भन्नुभयो भने अझै धेरै साथीहरू फोन गर्नको लागि चाहिँ सजिलो हुन्छ उहाँहरूलाई। सो तपाईँ फोन मार्फत पनि जोडिन सक्नुहुनेछ है कार्यक्रममा। यति बेला फेरि पनि सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हजुर, फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। यति बेला शुक्र राज र साइली निर्दोष आईडीबाट कमेन्ट आएको छ। हेलो हजुर, नमस्कार एण्ड सांगीतिक अभिवादन। म पाँच थर हिलेहाङ सात घर भई हाल फिडिङ चार डब्ल्यूबाट शुक्र राज र साइली निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइले सम्झिनु पर्दा साथीहरू यस प्रकार छन्: जीवन सहयात्री कमला रसाईले, प्रेमकला आचार्य, डिकेन्द्र साम्बा हाम्फे, अरूणा साम्बा हाम्फे, गोपाल भाई चटपटे, मनिषा शेर्प, गगन तेह्रथुमे, सुमी लिम्बु, तारा शंकर, मनमाया तिमिल सिन्हा, विनिता दाहाल सुवेदी, स्वर्णिम राई, मुना खड्का, सिम्पल सरिना, गुरूङ सुप्रिया, बान्तवा राई, घतानी कविता घतानी लगायत ए टू जेडले भन्दै छुटिन्छु, बाई बाई भनेर छुटिनु भएको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने मजाले सुन्नुहोला। आजको बसाईको बाजेमा बुझेर तपाईँले चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँ फोन नै गर्नुपर्छ भन्ने पनि जरूरी छैन। इफ तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कमेन्ट मार्फत पनि आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ। कुनै तपाईँले जानकारी पाउनुभएको कुराहरू पनि तपाईँले भन्न सक्नुहुनेछ, मोटिभेट गर्न सक्नुहुनेछ है। र अहिले चाहिँ रसुवाको बाढीबाट धेरैजना चाहिँ धेरै परिवार चाहिँ एकदमै प्रभावित भएको छ। यो अवस्थामा हामीले व्यक्तिगत रूपमा राहत लिएर प्रभावित क्षेत्रमा पुग्नुभन्दा पनि अलिकति सरकारी संयन्त्रसँग समन्वय गरेर सहयोग गर्नु चाहिँ एकदमै राम्रो, सुरक्षित, प्रभावकारी हुन्छ। सरकारले पनि एकद्वार प्रणाली मार्फत राहत परिचालन गर्नको लागि चाहिँ एकदमै अनुरोध पनि गरिराख्नु भएको छ। अब हामीले चाहिँ कसरी सहयोग गर्न सकिन्छ भनेर बुझ्न चाहन्छौ भने तपाईँले चाहिँ आर्थिक सहयोग गर्न सक्नुहुनेछ, तपाईँले पैसा सहयोग गर्न सक्नुहुनेछ, जुन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चाहिँ सहयोग गर्न सकिन्छ। क्युआरहरू अलिकति बुझेर मात्रै चाहिँ तपाईँले पैसा ट्रान्सफर गर्नुपर्ने हुन्छ। त्यो बाहेक खाद्यान्न र एकदमै अत्यावश्यक सामग्रीहरू पनि तपाईँले सहयोग गर्न सक्नुहुनेछ। चामल भयो, दाल भयो, नुन, तेल, खानेपानी, सरसफाइ सामग्री अनि कम्बल, कपडा आदि चाहिँ तपाईँले सहयोग गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँ लमजुङ बेसी सहरमा हुनुहुन्छ भने कसले सम्पर्क गर्ने भनेर बुझ्न चाहनुहुन्छ भने पनि फोन गर्न सक्नुहुनेछ तपाईँले। र एकदमै आधिकारिक सूचना मात्रै शेयर गरेर र गलत हल्ला चाहिँ नफैलाउने आधिकारिक सूचनाहरू मात्रै तपाईँले शेयर गरेर पनि एकदमै सहयोग गर्न सक्नुहुन्छ तपाईँले। र एकदमै प्रमाण नभएको सरकारी सूचनाहरू चाहिँ तपाईँले शेयर नगर्नुहोला। एकदमै सरकारी सूचना शेयर गर्ने तर प्रमाणित नभएको कुराहरू चाहिँ तपाईँले शेयर नगर्नुहोला भन्न पनि चाहन्छु। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ। तपाईँले चाहिँ पुष्टि नभएको मृत्यु वा विपत्तको संख्या लेखेर चाहिँ पोस्ट नगर्नुहोला। र यो विपत्तको घडीमा कतिपय अवस्थामा के पनि भइरहेको छ भन्दाखेरि एकदमै पुरानो पुरानो भिडियोहरूलाई चाहिँ अहिलेको सन्दर्भमा यसरी लेखेर डिस्क्रिप्सनमा चाहिँ रसुवाबारी यसरी लेखेर हालिराख्ने प्रवृत्ति पनि छ, त्यसो पनि नगर्नुहोला भन्न चाहन्छु। र तपाईँले एकदमै नकली राहत संकलन गर्ने अनि सूचना खोल्ने त्यसरी खाताहरू खोलेर त्यसमा चाहिँ नकली राहत संकलनको लागि क्युआर कोडहरू राख्ने त्यस्तो पनि नगर्नुहोला भन्न चाहन्छु। र एकदमै डर र त्रास फैलाउने काम पनि नगर्नुहोला। तपाईँले पीड़ितलाई दोष लगाउने, मजाक गर्ने, अपमानजनक टिप्पणी र भाषाहरूको प्रयोग गर्ने पनि नगर्नुहोला एकदमै अनुरोध गर्न चाहन्छु। र लमजुङ बेसी शहरमा हुनुहुन्छ भने तपाईँले विभिन्न व्यक्तिहरूसँग भेटेर तपाईँले सहयोग गर्न सक्नुहुनेछ। र उहाँ व्यक्तिहरूको नम्बर नाम जान्न चाहनुहुन्छ भने यहाँले फोन पनि गर्न सक्नुहुनेछ। यो अवस्थामा सहयोग एकदमै ठूलो रकममा गर्नुपर्छ भन्ने पनि छैन। तपाईँले 100 रुपियाँदेखि 200 रुपियाँदेखि 300 रुपियाँदेखि लिएर चाहिँ मजाले सहयोग गर्न सक्नुहुनेछ। र लत्ता कपडा खाद्यान्नहरू पनि तपाईँले सहयोग गर्न सक्नुहुनेछ भने तपाईँले चाहिँ एकदमै रगतम्य भएको पोस्टहरू चाहिँ सामाजिक सञ्जालमा पोस्ट नगर्न पनि एकदमै धेरै अनुरोध गर्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ कार्यक्रममा। हेलो, नमस्ते।
1: नमस्ते खुसी बहिनी, आज लक्ष्मी बहिनी।
0: हजुर नमस्ते, सुषमाजी सन्चै हुनुहुन्छ?
1: म सन्चै छु नि बहिनी।
0: हजुर म पनि सन्चै छु। अनि के गर्दै हुनुहुन्छ सुषमाजी?
1: बसिरहेको छु बहिनी।
0: बसिराख्नु भएको छ है? आज कार्यक्रम सुन्दै हुनुहुन्छ कि सुन्नु भएको छैन यहाँले?
1: सुन्दैछु, म कपडा धुन नहुन लागे।
0: हजुर,
1: अलि ढिला भयो, सुन्न त सुनिरहेको थिएँ।
0: आजको बसाईको बारेमा उसो भए यहाँलाई जानकारी छ है?
1: हजुर हजुर, थाहा छ।
0: हुन्छ, तपाईँले आफ्नो विचार राख्न सक्नुहुनेछ।
1: विचार भन्नाले अब त्यही हजुरले भने जहिले नै अब नभएको कुरा नलेखिदिनु, अर्काको मन अत्ताउने जो हो त्यो गर्नु, अनि आफूले टाइम गर्नु अब सहयोग गर्नु त्यही हो अनि अब कति नभएको अब भएको छ अहिले त्यसले उहाँहरूले पढ्नु नै हामीलाई पढ्नु हो हाम्रो यहाँ छौँ अनि घरबाट बाबुले एक महिनाको तल्लो भत्ता दिएको छ अनि हामी नि फेरि समूहबाट नै अलिअलि दिने भनेर सल्लाह गर्दैछौँ दिनुपर्छ त्यति बेला यस्तो परेको बेलामा हामीलाई नि भोलि पर्दैन भन्न सकिन्न के थाहा छ र भविष्य पर्ने कुरा भन्नु अब 12 बजार आउने कुरा होइन रहेछ बर अहिले यति बेला त साह्रै मर्कमा पर्नु भएको छ उहाँहरू यही नै हो बहिनी
0: हजुर यहाँलाई एकदमै धेरै धन्यवाद छ फोन गर्नुभएको छ त्यसको लागि र कसलाई सम्झिन चाहनुहुन्छ सुषमाजी
1: सम्झिनु पर्दा त मेरो भाइ बहिनी साथीहरू हजुरहरू लगायत सबैलाई सम्झिँदै बिदा हुन चाहन्छु नमस्ते
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै सुषमाजी जोडिनु भएको थियो एकदमै राम्रो कुरा राख्नु भएको छ उहाँले र आजको बसाईबाट विदा भइसक्नु भएको छ र अब चाहिँ हामी पनि कार्यक्रमबाट विदा हुनुपर्ने हुन्छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665520020 डायल गरेर प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं फरक फरक बसाईको साथमा आफूलाई जोडिन मन लागेको फुर्सद भएको बसाईमा चाहिँ मजाले तपाईँ जोडिन सक्नुहुनेछ आज पनि एउटा शीर्षक राखेर हामी कुराकानी गरिरहेका थियौं धेरैजनाले आफ्नो विचारहरू राख्नुभएको छ कमेन्ट मार्फत फोन मार्फत र फेरि पनि तपाईँ फोन गर्न चाहनुहुन्छ भने छिटोभन्दा छिटो फोन गर्नुहुन पनि एकदमै धेरै अनुरोध गर्न चाहन्छु र आज जोडिन नपाउनु भएको साथी भोलिको बसाईमा अथवा आगामी बसाईमा पक्कै पनि जोडिन सक्नुहुनेछ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ फेसबुक लाइभ मार्फत पनि जोडिन सक्नुहुनेछ स्वर्णिम राईजीले लेख्नुभएको छ मिस यु अल भनेर यहाँलाई पनि एकदमै धेरै सम्झना भन्न चाहन्छु र यो विपदको घड़ीमा तपाईँले जति सक्दो सहयोग गर्न सक्नुहुनेछ र तपाईँले यात्रा गर्न सोचिराख्नु भएको छ भने एकदमै धेरै विचार पुर्याएर मात्रै यात्रा गर्नुहोला तपाईँले आधिकारिक सूचनाहरू सुनेर सड़कको अवस्था बुझेर मात्रै यात्रा गर्नुहोला भन्न चाहन्छु यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
2: नमस्कार गुड आफ्टरनून छजलो
0: नमस्ते कृष्णजी
2: हजुर
0: सन्चै हुनुहुन्छ
2: हजुर सन्चै छु तपाईँ सन्चै हुनुहुन्छ
0: हजुर म पनि सन्चै छु अनि के गर्दै हुनुहुन्छ कृष्णजी
2: हजुर बसी बसाइ नै हो
0: बसी बसाइमै हुनुहुन्छ है
2: हजुर
0: आज कार्यक्रममा जोडिनु भएको छ बसाईको बारेमा जानकारी छ कि छैन यहाँलाई
2: क्लियर पनि आइरहेको छ नि किन आज त आवाज स्याहारा गरेर क्लियरै आएको छैन आवाज
0: अलिकति टेक्निकल कारणले पनि हुन सक्छ त्यसको लागि एकदमै माफ माग्न चाहन्छु है त
2: झन्डेरी बजाएगा
0: अनि आजको बसाईको बारेमा उसो भए यहाँले जानकारी छैन है
2: हजुर
0: आज हामी रसुवा बाढीको बारेमा त सुन्नु भएको छ होला है
2: हजुर किन नसुन्नु नि
0: अब त्यही बसाई त्यही बसाईमा चाहिँ त्यही कुरालाई चाहिँ हामीले शीर्षक राखेको छौँ त्यो बाढीले कति धेरैजना प्रभावित हुनुभएको छ अब हामीले त्यसमा चाहिँ के गर्न सकिन्छ त भन्ने कुराकानी गरिरहेको छौँ
2: अब हामीले त अब के गर्न सकिन्छ र अब सरकारले त अब मुस्किल परिरहेछ हामीले के गर्न सकिन्छ र अब जो नहुनु भइसक्यो अब हेर्दाखेरि अब मन दुखेर आउँछ अब आज अब त्यहाँ गरेको अब परिवारको त कति हो होला हामी हेर्ने मान्छेको त मन दुखिरहेछ
0: हो नि अनि के त्यस्तो सहयोग गर्ने के सोचिराख्नु भएको छ यहाँले
2: सहयोग त अब देश विदेशबाट दुनियाँ गरिरहेको छ र हामीले अलिअलि उ गरेर त के उ गर्नु र अब 5,000 पनि बढी त अब प्रधानमन्त्री अब उसमा जम्मा भइसक्यो हामीले अलिअलि जम्मा गरेर त के गर्नु थियो अब चौचौ 20 पनि आउँदैन
0: अब हामीले चाहिँ त्यस्तो सोचिरहेको हुन्छौँ तर त्यो अवस्थामा चाहिँ एउटा चौचौ एउटा 20 पनि नपाइरहेको अवस्था छ कि कृष्णजी त्यही भएर चाहिँ हामीले अब पैसा बरू सरकारले खाता नम्बरहरू चाहिँ राखिदिनु भएको छ त्यसमा चाहिँ हामीले चाहिँ फेरि बुझेर गर्नुपर्ने हुन्छ फेरि त्यसमा पनि धेरैजनाले एकदमै ठगी गरेको अवस्था पनि छ त्यसरी पनि हामीले 100 रुपियाँ 200 रुपियाँ सहयोग गर्न सकिन्छ
2: त्यस्तो हुन्छ त नि अब त्यो मान्छेको मनमा दया हुँदैन के रे त्यो अब त्यो हो त्यसको नाम पारेर चाहिँ बिचमा अब कति छ कि भइरहेको होला सायद अब
0: हजुर हुन्छ
2: के भन्नु त अब टाइम पनि भइसक्यो होला है अब
0: हजुर
2: प्राविधिक प्रब्लम होला है
0: हजुर प्राविधिक समस्याले गर्दा हो त्यसको हामी छिट्टै नै बुझ्छौँ अब के समस्या परेर त्यसरी भएको हो भनेर अनि हुन्छ कसलाई सम्झिन चाहनुहुन्छ
2: अनि रेडियो सुनेर बसिरहने सबै रेडियो प्रेमीहरूलाई कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैलाई भन्ने अब टाइम पनि हुनु लाग्यो
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्र कृष्ण लामाजी जोडिनु भएको थियो खुदी बगैँचाबाट र उहाँले पनि आफ्नो कुरा राख्नु भएको छ र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ आजको कार्यक्रममा फोन गरेर मात्रै तीनजना साथी जोडिनु भएको थियो तीनैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रममा कमेन्ट पठाउनु हुने तपाईँलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र आजको कार्यक्रम जुनसुकै माध्यमबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि सुटिन्छु रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org सुन्दै गर्नुहोला नमस्कार

नमस्कार, दिउँसो 2 बजेको मर्संगी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्ण भीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएपछि मुगलिन काठमाण्डु सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको छ। नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ। कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। सोमबार बिहान 11 बजे बस्ने बैठकको एजेण्डाबारे भने खुलाइएको छैन। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि 1250 थान भरिएका ग्यास सिलिण्डर उपलब्ध गराइने भएको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाएका हुन्। विपद कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले यो सहयोगको हात बढ़ाइएको उहाँले बताउनु भएको छ। संघले उपलब्ध गराउने 1250 थान एलपी ग्यासका भरी सिलिण्डर नेपाल आयल निगम मार्फत लक्षित वर्गमा पुग्ने गरी वितरण गरिनेछ। त्रिशुली 3A हाइड्रो पावर टनलको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि 12 भदौदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ। अहिले विशेषज्ञ सहित गरी 93 जनाको टोली काम गरिरहेका छन्। ड्रिलिङ मेसिन सहित इस्काभेटर, हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरेर काम भइरहेको सेनाले बताएको छ। बाढ़ीको बहाव बढ़ेकाले केही बेर रोकिएको काम अहिले फेरि शुरू भएको छ। अहिले भारतीय र चीनीय टोली समेत टनेलको उत्खनन गर्न परिचालन भएका छन्। चीनीय सुरुङ उद्धार विशेषज्ञको अर्को टोली पनि नेपाल आएर काम शुरू गरेको छ। नेपाल स्थित चीनीय दूतावासले दिएको जानकारी अनुसार विशेषज्ञको टोली आज बिहान नेपाल आइपुगेको हो। उक्त टोलीले अहिले रसुवाको विभिन्न सुरुङमा फँसिरहेको उद्धारको प्रयास काम गरिरहेको दूतावासले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलामा 9500 रूपियाँले घटेको छ। आज सुन 3,09,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुन 2,400 रूपियाँले घट्दै नेपाल 3,18,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 185 रूपियाँले घटेर तोलाको 4,780 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदी 4,965 रूपियाँमा कारोबार भएको थियो। सशस्त्र प्रहरी बलले 60 घण्टापछि जीवितै उद्धार गरेकी बालिकाको बाबुआमा सम्पर्क भएको छ। सशस्त्र प्रहरीको टिमुरी स्थित बीओपीको टोलीले बाढ़ी आएको 60 घण्टापछि एक बालिकाको जीवितै उद्धार गरेको छ। माटोले पुरिएको अवस्थामा बच्चा रोएको जस्तो आवाज आएपछि सशस्त्र प्रहरीको टोली खोजे तथा उद्धारमा जुटेको हो। यसरी उद्धार भएकी बालिका हुन् 6 वर्षीय मनिषा उचाई मगर। मनिषाका बाबुआमा पनि बाढ़ीबाट जोगिएर अहिले उपचाररत छन्। सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्र बहादुर कार्कीका अनुसार ती बालिकाकी आमा गीता उचाई मगर टिमुरे स्थित ग्लोबल आईएमई बैंकी कर्मचारी रहेको खुलेको छ। दिउँसो 2 बजेको मर्संगी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घरे विदा हुन्छु। रेडियो मर्संगी 95 मेगाहर्ज र इन्टरनेट

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665254497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665252209।

0: me a extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि

0: के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
1: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
0: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
2: बेसी सहरी खोली रेडियो मर्सिङ दु क्याले यो भाषाले कतै छाबो कुए खैमु खोइन ति गल्छ्यो
3: ए 26 नर तिसे घरी बालोटी र रेडियो मर्सिङ दिङेन ओ गल्छ्यो
4: क्यों यो आफै रेडियो मर्सिङ दु एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ कहाँ जाने होला है?
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
12: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नै किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार अल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त अल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, अल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीवीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार अल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
10: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
2: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
3: तिमी पनि मेरो लागि सब थोक हो नि दिदी। म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
4: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा यही भदौ शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछन्।
4: कलाकारहरू: नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पङ्गिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।

0: समय दिवसो 3 बजे र साझा 6 बजे।
1: सब शांति से सुलझ जाता तो हजारों सालों से जंग क्यों होती है भाई? कहाँ ये सारे?
2: इसका अंजाम क्या होगा ये तुम जानते ही होगे।
3: It's time. I'm coming.
4: अन्नपूर्ण चलचित्र मंदिर बेसी शहर सम्पर्क 97497938798।
5: I'm home, Daddy.
0: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
6: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन संचालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
6: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
6: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
6: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।

0: sip on your extreme energy drink.
1: Extreme energy drink.
2: Time check. अहिले ठीक 3 बजेको छ.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: मर्सङ एफएम 95 मेगाहर्ज.
5: यी आयोजनाको सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे. इक्वेडोरमा एल निनोका कारण आपतकाल घोषणा. सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता. र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने. नेपाल खबरमा अब पूरा खबर. भोटेकोशी बाढ़ीको आज आइतबार 5 दिन पुगेको छ. गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवासहित नुवाकोट, धादिङ, चितवन, तनहु, गोरखा र नवलपरासी पूर्व लगायत क्षेत्र प्रभावित भएका छन्. ती क्षेत्रमा उद्धार राहत र प्रभावितका पुनर्स्थापना लगायतका काम भइरहेका छन्. आज दिउँसोसम्म 752 शव भेटिएका छन्. घाइते 239 तथा उद्धार गरिएको संख्या 8730 पुगेको छ. सम्पर्कविहीनको संख्या 2502 रहेको विपद प्राधिकरणले जनाएको छ. 19,895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्. भोटेकोशी बाढ़ीपछि संचार सेवा सहज बनाउन नेपाल दूरसंचार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन दिएको छ. रसुवाको भोटेकोशी बाढ़ी पश्चात खोज उद्धार तथा राहत कार्यमा संचार सेवा सहज बनाउन प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको हो. प्राधिकरणले विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई आज बिहान फोन हस्तान्तरण गरेको हो. प्राधिकरणले उपलब्ध गराएका सेटेलाइट फोन मध्ये 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाएको विपद प्राधिकरणका प्रमुख उप्रेतीले बताउनु भएको छ. भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ. सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो. उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ. सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ. चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु सात्पोको दोभानमा बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ. नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ. बुधबार बिहान लाङटाङरी हिमालको उत्तरी मोहडामा हिमचट्याङ सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो. त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो. चीनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो. अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ. आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो. यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ. सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्. तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान भएको छ. सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ. भोटेकोशी हुँदै आज बिहान आएको बाढ़ीले 4 घर र 4 औदीको पुल बगाएको छ. अरू केही घर जोखिममा परेका छन्। धादिङको गल्छी गाउँपालिका 4, चिरौदी त्रिशुली नदीमा आएको बाढ़ीले 4 घर बगाएको हो. बिहान त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो. बहाव बढ़ेपछि नदीले कटान गर्दा त्यहाँ थप 4-5 घर जोखिममा परेका छन्। त्यस्तै गोरखाको घ्यालचोक र धादिङको चरौदी जोड्ने पुल पनि त्रिशुलीले बगाएको छ. त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढ़ीले बगाएको हो. यस्तै नदी कटानले कृष्णभीरमा पहिरो जाँदा मुगलिन काठमाण्डु सड़क पूर्ण रूपमा अवरूद्ध छ. बाढ़ी पूर्वानुमान महाशाखाले बिहान भोटेकोशीमा पानीको बहाव बढ़ेपछि रसुवा, नुवाकोट र धादिङसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो. यसअघि बुधबार रसुवाको भोटेकोशी हुँदै भीषण बाढ़ी आउँदा ठूलो क्षति भएको छ. त्रिशुली 3A हाइड्रो पावरमा टनेलको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि अस्तिदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ। अहिले विशेषज्ञ सहित 93 जनाको टोलीले त्यहाँ काम गरिरहेको छ। ड्रिलिङ मेसिन सहित स्काभेटर, हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरेर काम भइरहेको हो। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ। साथै अहिले भारतीय र चिनिया टोली समेत टनेलको उत्खनन गर्न परिचालन भएका छन्। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चारजना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540
3: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-494-333 4-93-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुल गंगा गाउँपालिका 2 ठोसे बस्ने 32 वर्षीय भगवान कार्की रहेका छन्। कार्कीले राहत कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भनी च्याट जीपीटी को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयारी गरी सामाजिक सञ्जालमा राखेका थिए। कार्कीले कोषमा सहयोग गरेको भनी आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरेका प्रहरीको भनाई छ। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताउनुभयो। नेपाल टेलिकमले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधाहरूको सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि टेलिकमले आजसम्मको लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले यो सुविधा थप समयको लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसंचार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मरमत सम्भारको लागि प्राविधिक टोली परिचालन भएको छ। नेपाल टेलिकमका अनुसार बाढ़ी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः संचालनमा आइसकेका छन् भने बाँकी संरचना पनि संचालन गर्ने प्रयास भइरहेको छ। अब विदेशको खबर। इक्वेडरले एलनिनो जलवायु घटनाको कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गरी देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा

0: अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। एक कोरिडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। यस वर्षको एलनुन्योले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेसियामा डडेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकका अनुसार अहिलेको एलनिनो वर्षको अन्त्यतिर उत्सर्गमा पुग्न सक्ने र सन् 2027 विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान छ। पानामा, होन्डुरस र एल साल्भाडोरले यसअघि नै एलनिनोका कारण आपतकाल घोषणा गरिसकेका छन्। पेरूले पनि एलनिनोको कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना झण्डै एक तिहाई शहरमा आपतकाल घोषणा गरेको छ। एलनिनो समुद्रको पानी सामान्यतया भन्दा बढ़ी तातेको अवस्था हो। अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले एससीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्। यो रकम बाढ़ीबाट प्रभावित बालबालिकाको लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाई छ। एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू भएको छ। 10 वटा टोली सहभागी 50 ओभरको प्रतियोगिता आउँदो सेप्टेम्बर 12 सम्म चल्नेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज पाँचौं दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोशी हुँदै बिहान आएको बाढ़ीले चार घर र चरौदीको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरूङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले एक महिनाको तलब विपद कोषमा दिने।
1: नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा। म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
9: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। भोटे कोशीको बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा ल्याइएको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सडाईले 32 शव परीक्षण भइसकेको र 27 परीक्षण गर्न बाँकी रहेको जानकारी दिनुभयो। अस्पतालमा ल्याएका शव मध्ये 7 मात्र पहिचान भएको छ र बाँकी शव पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 55,55,555 रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। मेयर वासुदेव थापाको अध्यक्षतामा आज बसेको नगरपालिकाको 215 कार्यपालिका बैठकले स्थानीय विपद व्यवस्थापन कोषबाट यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मेयर थापाले राष्ट्रिय विपदको यस घड़ीमा मानवीय दायित्व वहन गर्दै आफ्नो क्षेत्रबाट सहयोग गर्न नागरिक समाज निजी तथा संघ संस्थालाई आग्रह गर्नुभयो। नगरपालिकाका प्रवक्ता एवं वडा 7 वडा अध्यक्ष रविन्द्र सापकोटाका अनुसार राहत कोषमा मेयरको तर्फबाट 35,000, उपमेयरको तर्फबाट 15,000, वडा अध्यक्षहरूको तर्फबाट प्रति व्यक्ति 10,000 दरले 1,00,000, कार्यपालिका सदस्यको तर्फबाट प्रति व्यक्ति 6,000 तथा वडा सदस्यहरूको तर्फबाट प्रति व्यक्ति 2,500 रूपियाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको छ। र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो शो 2026 आज समापन गरिँदैछ। काठमाण्डुको भिरकोटी मण्डपमा गएको मंगलबारदेखि 18 संस्करणको नाडा अटो शो गरिएको हो। प्रदर्शनीमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी उपलब्ध रहेका आयोजकले जनाएको छ। यसअघि गएको साउन अन्तिम हप्ता काठमाण्डुको भिरकोटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो भएको थियो। यसैबीच नाइमाले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 50,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। दिउँसो 3 राष्ट्रिय र चारभन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5 दिन पनि प्रभावित क्षेत्रमा उद्धार राहत र पुनर्स्थापनाका काम निरन्तर। बाढ़ीमा ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिवी शिक्षण अस्पतालमा अहिलेसम्म 7 मात्रै पहिचान। र सूर्यविनायक नगरपालिकाले दैवी प्रकोप उद्धार कोषमा 55,55,000 रूपियाँ जम्मा गर्ने। अहिलेलाई चारभन्जाङ भित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी?
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Extreme energy drink.
1: बिस्तारै जानु त ए महिलाले ट्रेक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि टाग्लाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सहर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसी सहर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74065
2: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Lip on ya. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायणी स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-87।
6: हेलो, मर्चेङ्ग एफएम 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665520152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98568816186 फोन 0665520293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: Liponia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि केको चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषण नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकताल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सह नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 98564476।
4: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
1: ए हजुर, पेन्सन पट्टा हरायो रे?
5: हो, म खोज्दैछु।
1: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
1: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
1: विल्सन विक्रम राई,
6: सुनिल थापा,
1: पशुपति राई,
6: डीबी गुरुङ।
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
8: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
9: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
8: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
10: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560646062।
11: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकताल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किसन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856 74 486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
5: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि संचालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौ।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
6: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबे, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
9: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
10: अल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
9: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
11: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाटा, खुलास चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: फ्यान्सी घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ कहाँ जाने होला है।
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845680।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 र 98130949।
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार

0: खालीघार कृषि तथा मौर्यजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461 26 344, 98461 26 344।
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडल सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Mania Extreme Energy Drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
5: हेलो, म सङ्गीत एफएम 95 MHz।
6: वेस्ट आर डिजिटल एन्टरटेनिङ द नेसन।

0: वन मोर टाइम।
1: साथी मेरो दिदीलाई भन्ने है, यो तिजमा भाइले आफ्नै पसिना बेचेर दिदीलाई कोसेली ल्याइदिन्छ भनेर आमा नि बुढो हुन लाग्नु भयो। बालाई आफ्नो पसिना नबेच्नु भन्दे, अब छोराले आफ्नै पसिना बेचेर बालाई पाल्छ, फर्केर आउँछ भन्दे है। भदौ 6 गते

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940 र 98130949532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 0625204575। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665204919, 0665203070 वा 593070 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्रहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665204499।

0: California.
1: Extreme energy drink.
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
2: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीको आज पाँचौं दिन पनि उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनमा व्यवस्थापनका काम प्रभावकारी हुन नसकेको गुनासो।
2: केन्द्रबाट त आए छैन, अब त्यो चक्षहरूबाट अलिअलि आइरहेछ खानेकुरोहरू।
3: राज्यको उपस्थित नभएको जस्तो यहाँ समस्या आएको छ।
0: माथिल्लो त्रिशुली 3A माथिल्लो मुख्य भाग भेटियो, पाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई।
1: कृष्णभीरमा भाषिएको सड़क अध्ययनका लागि विभागले विज्ञ टोली खटायो, दुईवटा वैकल्पिक बाटोबाट गाड़ी चल्न सक्ने, गल्छी साप्रुवेसी सड़क दुई हप्ताभित्र खुलाउने गरी तयारी।
0: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
1: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामी छानेले एक महिनाको तलब विपद कोषमा दिने एनएसजेएफ स्पोर्ट्स अवार्डको चार विधामा मनोनयन सार्वजनिक।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
5: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं। एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
5: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला भोटेकोशी बाढ़ीको आज आइतबार पाँचौं दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोर्खा र नवलपरासी पूर्व लगायतका क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार, राहत र प्रभावितको पुनर्स्थापना लगायतका काम भइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको आज दिउँसोसम्मको व्यवस्थापन तथ्याङ्क अनुसार 752 शव अहिलेसम्म भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएकाको संख्या 8730 पुगेको छ। सम्पर्कविहीनको संख्या 2502 रहेको विपद प्राधिकरणले जनाएको छ। 19,895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिरहेका छन्। बाढ़ीबाट अति प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गया गाउँपालिकामा अपेक्षा अनुसार उद्धार तथा राहत र अन्य व्यवस्थापनका काम हुन नसकेको गुनासो छ। विज्ञ तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा पुग्न नसक्नु र पालिकासँग पर्याप्त समन्वय नहुँदा विपद व्यवस्थापनमा चुनौती थपिएको जनप्रतिनिधिको गुनासो रहेको छ। धेरै प्रभावितको न गाँसको टुङ्गो छ न बाँसकै। त्यसमाथि बाढ़ीले यत्रतत्र छाडेका शवको समयमै व्यवस्थापन हुन नसक्दा अर्को महामारी फैलन सक्ने जोखिम पनि बढ़ेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुईको पछिल्लो अवस्थाबारे कार्यपालिका सदस्य पेमा दोर्जे घले:
2: केन्द्रबाट त आए छैन, अब त्यो स्वच्छहरूबाट त अलिअलि आइरहेछ खानेकुरोहरू, संघबाट त्यहाँबाट केही पनि आए छैन। अहिले हामीले कसो भने विवरण पनि पुरा खोलेर पठाउन सकिँदैन। पालिका र प्रशासनले विवरण भएको र मृतकहरूको सबै विवरण खोलेर पठाऊ भनिरहेछ।
9: कतिजनाको सभा हुनुहुन्छ त्यहाँ तपाईँहरू अहिले?
2: हाम्रो टोलीमा लतपत्ता भयो होला, तपाईँको 200 बेसी होला। लङ टाइम त हामी यहाँ बस्न सक्दैन होला, धेरै मान्छे भएपछि अक्सिजन पनि पुग्दैन हामीलाई।
9: अनि बाल बालिकाहरूको चाहिँ के छ? अभिभावक बाल बालिकाहरूको चाहिँ उहाँहरूलाई कसरी राखिरहनु भएको छ?
2: अभिभावक घुमाउने लगभग 50-60 जति होला। अहिले हामी सँगै नै छौँ होइन, बुवा आमा नभएको भएको अब सबै हामी त्यतिकै अहिले सँगै नै छु। अब हाम्रो बच्चाहरूले चाहिँ अब कसरी पढाउने भनेर हामी पनि छलफल गरिरहेको छ। बुवा आमा नभएको होला त हामीले नै ह्यान्डल नै गर्नुपर्ने हुन्छ। हामी बुवा आमा भएर पनि के होइन, तपाईँ हामी आउने बाटो सबै जिरो लेभलमा पुगिसक्यो। कोठाबाट चिनेले नि तपाईँको महिनामा 20-25,000 भन्छ। त्यही भएर हामीले आउने बाटो पनि छैन, अहिले त्यतिकै हामी बसि
9: अहिलेको तत्कालको आवश्यकता चाहिँ के हो?
2: सरकारले अहिले तत्कालको लागि अब लाउने कपडाहरूदेखि लिएर केही छैन। एउटा हाफ प्यान्ट एउटा किसेर एउटा लगाएर हामी एउटा चप्पल पनि नगर नाङ्गै खुट्टो भएर निस्किरहेको भागिरहेको खानेकुरोहरू

0: पुग्दो पुग्दो छ सर राहत
1: पुग्न त कतिले पुग्ने कतिले नपुग्ने होइन पाँच सात दिनलाई पुग्ने आएको छ वातावरण त हामीलाई त अब यदि प्रदूषण भएको छ त्यहाँ वरिपरि जाने अवस्था छैन होइन सबहरूको चाहिँ म्यानेज कसरी यसलाई डिस्पोज गर्ने मुजुका उठाएर पहिचान भएकोलाई चाहिँ आफ्नो आफन्तलाई जिम्मा लगाउनु पर्यो होइन यदि पहिचान नभएकोलाई डिएनए टेस्ट नगरिकन हुँदैन भनेको छ अरे विदेशी पनि त्यतिकै दबाव आएको छ हरेक कुराहरू आइरहेको छ होइन राज्यको उपस्थित नभएको जस्तो यहाँ समस्या आएको छ मुख्य कुरा आर्मीहरूलाई चाहिँ परिचालन गरेर तबहरूको चाहिँ व्यवस्थापन गर्नु पर्यो होइन त्यतापट्टि गरिदिनु पर्यो
0: सँगसँग प्रदेशसँग खासै समन्वय हुन सकेका छैन भन्ने गुनासो अन्तबाट पनि आइरहेको छ नि
1: समन्वयहरू आउनु भएको छ तर यो सबको म्यानेज गर्नको लागि प्रदेशले पनि संघीय सरकारले नै यसको निर्णय गरेर पठाउनु पर्ने हुन्छ हामी अपराध खटिरहेका छौँ खटिना पनि हामीले जस पाएको छैनौँ नपायो भने ठिकै छ हाम्रो कर्तव्य हो हामी गर्छौँ भनेर गाली खाए पनि कुटाइ खाए पनि हामी काम गर्छौँ तर राज्यले गर्नुपर्ने चाहिँ ठाउँमा चुक्नु भएन
0: बालबालिकाको अवस्था
1: 52 जना त बालबालिका अभिभावकहीन अवस्थामा छन् उहाँहरूको आज एउटा संस्था आउनु भएको थियो त्यो बच्चाहरूलाई अब कसरी विद्यालयले राख्न सक्ने अवस्था छैन अब उहाँहरूलाई कुनै जङ्ग संस्थामा पठाउन सकियो भने त्यो बाल बच्चाको चाहिँ अब भविष्यलाई त अन्धकार बनाउने कुरा भएन छलफल पनि भएको छ अर्को संस्था नपाउने त जसरी पनि म्यानेज गर्नु पर्यो स्थानीय सरकारले गर्नु पर्यो विद्यालयलाई सहयोग गर्नु पर्यो त्यसको अवसर पाउँदाखेरि उहाँहरूलाई जिम्मा लगाएर पनि उहाँहरूको भविष्यलाई ख्याल गर्न पर्यो भन्ने छलफल गरेको छु हेडसरसँग पनि त्यही अनुसार लाग्छ
0: उहाँ हुनुहुन्थ्यो उत्तर गया गाउँपालिका पाँचका वडा अध्यक्ष यमनाथ आचार्य फेरि पनि खबरकै सिलसिला नेपाली सेनाले माथिल्लो त्रिशुली 3A को माथिल्लो मुख्य भाग क्राउन हेड फेला पारेको छ विगत 3 दिनदेखि लगातार काम गरिरहेको नेपाली सेनाको टोलीले आज दिउँसो टनलको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन एस्काभेटर हाइड्रोलिक कटर लगायतका सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो भाग फेला पारेको हो क्राउन हेडमा पाल पारेर उद्धार टोलीभित्र प्रवेश गरेको थियो त्यस क्रममा बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण ब्लास्टिङ र पाल फराकिलो पार्ने काम भइरहेको सचिवालयले जनाएको छ आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका झण्डै 40 देखि 45 जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फँसेको अनुमान छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 0556-94-33-493-555
0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
7: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म

0: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
1: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
0: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
0: इतिहास गाथा र कथा गाँठका कुरा
1: गाँठका कुरा
0: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज पाँचौं दिन पनि उद्धार राहत र पुनर्स्थापनाको काम निरन्तर। अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको गुनासो। माथिल्लो त्रिशुली थिरिए जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो। पुवाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर। पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भाँसिएको सड़क अध्ययनका लागि सड़क विभागले विज्ञ टोली पठाएको छ। सड़क चिरिएर भाँसिएपछि कसरी मरम्मत गर्ने भन्ने बारेमा अध्ययन गर्न टोली पठाएको विभागले जनाएको छ। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्ड मुगलिन मलेखुका इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सड़क सहजै मरम्मत गर्न मिल्ने अवस्था छैन। 2056 सालमा पहिरो झरेको ठाउँमा सड़क भाँसिएर चर्किएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले सड़क भाँसिएको ठाउँको अध्ययन गर्न काठमाण्डुबाट विज्ञ टोली कृष्णभीरतर्फ गइसकेको बताउनु भएको छ। तत्कालका लागि वैकल्पिक सड़क प्रयोग गर्नुको विकल्प नरहेको उहाँले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाण्डु प्रवेश गर्ने र बाहिरिने मुख्य सड़क हो। यो सड़क हुँदै दैनिक 14,000 संख्यामा गाड़ी आवत जावत गर्छन्। तत्कालका लागि दुईवटा वैकल्पिक मार्गबाट गाड़ी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ठूला गाड़ी काठमाण्डु बाई रोड नौबिसे पालुङ भैंसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। यसैबीच राजधानी काठमाण्डु जोड्ने मुख्य राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री खाद्यान्न र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन सक्ने जोखिम बढ़ेको छ। तर नेपाल आयल निगमले इन्धनको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। वैकल्पिक सड़क मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास काठमाण्डु ल्याउने गरी व्यवस्था आवश्यक तयारी थालेको निगमको भनाइ छ। मुख्य विकल्पमा हेटौड़ाको सड़क प्रयोग हुनेछ।
2: धादिङको गल्छी र रसुवाको स्याफ्रुवेसी सड़क खण्ड दुई हप्ताभित्र संचालनमा ल्याउने गरी काम थालेको पनि सड़क विभागले जनाएको छ। बाढ़ीका कारण झण्डै 40 किलोमिटर सड़कमा क्षति भएको छ। बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट र धादिङका सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पु खोला पुल बाँगिएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार बाढ़ीको फ्लोका कारण पुलको बियरिङमा अत्याधिक दबाव परेपछि पुल बाँगिएको हो। झण्डै 600 टन भार क्षमता रहेको पुल उचालिएर बाँगिएको महानिर्देशक जयसीले जानकारी दिनुभयो। पुल मरमत नभएसम्म अहिलेका लागि हलुका गाड़ीलाई मात्र सञ्चालन गर्न दिने गरी सड़क विभागले तयारी गरेको छ। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उहाँले बताउनुभयो।
3: रसुवाबाड़ीले बगाएको काठमाण्डु धादिङ बेसी जोड्ने फुर्के खोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढ़ीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी जाने वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। फुर्के खोलामा तत्काल बेलीब्रिज राख्न सक्ने अवस्था नदेखिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले 118 मिटर लामो स्टील प्लेट गडर पुलसँगै एउटा पियर समेत बगाएको छ। पुलको स्थलगत अनुगमन गर्दै उहाँले फुर्के खोलामा तत्काल बेलीब्रिज राखेर सड़क सञ्चालन गर्न समस्या रहेको बताउनुभयो। तत्कालका लागि बेलीब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भए पनि पुलको लम्बाई र एउटा पियर बगाएको कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उहाँको भनाइ छ। यद्यपि पुल सञ्चालनको लागि विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन गरिरहेको सड़क विभागले जनाएको छ। विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने महानिर्देशक जयसीले बताउनुभयो। प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुंगो लाग्नेछ। बाढ़ीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ। जयसीका अनुसार मास्टार तर्फको पुल सुरक्षित रहेकाले फुर्के खोलाबाट मास्टारसम्मको सड़कलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको छ।
2: चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु पश्चात पो दो दोभानबाट बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको झिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङ्री हिमालको उत्तरी मोहडामा हिमचट्टान सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदो सहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान गरिएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ।
3: परराष्ट्र मन्त्री सुशील खनालले भोटेकोशी बाढ़ीका कारण चीनको केरूङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरूङमा झण्डै 1000 जना नेपाली रहेका बताउनुभयो। उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालले बताउनुभयो। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको उल्लेख गर्नुभयो।
2: चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 जना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सामग्री सहित 50 टन सामग्री ल्याएका काठमाडौँमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थित रहेको थियो। यस्तै यूएई सरकारले बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा यूएई एडको टोलीले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएको प्राधिकरणले जनाएको छ। नेपाल दर्पणमा विद्युतीय गाड़ी बारेका प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: आपको एकमात्र DTH सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ।
4: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घड़ीमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उहाँले वर्तमान अवस्था राष्ट्रिय शोक र पीड़ायुक्त भएको बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनमा कमी कमजोरी औल्याउँदै सरकारलाई साथ दिएर विपद व्यवस्थापनमा खटिन निर्देशन दिनुभएको छ। भोटेकोशी बाढ़ीपछि उत्पन्न विपद व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र अबको कार्ययोजनाबारे छलफल गर्न बोलाइएको बैठकपछि उहाँले विपदको समयमा तड़क भड़क र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन दिनुभयो। नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
5: सड़क विस्तार, बढ़दो शहरीकरण र बदलिदो जीवनशैलीसँगै नेपालमा अटोमोबाइल बजार पनि निरन्तर विस्तार हुँदै गएको छ। पछिल्लो समय नेपालको अटोमोबाइल बजारमा पेट्रोल र डिजेलबाट चल्ने गाड़ीको विकल्पका रूपमा विद्युतीय गाड़ीको बढ़दो आकर्षण छ। काठमाण्डुको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको 18 संस्करणको नाडा अटो सो मा गाड़ीका नयाँ नयाँ मोडल, प्रविधि र ब्राण्डको प्रदर्शनी समेत भयो। विशेष गरी यसपटकको अटो शोमा विद्युतीय गाड़ीले पाएको प्राथमिकताले नेपालको अटोमोबाइल बजार कुन दिशातर्फ अघि बढ़िरहेको छ भन्ने संकेत गर्छ। यसै विषयमा हामीले नाडा अटो शो 2026 भेटिएका केही नागरिकहरूलाई विद्युतीय गाड़ीको अबको भविष्य कस्तो होला भनेर सोधेका छौं।
6: सोनिया शाही, अब हालको समयमा हजुर हेर्नुहुन्छ भने इभी भेहिकलको लाइनअप एकदम धेरै बढेको छ। कस्ट इफेक्टिभ पनि छ हजुर, अपरेटिङ कस्ट सजिलो सस्तो पर्यो, प्लस डेली कम्युटको लागि इट्स भेरी कन्भिनियन्ट। त्यसको कारणले अहिलेको समयमा आई थिङ्क 80% चाहिँ मार्केट अब इभीले नै कभर गरिसकेको। गभर्मेन्टले पनि अलिकति सब्सिडी त छैछ इट्स सेल्फ गाडीमा, बेटरै भन्छु।
7: हजुर नमस्कार, म चाहिँ किरण पौडेल। फ्युचरमा चाहिँ तपाईँको डिजिटल महँगो हुँदै गएको कारणले गर्दाखेरि इभी गाडी चल्ने एकदमै राम्रो हाम्रो पर्खाइ पनि छ, अनि इभी एकदम सजिलो पनि लामो दूरी पनि तय गर्छ, किनभने हाम्रो यही गाडी पूर्व पश्चिम सबै घुमेर पनि आइसक्यो। किनभने डिजेलको पैसा अनुसारले हाम्रो सरकारले तोकेको पैसा छ, अब इभीमा त अहिलेसम्म त्यसरी तोकेको छैन। कति तोक्छ इभीमा, कति पर्सेन्ट ट्याक्स लाउँछ, कति पर्सेन्ट भ्याट लाउँछ, यसको दूरी तय गरेर कति राख्छ यसको पैसा, यो चाहिँ अब सरकारले के गर्छ। तपाईँको पैसा पनि धेरै उठ्छ नै, ट्राभल गर्दाखेरि आरामदायक सिट, आरामदायक हाम्रो एकदम लाइबिलिटी एकदम मजाले मस्तसित बसेर जान सक्ने सिटहरू हुन कारणले डिजेल गाडी भन्दा हाम्रो इभी गाडी नै धेरै चल्छ कि भन्ने आशा छ हाम्रो।
8: नमस्ते, म सुमन तामाका। विद्युतीय गाडीको अहिलेको अवस्था एकदम राम्रो छ, किनभने विद्युतीय गाडीले चाहिँ तपाईँको अहिले डेली बेसिस रनिङ कस्टलाई चाहिँ कम गरेको छ कि। इन्धनको अहिले वर्ल्ड वार पनि भइरहेछ, अहिले पनि सकेको छैन, त्यो हिसाबले चाहिँ इन्धनको जुन आपूर्ति हाम्रो अझै पनि कम भइरहेछ। लाइन बस्नुपर्ने पेट्रोलमा, पेट्रोलको लागि हाकार मचिने घरमा गाडी ठन्काउनु पर्ने, त्यो हिसाबले चाहिँ विद्युतीय गाडी एक हिसाबले चाहिँ त्यसको हाम्रो अल्टरनेटिभ अप्सन पनि भइहाल्यो।
9: परशुराम कर्म हो, म चाहिँ भ्यान सेल्स अफिसर त्रिवेणी ब्रान्डबाट हो। डिजल गाडी किन्नु हुन्छ अलिक सस्तो पर्छ सुरुमा तर त्यसमा मेन्टेनेन्स हेर्नुहुन्छ भने सर हाई लुकको मेन्टेनेन्स जान्छ तपाईँको पर डे सर कति किलोमिटर गाडी चलिरहेको छ डिजलको भाउ हेर्नु सर 200 रुपियाँ पर लिटर छ दिनमा तपाईँ 100 किलोमिटर उडाउनुभयो भने अब तपाईँ 100 × 200 गर्नु तपाईँको दिनको 8-10 हजारको फ्युल जान्छ नै जान्छ यो हाम्रो इभी भनेको तपाईँको 7 रुपियाँको चार्जमा पर युनिट 7 रुपियाँ हुन्छ 100% तपाईँको फुल चार्ज हुन्छ यो भनेको तपाईँको 300 रुपियाँको एभरेज दिन्छ कहाँ 8 हजार फ्युलमा कहाँ 7 रुपियाँ
10: म चाहिँ शेखर गजुरेल आर्थिक रूपमा अब एउटा हामीले ट्याक्कै निकालेको डेटा चाहिँ कस्तो छ भन्दाखेरि 1 लाख किलोमिटर गाडी चल्दाखेरि झन्डै डिजेल गाडी चलाउने भन्दा इभीमा चलायो भने 1 करोड जति चाहिँ बच्ने रहेछ जब कि यो गाडीको वारेन्टी भनेको 10 वर्ष 10 लाख किलोमिटर हो क्या 10 लाखमा त 10 करोड बचायो त्यो त उसले सेभिङ मात्रै भयो सुरुमा अलिकति लगानी बढी पर्यो भने कस्ट चाहिँ धेरै नै बस्नेवाला छ 2 महिनामा गाडी छिर्ने हो त्यही 15-20 हजारको खर्च आउने हो
4: नेपाल दर्पणमा अब एउटा विदेशको खबर इक्वेडरले एलनिनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने र अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन् इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ एलनिनो समुद्रको पानी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो
5: नेपाल दर्पणमा अब खेल खबर राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन् यस्तै सन्दीपले आजदेखि मलेसियामा शुरू भएको एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्
4: खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 को 4 विधाका मनोनयन सार्वजनिक भएको छ नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफको खेलाड़ी छनौट समितिले आज वर्ष उत्कृष्ट पुरूष खेलाड़ी वर्ष उत्कृष्ट महिला खेलाड़ी वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान 5 मनोनयन सार्वजनिक गरेको हो यसैबीच आयोजकले यस पटकको अवार्ड बाढ़ी पीड़ितलाई समर्पित गर्ने समेत बताएको छ खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं आजका मुख्य खबरका शीर्षक फेरि एकपटक
5: भोटेपछि बाढ़ीको आज 5 औं दिन पनि उद्धार राहत र पुनर्स्थापनाका काम निरन्तर अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनका काम प्रभावकारी हुन नसकेको गुनासो
4: माथिल्लो तिर्चुली थिरिए जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो पाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई
5: कृष्णभीरमा भाषिएको सड़क अध्ययनका लागि विभागले विज्ञ टोली खटायो 2 वटा वैकल्पिक बाटोबाट गाड़ी चल्न सक्ने गल्छिस्या प्रवेशी सड़क 2 हप्ताभित्र खुलाउने गरी तयारी
4: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता
5: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने एनएसजेएफ स्पोर्ट्स अवार्डको 4 विधाका मनोनयन सार्वजनिक
4: आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुहोला नमस्कार

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट डीएफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

राहत अभियान शुरू गरेको जनाएको छ। यसअघि संघको बिहिबार बसेको बैठकले राहत संकलन अभियान संचालन गर्ने निर्णय गरेको थियो भने संस्थागत रूपमा संघले 1,00,000 रूपियाँ सहयोग समेत गरेको थियो। राहतका लागि नगद तथा जिन्सी सामग्री संकलन गरिएको छ। संकलित सहयोग आवश्यकता पहिचान गरी प्रभावित क्षेत्रमा पुर्याउने व्यवस्था गरिने बताएको छ। संघले उद्योगी व्यवसायिक संघ संस्था समूह तथा सर्वसाधारणलाई खाद्यान्न लत्ता कपड़ा औषधि तथा स्वास्थ्य सामग्री सरसफाईका सामग्री र अन्य अत्यावश्यक सामग्री सहयोग गर्न आह्वान गरेको छ। संघले संचालन गरेको अभियानमा त्रिवेणी युवा क्लब, लमजुङ मर्सिङदी युवा क्लब, बेसी शहर युथ सोसाइटी, तमुहुला छोजेदी बेसर इकाई, संघको महिला उद्यमी विकास समिति बेसर इकाई, मनाङ मर्सिङदी ग्रुप प्राली र सत्य साई अटोवर्क्स बेसी शहरले सहकार्य गरेको संघका महासचिव विपिन श्रेष्ठले जानकारी दिनुभयो। विपदको समयमा पीड़ितलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताउँदै यस अभियानमा सहभागी भई सकेको सहयोग गर्न संघले आग्रह गरेको छ। मर्सङ्गी नदी तटमा अवस्थित ताल गाउँलाई अकस्मात आउने प्राकृतिक विपदबाट बस्न मर्सङ्गी नदी किनारमा सायरन जडान गरिएको छ। एकपटक बाढ़ीको चपेटामा परेर लाखौंको धनमाल गुमाएका तालगाउँवासी अब विपद आउनुपूर्व नै सूचना पाउने भएपछि खुशी भएका छन्। मानव विकास तथा सामुदायिक सेवा केन्द्र आईएसडीसीएसले सायरन जडान गरिदिएको हो। नासोङ गाउँपालिका एक अध्यक्ष मिन राशि गुरूङले सायरन जडानपछि वर्षातको समयमा गाउँले ढुक्कसँग निदाउन पाउने बताउनुभयो। नासो गाउँपालिका आठको धारापानीमा राखिएको यन्त्रले मर्सङ्गी नदीमा पानीको सतह मापन गर्नेछ। स्वचालित सो यन्त्रले मर्सङ्गी नदीमा खतराको सतह पार गरेको संकेत गर्न साथ सायरन बज्न थाल्ने अध्यक्ष गुरूङले बताउनुभयो। सायरन तालगाउँभर सुनिने गरी राखिएको छ। सायरनसँगै खतराको संकेतको सूचना मोबाइल एसएमएसबाट जाने प्रबन्ध समेत गरिएको छ। बिजुली बत्ती गएको नेट नचलेको स्थितिमा भए पनि नदी किनारमा जडान गरेको सायरन पनि कटुवाल मार्फत त्यो खतराको खबर गाउँले थाहा पाउँछन् र उनीहरू सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको छ। स्वचालित यन्त्रले मर्सङ्गी नदीमा खतराको सतह पार गरेको संकेत गर्न साथ सायरन बज्छ। सायरन तालगाउँ भरि सुनिन गरी राखिएको छ। क्षेत्रमा त्यहाँ अवस्थित माथिल्लो मर्सङ्गी जलविद्युत आयोजनाले सायरनको व्यवस्था गरेको हो। गाँधी फुलबुले खुदी सिम्पानी क्षेत्र बाढ़ीको पूर्व जानकारी दिन माथिल्लो मर्सिङदी ए जलविद्युत आयोजनाले सायरनको व्यवस्था गरेको छ। त्यसै गरी भूलबुले खुदी सिम्पानी सिमालचौर बेलती विसौना चनौटी भोटीफाँड बेसर क्षेत्रमा सचेत गराउन मर्सिङदी जलविद्युत आयोजनाले लमसुङतर्फ पनि मर्सिङदी किनारमा रहेका बस्ती जोगाउन विभिन्न स्थानमा सायरन राखिएको छ। जगत स्याङ्गे रामबजार लगायतका नदीमा पानीको बहाव बढ़न साथ सायरन बज्ने र सचेत बनाउने मर्सङ्गी बेसी जलविद्युत आयोजनाका प्रबन्धक उमेश नेपालले बताउनुभयो। रसुवाको भोटेकोसीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि लमजुङबाट विभिन्न व्यक्ति आमा समूह तथा महिला समूह र व्यवसायीले आर्थिक तथा राहत सामग्री सहयोग गरेका छन्। बेसर नगरपालिका साथ स्थित मर्सङ्गी आमा समूहले 30,111 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको छ। विपदबाट प्रभावित परिवारको राहत पुनः स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यहरूबाट रकम संकलन गरी सहयोग गरिएको समूहले जनाएको छ। यसै गरी मर्सङ्गी गाउँपालिका साथ उस्ता घर भई हाल अमेरिकाको न्यूयोर्कमा रहेका सुखद मान खलेले 30,000 रूपियाँको सहयोग गरेको छ। उहाँले आफ्ना काका सुरेन्द्र मानघले मार्फत आइतबार सहयोग रकम कोषमा जम्मा गर्नुभएको हो। न्यूयोर्कमै जन्मिएर हुर्किएका सुखतले नेपालमा बाढ़ी पहिरोको कारण नागरिक समस्यामा परेको जानकारी पाएपछि आफ्नो तर्फबाट सहयोग गर्ने इच्छा व्यक्त गरेको काका सुरेन्द्र मानघले बताउनुभयो। सुखत स्वाई स्वर्गीय खमिन्द्र मानघले र दुर्गा घलेका छोरा हुन्। त्यस्तै बेसर नगरपालिका साथ त्रिवेणी टोल स्थित एबी सपिङ सेन्टरकी संचालक तथा समाजसेवी सरिता सापकोटाले 1,37,811 रूपियाँ बराबरको राहत सामग्री र नगद प्रदान गरेकी छन्। उहाँले आफ्नो यस व्यवसायबाट संकलन गरेको 1,25,700 रूपियाँ बराबरको लत्ता कपड़ा तथा 12,111 रूपियाँ नगद सहयोग गरेकी हुन्। उक्त सहयोगमा रोजगारीका सिलसिलामा जापानमा रहेका जबिया केसीले समेत योगदान रहेको सापकोटाले बताउनुभयो। सापकोटाले पठाएको राहत सामग्री 31 पीस कुर्ता, 45 पीस कुर्ता, 34 पीस टी शर्ट, 23 पीस पेन्ट, 12 पीस ड्रेस र 24 पीस मेक्सी रहेको छ। त्यसैगरी दुधपोखरी गाउँपालिका 5 कोल्की

0: तस्यो स्थित तस्यो महिला समूहले 31,100 रूपियाँ सहयोग गरेको छ। समूहले पनि आइतबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रकम जम्मा गरेको हो। विपदको समयमा पीड़ितको साथमा उभिनु सामाजिक दायित्व भएकाले राहत तथा उद्धारमा योगदान गरिएको समूहले जनाएको छ। भुटीकोशीमा आएको बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार राहत तथा पुनस्थापनाका लागि सन्देश तथा स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुट्ने क्रम जारी छ। तमजुङबाट सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूले समेत विपदको कठिन घड़ीमा विपद परिवारलाई साथ दिन आफ्नो क्षमता अनुसारको योगदान गर्न सबैमा आग्रह गरेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि काठमाण्डुबाट बाहिरिने गाड़ीका लागि वैकल्पिक सड़क प्रयोगमा आएको छ। त्रिशुली नदीमा आएका बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि आइतबार कृष्णभीरमा झण्डै 20 मिटर लम्बाईको सड़कको आधाभन्दा धेरै भाग भाँसिएको हो। यो सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा यातायात सञ्चालन प्रभावित भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालय राम शाहपतले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राजसुविधिका अनुसार काठमाण्डुबाट बाहिरिने गाड़ीलाई तत्कालका लागि दुईवटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। उहाँका अनुसार ठूलो गाड़ी काठमाण्डु बाई रोड 9 बिसे पालुङ भैसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना गाड़ी तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाएको छ। कान्ति लोकपथमा पहिरो गएर सड़क अवरूद्ध भएकाले यो सड़क पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुविधिले जानकारी दिनुभयो। बाढ़ी तथा पहिरोका कारण विभिन्न ठाउँका सड़क तथा राजमार्ग अवरूद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। स्थानीय प्रशासन प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर मात्र सड़क प्रयोग गर्न ट्राफिक प्रहरी अनुरोध गरेको छ। यसैबीच सड़क विभागका महानिर्देशक डाक्टर विजय जोशीको अनुसार कृष्णभीरमा भाँसिएको सड़कको अवस्थाबारे अध्ययन गर्न काठमाण्डुबाट विज्ञ टोली त्यसतर्फ पठाएको छ। सड़कको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुननिर्माणको प्रक्रिया अघि बढ़ाइने छ। अविरल वर्षाका कारण मनाङको नासुङ गाउँपालिका 5 थोचेमा रहेको श्री प्रकाश ज्योति माध्यमिक विद्यालयको कम्पाउण्डमा क्षति पुगेको छ। आइतबार बिहान करिब 4:30 बजे रातभर परेको अविरल वर्षाका कारण विद्यालयको पूर्वपट्टिको कम्पाउण्ड वाल र तार झाली समेत गरीब करिब 50 मिटर भाग नदीले बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ। मानवीय तथा पशु चौपायामा क्षति नभए पनि घटनामा विद्यालयको संरचनामा क्षति पुगेको बताएको छ। उक्त घटनाबारे जानकारी भएसँगै इलाका प्रहरी कार्यालय धारापानीका प्रहरी नायब निरीक्षक ओम बहादुर थापाको नेतृत्वमा खटिएको 4 जना प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय मनाङबाट प्रहरी निरीक्षक विनोद बोराको नेतृत्वमा 11 जनाको टोलीले घटनास्थलमा अस्थायी बार लगाएका छन्। प्रहरी टोलीले विद्यालय जस्तो संवेदनशील स्थानमा अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विद्यालय परिसरमा करिब 40 मिटर जस्तो अस्थायी बार लगाएर तत्कालका लागि सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्संगी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
2: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
1: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
3: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट।
1: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: पेंशन पट्टा हराएको सूचना यही मिति 2083 साल
2: ए हजुर पेंशन पट्टा हरायो रे
3: हो म खोज्दै छु
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
4: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
2: बुद्धि तमाङ
4: गौमाया गुरुङ
2: विल्सन विक्रम राई
4: सुनिल थापा
2: पशुपति राई
4: डीबी गुरुङ
2: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9856078925, कृष्ण घले पुरानो बैंकचोक 9841628127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9460074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 9560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560045670, महासचिव विपिन श्रेष्ठ 9412385555, कोष अध्यक्ष भरत विष्ट 9560045357।
3: नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जालमा वेभत्स तथा हृदय विदारक प्राकृतिक फोटो नराख्न अनुरोध गरेको छ। प्राधिकरणले मोबाइल नम्बरमा सन्देश पठाउँदै यस्तो आग्रह गरेको छ। सन्देशमा भनिएको छ, विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति भएको यस्तो विपदको घड़ीमा सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरूमा विभत्स तथा हृदय विदारक प्रकृतिको फोटो भिडियो लगायतका सामग्रीहरू नराखिदिनुहुन र राखेको भए पनि तुरन्त हटाइदिनुहुन सबैमा अनुरोध गरेको छ र सो बाढ़ीपछिको अवस्थाको सन्दर्भमा प्राधिकरणले यस्तो आग्रह गरेको हो। नेपाली सेनाले माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको क्राउन हेड फेला पारेको छ। विगत 3 दिनदेखि लगातार काम गरिरहेको सेनाको टोलीले आज दिउँसो सुरुङको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो। विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, एक्सभेटर, हाइड्रोलिक कटर लगायतका सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो भाग फेला पारेको हो। क्राउन हेडर प्वाल पारेर उद्धार टोली भित्र प्रवेश गरेको थियो। त्यस क्रममा बोलाउँदा कुनै पनि प्रतिक्रिया नआएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम भइरहेको सचिवालयले जनाएको छ। छिमेकी सिना तनहुको भानु नगरपालिका 11 रामचे स्थित रामचे कालिका आमा समूहले सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा रहेका ज्येष्ठ नागरिकलाई भोजन प्रदान गरेको छ। समूहकी अध्यक्ष शान्ता पौडेल, स्थानीय सूचिका शर्मिला ढुंगाना सहित 26 जना दिदी बहिनीहरूको समूहले आइतबार सेवा आश्रममा रहेका बाबा आमालाई मिष्टान, खीर, तरकारी, अचार लगायतका परिकार सहितको भोजन गराएको हो। भोजन गराउनुका साथै समूहका सदस्यहरूले धर्मनाथ धामको दर्शन तथा पूजा गरी आश्रमको अवलोकन समेत गरेका थिए। त्यस अवसरमा बाबा आमासँग भजन कीर्तन गर्दै उनीहरू मनोरञ्जन समेत गराएको थियो। आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि भोजन व्यवस्थापन गर्न रामची कालिका आमा समूहले सामूहिक रूपमा 10,755 रूपियाँ सहयोग गरेको छ। सामाजिक सेवाप्रति प्रतिबद्धता समूहका सदस्यहरूले आगामी दिनमा समेत यस्तो मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिने बताएका छन्। रामचे कालिका आमा समूह सर्वोदय सेवा आश्रम धर्मनाथ धामको शुभेच्छुक तथा नियमित रूपमा आश्रममा आउने सद्भावी समूहका रूपमा रहेको आश्रमले जनाएको छ। मर्सिङदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
4: मुख्य समाचारका प्रायोजक
5: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
3: लमजुङमुतुक बाढ़ी संघद्वारा भोटेकोशी त्रिशुले बाढ़ी पीड़ितका लागि राहत संकलन अभियान शुरू। मर्सङदी जलविद्युत आयोजनाले लमजुङ र मनाङतर्फ मर्सङदी किनारका विभिन्न स्थानमा सायरन जडान। भोटेकोशी बाढ़ी पीड़ितका लागि लमजुङबाट सहयोग गर्ने क्रम जारी। विभिन्न आमा समूहद्वारा 30 को खर्च राहत कोषमा जम्मा र कृष्णभीरमा सड़क भाँसिएपछि 2 वटा वैकल्पिक मार्गबाट गाड़ी सञ्चालन। साँझ 6:35 बजेको मर्सिङदी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेन एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मी हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2180,
5: सम्पर्क मोबाइल नम्बर 9857-13-375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका 7 युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665-2090-973, मोबाइल 97463-06-501।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
9: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
10: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
9: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841-26-344, 9841-26-344।
11: Extreme energy drink.
12: Time check. अहिले ठीक 7 बजेको छ।
13: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
5: ए हजुर, पेन्सन पट्टा हरायो रे?
6: हो, म खोज्दैछु।
5: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
7: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
5: बुद्धि तमाङ,
7: गौमाया गुरुङ,
5: विल्सन विक्रम राई,
7: सुनिल थापा,
5: पशुपति राई,
7: डीबी गुरुङ।
8: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ
3: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 46257 र 9840067

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हरावरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 56 46 244।
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
3: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
0: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98 56 46 662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
5: हेलो, मर्सेङ्गदी FM 95 MHz

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
1: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
0: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
4: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लम्जुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: me a extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ.

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: एकामध्ये 752 जनाको शव फेला। खोजी कार्य जारी। खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयास बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामी छानेको चासो।
2: बाँच्नेहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ।
1: पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिने आयल निगमको भनाई। उपल्लो मुस्ताङको उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू। जोखिम नरहेको निष्कर्ष।
3: जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ।
1: अमेरिकी इन्टरनेट सेवा प्रदायक कम्पनी स्टार लिंकले उद्धार र राहतमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव। कृष्ण भीरको पहिरोपछि राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द। 33 जिल्लामा आज बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
4: मुख्यत भोटेकोशी बाढ़ीको सन्दर्भमा रसुवा रुवाको क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था नै छ।
1: र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपालको हिमाली क्षेत्रमा हजारौं हिमताल छन्। धेरै हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। जलवायु परिवर्तनका कारण हिम पहिरो, ताल फुट्ने र ठूला बाढ़ी आउने जोखिम बढ़दै गएको विज्ञहरूले बताइरहेका छन्। यस्तो अवस्थामा बेसीमा हुने विकास र बस्ती विस्तारमा विशेष सावधानी अपनाउनु पर्दछ। योजना निर्माण गरेर सुरक्षित ठाउँमा मात्र बस्ती निर्माण हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
6: कृष्णवीरमा आएको पहिरोका कारण मुगलिन काठमाण्डु सड़क खण्ड अवरूद्ध भएको छ। आज बिहान धादिङको बेनीघाट रोरङ गाउँपालिका साथ कृष्णवीरमा आएको पहिरोका कारण बाटो भासिँदा सड़क दुईतर्फी अवरोध भएको हो। सड़क अवरूद्ध भइरहेकाले दुईतर्फी नै सवारी साधन बीच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा विपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 1 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढ़ीमा विपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 100, तनहुमा 36 र चितवनमा 259 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार गरिएको छ भने अझै 2502 जना सम्पर्कविहीन रहेका छन्। थप पछिल्लो घटनाबारे जानकारी गराउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी।
7: अब यो चाहिँ रसुवा भोटेपछि बाढ़ीको कारणले गर्दा अब अहिलेसम्म मानवीय क्षति 752 जनाको भइसकेको छ। त्यस्तै गरेर अहिले पनि 2502 भन्दा बढी मान्छेहरू सम्पर्कविहीन हुनुहुन्छ। त्यस्तै गरेर विभिन्न अस्पतालमा चाहिँ अहिले 239 जनाको उपचार भइरहेकोमा केही अब डिस्चार्ज पनि भइसक्नु भएको छ, केहीको उपचार पनि चलिराखेको छ। त्यसै गरेर हामीले चाहिँ अहिले उद्धारको कुरा गर्दा चाहिँ 8730 जना भन्दा बढीको चाहिँ उद्धार भइसकेको छ। हेली उद्धार प्लस अब हामीले फिजिकल्ली पनि त्यहाँ उद्धारहरू भएको छ र सँगसँगै अब हाम्रो चाहिँ यो सब व्यवस्थापनको कामहरू पनि सँगसँगै चलिराखेको छ र अहिले हामीले चाहिँ राहत सामग्रीहरू पनि जिल्लाहरूमा भनेको चाहिँ मुख्य रूपमा 3 जिल्ला, एउटा चाहिँ रसुवा, त्यसै गरी नुवाकोट र अर्को चाहिँ हामीले चाहिँ धादिङमा चाहिँ राहत सामग्रीहरू उपलब्ध गराइराखेका छौँ। त्यसै गरेर इन्धनहरू पनि जहाँ चाहिँ अब बाटो खुलाउनका लागि त्यहाँको जनजीवनलाई सहज बनाउनका लागि इन्धनहरू पनि हामीले सप्लाई गरिराखेको स्थिति छ भने अब नेपाल सरकारले हिजो अस्ति नै अब 3 जिल्लाका चाहिँ विपद व्यवस्थापन कोष र स्थानीय तहहरूलाई प्रभावित 15 स्थानीय तहलाई चाहिँ 8 भन्दा बढी रकम चाहिँ निकासा गरिसकेको स्थिति छ। यसरी चाहिँ अब हाम्रो चाहिँ सँगसँगै खोज उद्धार र राहत व्यवस्थापनको काम चाहिँ चलिराखेको अवस्था छ।
6: नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। भोटे कोशी र त्रिशुली नदीमा अहिले पानीको बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको बेत्रावती क्षेत्रमा अबको तीन दिनै जलसतह उल्लेख रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। अरू प्रमुख नदीहरूमा पनि जलसतह बढ़ने पूर्वानुमान गरिएको छ। विशेष गरी भोटे कोशी नदीमा पानीको बहाव अझै बढ़न सक्ने बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
4: अब यतिखेर अहिले पानी परिरहेको इलाका एउटा पूर्वी क्षेत्रमा कोशी प्रदेशको पूर्वी क्षेत्रमा तराईको क्षेत्रमा र पश्चिमी क्षेत्रमा लुम्बिनी सुदूरपश्चिमको तराईको क्षेत्रमा पानी परिरहेको अवस्था हो। तर अब मध्यमसम्मको वर्षा छ, खतरा भन्दा माथि वर्षा चाहिँ कतै भएको देखिँदैन। यो मध्यम सक्रियता मौसममा आज राति र भोलि पनि सक्रिय रहन्छ। त्यस हिसाबले हामीले खास गरी कोशी प्रदेशको पहाड़ी हिमाली क्षेत्र, त्यस्तै बागमती प्रदेशको समग्र क्षेत्र, गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ र मुख्यत अब भोटेकोशी बाढीको सन्दर्भमा रसुवा र नुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था चाहिँ छ।
6: नदी तथा खोला नालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढ़ेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह रहेको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले सीआईएनलाई जानकारी दिनुभयो।
3: हामीहरूले पनि मुस्ताङ जिल्ला पनि एउटा हिमाली जिल्ला भएको हुनाले सम्भावित जोखिममा चाहिँ पूर्व सतर्कता अपनाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ अप्पर मुस्ताङमा हामीहरूले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय, त्यसपछि आएर यो अन्नपूर्ण संरक्षण क्षेत्र इकाई कार्यालय समाङथाङ र स्थानीयसँग समन्वय गरेर एउटा अनुगमन त्यहाँ सम्भावित जोखिम कहाँ कहाँ छ, के हुन सक्छ भनेर एउटा टोली जानु भएको थियो। जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ, पूर्व तयारीले नै हामीलाई सहज बनाउँछ भन्ने उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ र उहाँहरूले प्रतिवेदन दिइसकेपछि हामीले जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर अगाडि बढ्ने।
6: अमेरिकी सेटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि उद्धार तथा राहत कार्यमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि 1250 थान भरिएका ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले यो सहयोगको हात बढ़ाएको बताउनु भएको हो। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। धादिङ बिनीघाट रोरङ गाउँपालिका स्थित कृष्णा भीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएपछि मुगलिन काठमाण्डौ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाण्डु ल्याइने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहले सड़क अवरूद्ध भएपछि मकवानपुर हिटौडाको वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्राइने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो।
8: पर्याप्त मात्रामा छ, लोड अवस्थामा रहेको छ र यसलाई काठमाडौँ ल्याउनको लागि ल्याउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले तराईमा रहेका रिटर्नमा रहेका उद्योगहरूमा चाहिँ फिलिङ गरेर त्यही भएका सिलिण्डरमा फिलिङ गरेर चाहिँ काठमाडौँ ल्याउने वैकल्पिक रोड मार्फत अहिले चाहिँ लेटर चाहिँ काठमाडौँ आउँदैन, त्यसको साटो चाहिँ यहाँ भएका उद्योगहरूको चाहिँ सिलिन्डरहरू चाहिँ चितवनमा लगेर तराईका जुन उद्योगहरू छ त्यसमा लगेर अनि सिलिन्डर र सिलिन्डर चाहिँ ल्याउने काठमाडौँ।
6: भुटेकुसी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकाय बीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। आज पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठक अघि लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गर्नुभएको हो। छलफलका क्रममा पालिका प्रमुखले प्रभावित क्षेत्रमा देखिएका समस्या, सहव्यवस्थापन, बाटो, पुल, विद्युत लगायतका विषय उठाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
2: बाँच्नेहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ। काहीँ छुटपुट केही पनि भएको अवस्थामा र उहाँहरूले राख्नुभएको कुराहरू जुन जुन मन्त्रालय सरकारको जुन जुन मन्त्रालयसँग जे जे जसरी जोडिन्छन् र बाँकी कुरा स्वयं प्रधानमन्त्रीज्यूसँग पनि जोडिन्छ यो सबै कुराहरूमा चाहिँ नि पार्टीको तर्फबाट समन्वय गर्ने प्रतिबद्धता सभापतिज्यूले गर्नु
6: साझा खबरमा अब विदेशका खबर। इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वित तथा सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा स्मेसर्स र मधेस वरियस बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडीया ग्रुपले आइतबार लीगको खेल तालिकामा सार्वजनिक गरेको हो। यही भदौ 19 देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा हुने लीगको पहिलो दिन दुई खेल हुनेछन्।
1: बाढ़ी प्रभावितलाई राहत र सुरक्षित वातावरण बनाउने नुवाकोटको प्रयास।
9: बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यसको कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ।
1: बसोबासको व्यवस्थाका लागि हदैसम्मको प्रयास, कुराकानी सँगै यो समयमा अप्नाउनु पर्ने सावधानी र पीड़ितका सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब मिलिजुली नेपाली. विनाशकारी बाढ़ीले निम्ताएको यस संकटमा चाहिने केही महत्वपूर्ण जानकारीहरू. तपाईलाई पनि रसुवाको बाढ़ीमा परेका आफ्ना आफन्त खोज तथा उद्धारको लागि चिन्ता भइरहेको होला. यदि त्यसो हो भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मदत लिन सक्नुहुनेछ. तपाईको जानकारीले बाढ़ीमा हराएका व्यक्तिहरूको खोज र उद्धारका लागि सरकारलाई पनि सहयोग पुग्नेछ. तपाईले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा पुगेको छैन, सावधानी अप्नाउनुहोला. खास गरी मोबाइल एप्लिकेशनहरूबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ. सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न विभिन्न बैंकहरूको क्यूआर र खाता नम्बर सार्वजनिक गरेको छ. रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता, क्यूआर र लिंक आधिकारिक हो कि होइन राम्रोसँग जाँच गर्नुहोस्. प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस्. तपाईको थोरै सावधानीले पनि तपाई आफू ठगिनबाट जोगिन सक्नुहुन्छ. त्यस्तै गरी सामाजिक सञ्जालमा मोबाइल नम्बर राख्दा पनि होशियार हुनुहोस्। आफन्त हराएका तथा बाढ़ी प्रभावितलाई सहयोग गर्न चाहने मनकारीहरूले अरू विवरणसँगै आफ्नो मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा राखेको देखिन्छ. यसरी मोबाइल नम्बर सार्वजनिक गर्दा ठगीको फन्दामा पर्ने जोखिम पनि उत्तिकै छ. त्यसैले होशियार हुनुहोस्। साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधि तथा सरकारले तोकेका व्यक्ति वा संस्थाबाट आएको फोन तथा म्यासेजलाई मात्रै आधिकारिक सूचना मान्नुहोस्। विपदमा सक्दो सहयोग गरौं, अनावश्यक झन्झट कसैलाई नदिऊ। भोटेकोशी बाढ़ी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली परिचालन गर्न शुरू भएको छ. राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भई विद्युत सेवा प्रभावित भएका क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन गर्न लागेको हो. कार्यक्रमको पहिलो चरणमा रसुवाको उत्तर गया गाउँपालिका पालिकामा तीनवटा संस्थागत सौर्य विद्युत प्रणाली हस्तान्तरण गरिएको छ. बाढ़ी प्रभावित जिल्लाका स्वास्थ्य चौकी, विद्यालय, पालिका तथा ओडा कार्यालय लगायतका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा दुईवटा यस्ता सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य भएको छ. विस्थान सेटेलाइट फोन उपलब्ध रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि नेपाल दूरसंचार प्राधिकरणले विस्थान सेटेलाइट फोन उपलब्ध गराएको छ. 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी सेटेलाइट फोन पठाइएको छ. सेटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिनेछ. यसको प्रयोगले विपदका समयमा संचार सम्पर्क विच्छेद हुन नदी उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ. टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ. विनाशकारी बाढ़ीले धेरैको ज्यान गयो, सयौं घर बगायो, खानेपानी लगायतका भौतिक पूर्वाधारहरू पनि क्षतिग्रस्त भए. बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र बेपत्ता आफन्तको सुरक्षामा प्रशासनले कस्तो भूमिका खेलिरहेको छ, साथी सन्तोष गन्धर्वले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीसँग कुराकानी गर्नुभएको छ.
13: टेक्निसियनहरू, प्राविधिकहरू जो जति छन्, जुनसुकै निकायका छन्, त्यसलाई जे जति लागतहरू लाग्छ, के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनको छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ. सरकारले पनि पूर्ण रूपमा त्यो जस्तो जति साधन स्रोत चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्नु, जति सक्दो छिटो मर्मत लगाएको कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँहरूलाई दिएका छौँ.
9: मलाई प्राविधिकै कारणले धेरै समय लागेछ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परेकाहरूलाई पानी पनि त्यो राहतले उनीहरूले त प्रशस्तै मात्रामा ल्याउनुहुन्छ, त्यो पानीले खानी पानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्रे भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी हाम्रो राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात्र खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला तुरन्तै।
14: अब अन्त्यमा सुडियो साहब, खासमा अब हामी यहाँ जिल्लामा आइसकेपछि अहिले धेरै जस्तो चाहिँ यो रसुवा बाढीमा हराउनु भएका, बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ, एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ, या त उहाँहरूलाई चाहिँ समयमै सूचना, उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ, जस्तो आफन्तीहरू चाहिँ अधिकांश धेरै आफन्तीहरू चाहिँ यहाँ आएको जस्तो देखिन्छ, जस्तो अब यहाँ आर्मीले चाहिँ यहाँ रेस्क्यू गरेर ल्याउने, या त अब अन्य मृत्यु भइसकेको शवहरू ल्याउने जस्ता लगायतका कामहरू भइरहेको भएर धेरै ठाउँ धेरै हस्पिटलमा नदेखेपछि यहाँ आइरहनु भएको रहेछ। उहाँहरूको चाहिँ समग्र सुरक्षाको हिसाबले चाहिँ जिल्लाले केही त्यस्तो गरेका छ आफन्तीको सुरक्षाको लागि?
9: जिल्लाको अब त्यो एउटा ठुलै संख्यामा भोल्युम हुन सक्छ, त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप बसहरूको पनि माग गरेका छौँ र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नुपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ गाडीबाट जहाँसम्म पुग्न सक्छ त्यसलाई निशुल्क रूपमा माननीय गृहमन्त्रीको पनि स्पष्ट आदेश छ यसो बेलामा चाहिँ सहयोग नै गर्नुपर्छ र सहयोग गर्नुको निम्ति हामीले चाहिँ थप सवारी साधनहरूको बसको पनि हामीले चाहिँ गरेका छौँ। कुनै मान्छेहरू अलपत्र परेको छ र त्यो ठाउँमा बस सञ्चालन भइसकेपछि कुनै गन्तव्यमा जान चाहनुहुन्छ भने उहाँलाई पनि निशुल्क रूपमा पुर्याउने भन्ने माननीय गृहमन्त्रीको स्पष्ट आदेश छ र त्यो अनुसार चाहिँ हामीले एउटा त्यो गर्छौँ। अर्को चाहिँ अब उहाँहरू यहाँ बस्दाखेरिमा त्यस्तो कुनै किसिमको खानाको लागि समस्या पर्यो भने चाहिँ हामीले चाहिँ हामीसँग राहतको सामग्री छ र उहाँहरू हामीसँग सम्पर्क राख्न सक्नुहुन्छ र बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन्, त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विनाशकारी बाढ़ीले छोडेर गएको पीड़ाबाट माथि उठ्न सकस
15: भनौ न, त्यो पाँचजना चाहिँ भेटेन के हत्तो पत्तै छ, अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा।
1: स्थलगत सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: Classic Tech को Wi-Fi 6 router, नाम एक घाम अनेक शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। Classic Tech छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले केही सेकेण्डमै अन्धकारमय बनायो। विपदले भौतिक संरचना भत्किनुको दुःख भन्दा पनि मानवीय क्षतिले धेरै पीड़ा दिइरहेको छ। साथी सुशीला श्रेष्ठको स्थलगत रिपोर्ट।
17: यति बेलामा भोटेकोशी बाढ़ीको अत्यन्त प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 4 रहेको छु। अहिले म हाल ठ्याक्कै ती सैन्य 1 नेपाली सेनाको तालिम केन्द्रमा छु, जहाँ चाहिँ बाढ़ी प्रभावितहरूको उद्धार गरेर यहाँनेरि हेलिकप्टर मार्फत ल्याइएको छ। तपाईँले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ, यति बेला यहाँनिर 5 हेलिकप्टरहरू छन्, जुन हेलिकप्टरहरूले चाहिँ रसुवा बाढ़ी अर्थात भोटेकोशी बाढ़ी पछि ठाउँ ठाउँमा फसेका अप्ठ्यारोमा परेका
18: बाढी प्रभावितहरूको उद्धार गरेर चाहिँ यहाँ ल्याएर राखिएको छ। यहाँनेरि छेउमा तपाईँले देख्न सक्नुहुन्छ पृष्ठभूमिमा यहाँ थुप्रैजना बाढी प्रभावितहरूका आफन्तहरू चाहिँ आफ्नो मान्छेको पर्खाईमा कुरिरहनु भएको छ। हरेक हेलिकप्टर भर्दै गर्दाखेरि सबैका आँखा चाहिँ हेलिकप्टरमा हुन्छन्, कतै मेरो आफन्त त छैनन् भनेर उहाँहरू खोजी गरिरहनु भएको छ, हेरिरहनु भएको छ। जस्तो आफन्त आउनुहुन्छ उहाँहरूको मुहारमा हाँसो आउँछ, जस्तो आफन्त आउनु हुँदैन उहाँहरू फेरि निराश हुनुहुन्छ र अर्को हेलिकप्टर आउने प्रतीक्षामा बसिरहनु भएको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न निकायको समन्वयमा उद्धार कार्य तीव्र पारिएको छ। उपलब्ध विवरण अनुसार यहाँनेरि भदौ 11 गते करिब 900 जनाको उद्धार गरिएको थियो, त्यसै गरी भदौ 12 गते 954 जनाको उद्धार गरिएको थियो भने आज हालसम्म कति उद्धार गरियो भन्ने कुरा एकेन तथ्याङ्क हामीलाई प्राप्त भइसकेको छैन। हिजो चाहिँ 550 जनाको उद्धार गरिएको यही स्थान हो। सामान्य प्राथमिक उपचार आवश्यक पर्ने प्रभावितहरूलाई चाहिँ यहाँनिर उपचार पनि गर्ने व्यवस्था गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टर तथा अन्य माध्यमबाट उद्धार गरिएका नागरिकलाई यहाँ ल्याउने, प्राथमिक स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल पठाउने काम पनि भइरहेको छ। यस क्षेत्रमा आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा आए नआएको जानकारी लिन आउनेहरूको भिड समेत तपाईँले यहाँ देख्न सक्नुहुनेछ। तार जाली बारिएको छ, वरिपरि तार जालीभित्र जसको आफन्त आउन बाँकी छ, जो कुरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ तार जाली गेटबाट भित्र प्रवेश गर्न दिइएको छैन। उहाँहरू सबैजना तार जाली बाहिरबाट हेरिरहनु भएको अवस्था छ। आज पनि उद्धार तथा खोजीको कार्यलाई चाहिँ निरन्तरता दिइरहेको सरकारले जनाएको छ। अहिले म ठ्याक्कै क्याम्पको अगाडिपट्टि उभिएको छु, जहाँ चाहिँ बाढी प्रभावित जसको उद्धार गरेर ल्याइएको छ उहाँहरूको नाम चाहिँ यहाँनिर सार्वजनिक गरिन्छ र आफन्तहरूले यहाँ आएर चाहिँ आफ्नो मान्छेको नाम छ कि छैन भनेर चाहिँ हेर्न सक्नुहुन्छ। अहिले पनि तपाईँले यहाँ धेरैजना आफन्तहरू चाहिँ आफ्नो आफन्तको नाम खोजिरहनु भएको छ। हजुर नमस्कार।
19: नमस्कार मैडम,
18: कहाँ देखि हम लोग?
19: मैं भारत से हूँ मैम।
18: भारत से?
19: अपना भाई को ढूंढ रहा हूँ।
18: भारत से आया है आप?
19: हाँ, हमारा भाई इधर ही अपर त्रिशूली वन में एज एडमिन काम कर रहा था।
18: अभी तक कुछ पता नहीं चला?
19: पता नहीं चला है, अभी हमने सारा न्यूज में भी दिया है, लोकल न्यूज में भी, और बाकी उसका पोस्टर लेके घूम रहे हैं, अंदर भी हम लोकेशन बताए हैं, तो मिसिंग लिस्ट में हम कोशिश कर रहे हैं कि मिल जाए हमारा भाई।
18: हम भी दुआ करते हैं कि आपका भाई
19: जरूर
18: मिल जाए।
19: धन्यवाद, धन्यवाद आपका दुआ करने के लिए।
18: हजुर पनि हो, कहाँ देखि हुनुहुन्छ?
20: म त काठमाडौँबाट हो।
18: हजुरको?
20: मेरो भाइ।
18: हजुरको भाइ कहाँ हुनुहुन्थ्यो?
20: हाम्रो घरबाट 9 बजे छुट्या भन्ने समाचार छ, त्यहाँबाट थाहा छैन।
18: र स्वामी तिमुरेमा?
20: होइन, यही फुलबारीबाट अलि उता सुघाट, सुघाट
18: सुघाटमा। अहिले कता कता खोजिसक्नुभयो?
20: अहिले हामीले अब फेसबुकतिर यताउति खोज्ने हो, अनलाइनमा खोजिरहेको छ, तै पनि यहाँ नाम छ कि भनेर।
18: हेलिकप्टर आएपछि भाइ आयो कि जस्तो त लाग्दो। हजुरको नाम चाहिँ?
20: मेरो रमेश।
18: भाइको?
20: विकास तामाङ हो, उसको नाम त्यहाँ चाहिँ दिलबहादुर तामाङ लेख्छ।
18: खोजिसक्नुभयो? कति वर्षको हुनुहुन्थ्यो भाइ चाहिँ?
20: 29 वर्ष थियो।
18: तपाईँको चाहिँ को पर्नुभयो?
21: मेरो छोरा पनि हो, एउटा अशोक कुमार तामाङ, अनि एउटा देव मगर मेरो ड्राइभर, अनि दिनेश तामाङ, अनि के भन्छ केशव तामाङ।
18: पाँचजना?
21: हजुर,
18: पाँचजना पर्नुभयो। कहाँ हुनुहुन्थ्यो उहाँहरू?
21: उहाँहरू चाहिँ यस्तो भएको, तपाईँको टिप लागेर गएको बोर्डर, तिस सम्पर्क भइरहेको थियो, त्यसपछि सम्पर्क दिने।
18: अन्तिम पटक 8:30 बजे कुराकानी गर्नुभयो?
21: 8:30 बजेसम्म कुरो भइरहेको थियो हाम्रो, त्यसपछि सम्पर्क।
18: कहीँ कतै कतै यसो
21: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन।
18: अहिले हजुर चाहिँ कहाँबाट आउनुभयो?
21: म काठमाडौँबाट आएको।
18: काठमाडौँबाट छोरा खोज्दै आउनुभएको?
21: छोरा भान्जा भान्जी सबै भनौँ न, त्यो पाँचजना चाहिँ भेटेन कि, अत्तो पत्तै छैन। अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा हाम्रो त्यो सिङ्गे भन्ने पनि परेछ, अनि एउटा ज्वाइँ उत्तम भन्ने पनि परेछ, थुप्रो परेछ तपाईँको हाम्रो गाउँतिर।
18: गनेर साथी भएन?
21: गनेर साथी नै भएन।
1: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। आज 33 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमसाल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत अनुगमन शुरू भएको छ। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रवाहित हुन नदिन आयल निगमले ध्यान दिने भएको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नकली भौचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन् र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने भएको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
22: मर्सिंग एफएम 95 मेगाहर्ज
23: सामिक विषयमा कुराकानी गर्छौं। गएको बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवा, नुवाकोट र धादिङमा जनधनको ठूलो क्षति पुर्याएपछि अहिले पनि प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतको काम चलिरहेको छ। यस्तो अवस्थामा विपदबाट प्रभावित मानिसलाई सहयोग गर्न पुगेका उद्धारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी तथा स्थानीय बासिन्दा स्वयं पनि विभिन्न जोखिममा पर्न सक्छन्। पानीको बहाव घट्दै गएको देखिए पनि बेला बेला बढ़ने गरेको छ। आज बिहान पनि केही बेर पानीको बहाव घटबड भइरहेको भन्दै बाढ़ी पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गर्यो। कमजोर बनेका पुल तथा सड़क, पहिरोको जोखिम, नदी किनारमा थुप्रिएको लेदो र चट्टान, अचानक आउने थप पानी तथा विद्युत प्रवाह जस्ता जोखिम कायमै छ। त्यसैले उद्धार र राहतमा खटिँदा जोखिम क्षेत्रको पहिचान, सुरक्षित दूरी, व्यक्तिगत सुरक्षा सामग्री, संचारको व्यवस्था र स्थानीय प्रशासनको समन्वय अत्यन्त महत्वपूर्ण हुन्छ। तर भोटेकोशीको घटना तत्कालको उद्धार र राहतको विषयमा मात्र सीमित छैन। यसले नेपालको हिमाली क्षेत्रमा बढ़िरहेको भौगर्भिक तथा जलवायुजन्य जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार उच्च हिमाली क्षेत्रमा ठूलो परिमाणमा बरफ र चट्टान खसेर त्यसबाट तीव्र गतिमा लेदोयुक्त बाढ़ी बनेको देखिन्छ। बाटोमा थप चट्टान, माटो र गेग्रान मिसिँदै जाँदा बाढ़ीको शक्ति बढ़ेको र नदी किनारमा रहेको बस्ती, बजार, सड़क, पुल तथा अरू पूर्वाधार प्रत्यक्ष जोखिममा परेको अनुमान छ। यस घटनाले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ। यस्ता विपदलाई हामी साँच्चै पूर्वानुमान गर्न सक्दैनौ कि जोखिम पहिचान भइसके पनि त्यस अनुसार तयारी गर्न सकेका छैनौं। हिमताल विस्फोट, हिम पहिरो र हिम नदीको जोखिमबारे विगतदेखि नै विभिन्न अध्ययनहरू भइरहेका छन्। जोखिमयुक्त हिमताल पहिचान भएका छन्। सम्भावित क्षेत्रको आकलन समेत गरिएको छ। तर अध्ययन र प्रतिवेदनलाई व्यवहारमा उतारेर नियमित निगरानी, पूर्व सूचना प्रणाली र जोखिमयुक्त क्षेत्रमा सुरक्षित बस्ती तथा पूर्वाधार निर्माण गर्न सकिएको छ कि छैन भन्ने प्रश्न अझै महत्वपूर्ण छ। भोटेकोशी बाढ़ीले हामीलाई हिमताल मात्र होइन हिमनदी, बरफ, हिम पहिरो र चट्टानको अवस्था समेत निरन्तर निगरानी गर्नुपर्ने पाठ दिएको छ। अबको तयारीमा आधुनिक प्रविधि, भूगर्भीय अध्ययन तथा जल तथा मौसम सम्बन्धी सूचना, स्थानीय ज्ञान र प्रभावकारी पूर्व सूचना प्रणालीलाई कसरी जोड्ने भन्ने विषय पनि उत्तिकै महत्वपूर्ण छ। आज हामी यिनै विषयमा भोटेकोशी बाढ़ीको प्रकृति, यसको असाधारण क्षतिको कारण, अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम, पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी र कामबारे कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल द्विवेदी। द्विवेदीज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
24: धन्यवाद।
23: सबैभन्दा पहिले चाहिँ अहिले भोटेकोशीको बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहतको काम भइरहेको छ, बाढ़ीपछि पनि त्यहाँ तत्काल देखिन सक्ने प्रमुख जोखिमहरू के हुन्, यहाँबाट शुरू गरौं न कुराकानी।
24: अब त्यसमा जस्तो तलपट्टिबाट अहिले काटेको त्यहाँका चाहिँ जुन भिरालो जमीनहरूमा चाहिँ नि अब अलिकति पानी बढेर फेरि होइन त्यो पहिरो जस्तो खालको मुनिबाट काट्न सक्छ। बाढ़ी नै पनि बढ्दै गएर त्यो अब अलिकति जस्तो आज बिहान तपाईँले भनिहाल्नुभयो होइन, आज बिहान चाहिँ नि अलिकति पानी सायद त्यतातिर वर्षा धेरै भएर पनि हुनसक्छ, अलिकति पानीको लेभल बढ्यो भन्ने कुरा आएको छ। र अब त्यो हिसाबमा त्यहाँ जुन उद्धार राहतमा खटिनुभएकाहरूको स्वास्थ्यदेखि लिएर होइन सबै कुरा र वरिपरिको त्यहाँ चाहिँ अहिलेको थप चाहिँ नि केही भनौ न बाढ़ी नै पनि थपियो भनेदेखि कसरी गर्ने भन्ने कुरामा चाहिँ सुरक्षित रूपमा गर्नु चाहिँ पर्ने हुन्छ।
23: अब यस्तो बेला त अब यो सड़क, पुल, भवन, अरू संरचनामा पनि त्यो बाढ़ी प्रभावित क्षेत्रमा कमजोर हुन्छ, त्यो संरचनाहरूमा जाँदाखेरि प्रवेश गर्दाखेरि चाहिँ
2: कस्ता भौगोलिक जोखिम हुन सक्छ
24: अब त्यही त अब अघि हामीले अलिकति छोयौं हैन जस्तो अब ती कमजोर छन् जस्तो जग खोतलेको हुन सक्छ हैन अथवा जमिन मुनि चाहिँ खोतलेको हुन सक्छ त्यो हुँदाखेरि ती संरचनाहरुको राम्रोसँग चाहिँ नि अवलोकन गरेर अथवा चाहिँ नि सम्बन्धित विज्ञले चाहिँ न हेरेर अलिकति मात्र के गर्ने भन्ने चाहिँ गर्नुपर्ने हुन जान्छ त्यतिकै अब यो अहिलेको अवस्थामा त्यो त्यो त्यो अहिले भइरहेका संरचनाहरुको अवस्था के छ भन्ने कुराहरु चाहिँ नि निर्कल गर्नै पर्ने हुन्छ
2: अब यो नदीको सतह चाहिँ अहिले सामान्य देखिए पनि अचानक ठूलो पानी वा गेग्रानको बाढ आउन सक्छ त्यस्तो जोखिम चाहिँ कसरी पहिचान गर्न सकिन्छ
24: अब बाढी त विस्तारै पानी बढ्दै जाने हुन्छ अब तर समस्या कहाँनिर हुन्छ भने यो अहिले जुन गेग्रान बहाव जुन छ गेग्रान बहाव आउँदाखेरि चाहिँ नि जमिन थर्किन्छ त्यसका केही अलिकति संकेतहरू चाहिँ हुन्छन् है जस्तो किनभने त्यो गेग्रान बहाव आफैले पनि भूकम्पको जस्तै खालको तरंग सृजना गर्छ किनभने ठूल्ठूला चट्टानहरू भित्तामा ठोक्किने चट्टान पहाड़ी भीरमा ठोक्किने र आफू एक आपसमा जुझ्ने त्योबाट चाहिँ नि एक भूकम्पीय जस्तै एउटा सतही तरंग चाहिँ सृजना हुने हुँदाखेरि त्यो सतही तरंग चाहिँ ले जमिन हल्लाउँछ र त्यहाँ भएका कतिपय मान्छेहरूले यसरी चाहिँ जमिन हल्लेको थियो थर्केको थियो भन्ने कुराहरू यो जुन चाहिँ हिमताल विस्फोटनबाट आउने बाढीमा चाहिँ स्थानीयसँग कुरा गर्दाखेरि त्यो थाहा हुन्छ र अहिले पनि त्यहाँ पनि त्यस्तै भएको थियो भन्ने कुराहरू आएको छ
2: जमिन थर्केको जस्तो भुइँचालो आएको जस्तो भयो
24: जमिन थर्किने ठूलो आवाज आउने धेरैवटा हेलिकप्टर एकैचोटि चाहिँ नि आएको जस्तो गरेर चाहिँ कडा गडगड गर्दै आउने होइन दशौं हेलिकप्टर एकैचोटि आएको जस्तो खालको आवाजहरू आउने भयो भने चाहिँ त्यो चाहिँ नि यो गेग्रान बहाव भनौँ है अथवा हिमताल विस्फोटनबाट आएको बाढी भनौँ त्यस्तोको आवाज चाहिँ त्यस्तो हुन्छ
2: हामी अहिले भोटेकोशीको मूल घटनामा केही बेरमा प्रवेश गर्छौं अहिले पनि त्यस्ता संकेतहरू आएको थाहा पाइयो भने के गर्ने तत्काल के गर्ने
24: त्यो भयो भनेदेखि माथिल्लो उचाइमा जाने जस्तो अब बाटै बाटो भागेर त त्यो बाढीलाई जित्न सकिँदैन भनेपछि माथिल्लो उचाइ जस्तो अब अझ माथिल्लो उचाइमा पनि चट्टानी भाग अब त्यो चाहिँ गेग्रानबाट बनेको चाहिँ तारहरू भन्दा त्यो त यस्ता खालका बाढीले त्यसलाई चाहिँ सजिलै चाहिँ कोतर्न सक्छ भन्ने त हामीले देख्यौं होइन अब माथिल्लो भाग चट्टान भएको पहाड़ी भागमा माथिल्लो भागतिर चाहिँ सुरक्षित ठाउँहरूमा चाहिँ जाने
2: र जानुपर्छ भनेर यो छ नि यो जानकारी यो सूचना यो चेतना चाहिँ हामीसँग त्यति नभएको नपुर्याएको
24: होइन होइन होइन यो यस्तो हुँदो रहेछ हेर्नुहोस् यो प्रकोप भन्ने कुरा कस्तो हुँदो रहेछ भनेदेखि आएपछि मान्छेले पत्याउँछ नआउन्जेल चाहिँ कस्तो हुँदो रहेछ भने यो कहाँ आउँछ यहाँ यो यसरी पानी बगिरहेछ भन्ने हिसाबबाट ऊ त्यहाँ तल खोला छ जस्तो अहिले तपाईँले यो अहिले आएका चाहिँ नि कतिपय मान्छेहरूको अनुभव हामीले सुन्यौं नि त्यहाँ प्रकोप क्षेत्रको
2: भिडियो
24: हो अब त्यहाँ नजिक ए जाउँ भागौं भन्दाखेरि होइन होइन कहाँ बाढी खोला तल छ त्यहाँ चाहिँ नि भिडियो खिच्न जाने भन्दै चाहिँ नि मानिसहरू चाहिँ त्यो अझ चाहिँ नि बाढी आउने क्षेत्रतिरै गएको पनि देखिएको छ यो पहिलादेखिकै कुरा हो यो होइन अब अहिले एउटा कस्तो खालको एउटा समाजमा एउटा कस्तो खालको चाहिँ एउटा नयाँ चाहिँ अब के भन्ने अब नयाँ खालको चाहिँ बानी आयो भनेदेखि अथवा
2: त्यो
24: प्रवृत्ति भनौँ होइन अब मान्छेहरू चाहिँ अब यो भिडियो खिचेर चाहिँ नि यो चर्चित हुने छोटो समयमा चर्चित हुनलाई जोखिमयुक्त ठाउँहरूमा गएर चाहिँ नि भिडियो खिच्न जाने होइन अब त्यसले गर्दाखेरि के हुन्छ भने उनीहरू आफै चाहिँ नि त्यो अन्तिम भिडियो हुन्छ त्यो अन्तिम फोटो हुन्छ उनीहरूको है किनभनेदेखि अब त्यो जाँदा जाँदै त्यो बाढी आउँछ अथवा जस्तो त्यो अब कतिपय चाहिँ एकदम धरापयुक्त ठाउँहरूमा गएर त्यसरी एकदम चाहिँ जोखिम मोलेर फोटो खिच्ने त्यो प्रवृत्ति एकदम गलत छ र यो गर्नै हुँदैन बाढी आएपछि तपाईँ सुरक्षित ठाउँ माथिल्लो सतहमा जाने

0: बनाएर हुन्छ कि कसरी हुन्छ त्यहाँ जाने सजिलो बाटो बनाएर हामीले सुरक्षित ठाउँ पहिले यो भनेको प्रकोप पूर्व तयारी हो त्यो हो क्या अब त्यो कहिले आउँछ थाहा छ तर समस्या कहाँनिर भने तपाईँले यसरी आउँछ यहाँ भाग्नलाई हामी यसरी संरचना बनाउँछौ भनेर तपाईँ जानुभयो भनेदेखि मान्छेहरूले तपाईँलाई उडाउँछन् हावामा उडाउँछन् जस्तो मैले यो विगत चाहिँ लगभग 28 वर्षदेखि मैले हिमताल सम्बन्धी अध्ययन गरेर गर्दै अध्ययन अवलोकन अनुसन्धान गर्दै आइरहेको छु होइन र अब कतिपय कुराहरू यही कुरा मैले कति ठाउँमा यो धेरै जोखिम छ है हाम्रो हिमतालको बाढीबाट चाहिँ हामीलाई एकदम ठूलो जोखिम छ हिम पहिरो अब हिमबाढी भन्छु म यसलाई मैले नै यसलाई चाहिँ नामकरण हिमबाढी भनेर गरेको छु र जस्तो पोखराको जुन चाहिँ सेती बाढी जस्तो अहिले जुन अब त्रिशुलीको बाढी जसरी आयो
1: बडेकोसीबाट
0: यो सन् 2012 मे 5 सेतीमा यस्तै गरी बाढी आएको हो र अब यहाँ अझ कस्तो खालको चाहिँ दुविधा उत्पन्न गराइन्छ भने देखि यो ताल फुटेर ताल फुटेर मात्रै बाढी आउँछ भन्ने एउटा चाहिँ नि एउटा मानसिकता छ हो जब मैले हिमताल अध्ययन गर्न थालेँ आजभन्दा 29 वर्ष अगाडि त्यो बेलामा हाम्रो पनि सोच के थियो भने हो बाढी भनेको हिमताल फुटेर मात्रै आउँछ र तर पछि मैले अध्ययन गर्दै जाँदाखेरि मैले मादीको बाढी 2003 हेरेँ त्यसको अध्ययन गर्दै जाँदाखेरि त्यहाँ ताल थिएन तर पनि अब त्यहाँ जबरजस्ती ताल कता खोज्नेतिर हामी गयौं होइन टेम्पोररी ताल बन्यो होला भन्ने हिसाबबाट चाहिँ एउटा चाहिँ हामी त्यसरी चाहिँ गएको थियौं अध्ययन गरेँ मैले तर जब मैले 2007 मैले फेरि हिमबाडीकै बारेमा मोडलिङ गर्ने चाहिँ नि मेरो आफ्नो चाहिँ नि थेसिस थियो त्यस गर्ने क्रममा चाहिँ नि खोज्दै जाँदाखेरि चाहिँ होइन यो पहिरोबाट पनि अथवा हिम पहिरोबाट पनि यस्तो खालको बाढी यस्तो खालको प्रकोप आउन सक्ने रहेछ भन्ने कुरा चाहिँ मैले चाहिँ पत्ता लगाएँ होइन अब त्यसपछि सन् 12 चाहिँ सेतीबाढी आयो सेतीबाढीको मैले अध्ययन गर्दै जाँदाखेरि चाहिँ नि के देखियो भन्दाखेरि त त्यहाँ कुनै पनि ताल थिएन त्यहाँ चाहिँ नि त्यो माथिबाट चाहिँ पहिरो हिम पहिरो चट्टान सहितको जस्तो अहिले यो चाहिँ नि रसुवामाथि आएको पनि त्यही नै खालको हो चट्टान सहितको ठूलो चाहिँ नि ब्लक चाहिँ नि खसेर त्यहाँ हिमनदीमाथि नै खस्न गयो र त्यसपछि त्यही चाहिँ नि पदार्थ चाहिँ नि हिउँ मिसिएको लेदो भनौँ न होइन हिउँ अलिअलि माटो त्यसपछि ढुङ्गा चट्टानका टुक्राहरू सहितको गेगरान भाग त्यो चाहिँ द्रुत गतिमा तल चाहिँ नि बग्दै आएर त्यही नै बाढीको रूपमा चाहिँ तल चाहिँ नि आयो जसरी अहिले अहिले अहिले आएको छ भन्दा यस्ता प्रक्रिया नौला पक्कै थिएनन् त्यसबारेमा मैले अनुसन्धान गरेर मैले
1: पूर्व तयारीको कुरा
0: अब त्यहाँ
1: एकछिनपछि आउँछु यो पूर्व तयारीमा हामी पछि जोड्छौँ अहिले जब मूल प्रश्न तपाईँले अलिकति कोटे हाल्नुभयो श्रीकमल दुवेदीजी तपाईँ हिमबाढी अध्येता तथा प्रकोप विज्ञ हुनुहुन्छ आज हामी तपाईँसँग भोटेकोसीमा अहिले आएको बाढी र यसको कारण र जोखिम पूर्व सूचना प्रणालीमा केन्द्रित गरेर कुरा गरिरहेका छौँ तपाईँ अलिकति कोट्याउनु भएको थियो अब यही घटनाको मूल कारणतिर लागौं भोटेकोसीमा आएको यो बाढीलाई भौगोलिक दृष्टिले हामीले कसरी बुझ्नुपर्छ
0: हो अब यस्ता खालका प्रक्रियाहरू हिमाली क्षेत्रमा भइरहेकै थिए अब हामीले बुझेका पनि थियौं तर समस्या के हुँदो रहेछ भनेदेखि यो मैले अघि अलिकति छोएँ अब यो आफूले गरिरहेको कुरो यो मै सही हो भन्ने खालका चाहिँ नि यो अलिकति एउटा समूह हुँदो रहेछ नयाँ कुरालाई चाहिँ त्यसलाई नयाँ कुरा चाहिँ त्यसलाई मान्न तयार नहुने अब यस्तो खालको ले गर्दाखेरि के हुन गयो भने बहस चाहिँ नि सुरक्षाको लागि कसरी जाने अब भन्ने कुरातिर नमोडिएर हिमताल थियो कि थिएन भन्नेमै हामी अहिले पनि हाम्रो धेरै बहस त्यो त हिमतालै हामी बनाउनलाई चाहिँ त्यहाँ चाहिँ नि प्रयासरत छौं कतिपय मान्छेहरू होइन म चाहिँ के भन्छु भने मेरो चाहिँ नि बुझाइ के हो भने हिमताल चाहिँ नि फुटिरहनु आवश्यक छैन यस्ता खालका चाहिँ नि प्रकोप आउनलाई यस्ता खालका प्रकोप पहिरोबाट हिम पहिरोबाट पनि सृजना हुन सक्छ भन्ने मतलब हिमताल फुट्ने बाहेकका अरू कारणहरू जस्तो मैले अहिले भने जस्तो हिम पहिरो भयो त्यसपछि त्यहाँ भएका चाहिँ नि जुन चाहिँ नि हिमनदी जुन चाहिँ स्लोपमा भएको ठाडो चाहिँ नि स्लोप भिरालोमा भएको हिमनदी चाहिँ नि अकस्मात पग्लिएर चाहिँ पनि यस्ता खालका बाढी जस्तो दोर्दीमा त्यस्तो खालको बाढी आएको छ भारतको चमोलीमा त्यसरी आएको छ होइन र चाहिँ यस्ता हिमाली क्षेत्रमा हामीले अलिकति बुझ्नु के पर्छ भने हिमाली हिमाली क्षेत्रमा त्यहाँ गेग्रान जुन हुन्छ त्यो चाहिँ हजारौं वर्षको चाहिँ नि त्यो हिमनदीले खियाएर ल्याएर जम्मा पारेर राखेको हुन्छ। हिमनदी हिमाली क्षेत्रमा धेरै ठूलो पानी पर्दैन र थोरै पानी पर्ने हुँदाखेरि जसरी हिमनदीले बगाएर ल्याएको हुन्छ ठूल्ठूला सानो कणदेखि ठूला चट्टानसम्म एकै ढिक्का चाहिँ बगाएर ल्याएको हुन्छ त्यसै गरी पानीले त्यसरी बगाउन सक्दैन होइन भनेपछि त्यो त्यही छोडेर राखेको हुन्छ र हिमनदीको चाहिँ

0: छेउमा अथवा त्यो माथिल्लो भिरालो जमिनमा त्यो बरफले जमाएर राखेको हुन्छ, जसलाई हामी पर्माफ्रोस्ट भन्छौँ। हो, यस्ता खालका पर्माफ्रोस्टहरूमा अहिले हिजो हिउँ पर्थ्यो, आज पानी पर्छ, र ठूलो वर्षा त्यस्तो क्षेत्रमा ठूलो वर्षा हुँदाखेरि यो पर्माफ्रोस्ट जुन जमेर बसेको जमिन पग्लिँदाखेरि पनि यस्ता खालका बाढी सृजना हुन्छन्। भन्दा विभिन्न प्रक्रियाले यस्ता बाढी हिमाली क्षेत्रमा सृजना भइरहेको छ, जस्तो मुस्ताङमा यस्तो भइरहेको हुन्छ, हुम्लामा पनि भएको आयो, तर आजसम्म के हुन्थ्यो भनेदेखि धेरै ठूलो क्षति नभएको अथवा मानवीय बस्ती नभएको अथवा अलिक कम चर्चित ठाउँ भनौँ न हरूमा आएका यस्ता प्रकोपहरूलाई हामीले खासै गहन अध्ययन पनि गरेनौ, वास्ता पनि गरेनौ।
1: र अहिलेको चाहिँ अलि पहिलेको भन्दा बढी जोखिमपूर्ण अथवा अस्वाभाविक नयाँ हो कि पहिले पनि यसै गरी नै आइरहन्थ्यो, यो चाहिँ बस्ती धेरै जनधनको क्षति गरे हुनाले बढी चर्चामा आएको?
0: म त कसरी हेरे मैले भनेदेखि यो सेतीबाड़ी जसरी आएको थियो यो अहिले आएको पनि त्यही मेकानिजम हो, होइन, त्यही प्रकृतिकै बाढी हो। तर फरक यति मात्रै हो कि अहिलेको बाढीको चाहिँ नि बाढी भन्दा पनि यसलाई म कसरी लिन्छु भनेदेखि यो चाहिँ नि एभलान्स जुन माथिबाट आयो नि त्यो एभलान्सै तलसम्म नै बगेर आएको जस्तो देखिन्छ, किनभनेदेखि त्यसलाई अब यसो अब त्यो जस्तो माथिल्लो त्यो धार चाहिँ नि हिउँ सहितको धार हिउँ अथवा बरफ सहितको धार जुन थियो चट्टान सहित चाहिँ तल खस्यो बज्रियो, तल हिमनदी थियो हिमनदीमा बज्रियो र त्यो टुक्रिन्छ, त्यसो हुँदा टुक्रिने र त्यो भएको चाहिँ त्यहाँ बरफ पग्लिने त्यहाँ लेदोसँग चाहिँ एक प्रकार त्यसले चाहिँ एउटा भूकम्पीय तरंग नै ल्याएको थियो र त्यो कुरा चाहिँ यूएसजीएसले पहिला चाहिँ भूकम्प भनेर अलिकति माथिपट्टि देखाएको थियो, अहिले चेन्ज गरेर चाहिँ त्यसलाई चाहिँ त्यो पहिरोले ल्याएको भन्ने चाहिँ अहिले अहिले अहिलेको चाहिँ यूएसजीएसको चाहिँ नि उसमा चाहिँ त्यस्तो छ। भनेपछि त्यसले भूकम्पीय तरंग त्यत्रो ठूलो लगभग पाँचको हाराहारीको भूकम्पीय तरंग ल्याउन सक्ने शक्तिले त त्यो त्यहाँ भएको बरफ पगालेर त्यसपछि त्यो यति छिटो त्यो तल आइपुग्यो कि अब हामीले त्यो चीनको चाहिँ नि त्यो भन्सारको सीसीटीभी हेर्दाखेरि 11 बजे चाहिँ त्यो छाल आइसकेको छ र त्यो भनेको 8:37 माथि बज्रेको छ, त्योभन्दा अगाडि अलिअलि चाहिँ त्यहाँ भाइब्रेसन छ त्यहाँ होइन, त्यसपछि 8:37 भनेपछि तपाईँको 8 मिनट भित्रमा त्यहाँ आइसकेको छ, लगभग त्यो 20 किलोमिटर छ र त्यो एकदम उच्च गतिमा त्यो बाढी त्यसरी आउन सक्दैन। त्यो भनेको के छ भने त्यो जुन चाहिँ एभलान्स अथवा हिम पहिरो जुन अब त्यसलाई के एभलान्स नै चाहिँ त्यो को छाल नै त्यो तल आधी भनेको अलि माथि नै भन्ने कुरा भयो, एक प्रकारले अब चुनामी नै भनौँ न हामी अहिले चाहिँ हिम चुनामी भने जस्तो खालको आयो, त्यो
1: एकदम हावाहुरी आए जस्तो बत्तिएर आकाशिँदै आयो, छाल छाल हिउँको त्यो चट्टान बरफको छाल आयो,
0: बरफ त्यसपछि लेदो त्यहाँको चट्टान सबै। अब अहिले तपाईँले त्यहाँ हेर्नुभयो भने मान्छेहरूले त्यहाँ उद्धार कार्यमा गएको बेलामा हामीले अलिकति क्लिपहरू हेऱ्यौँ भने त्यो हिलोमा चाहिँ नि घस्रिरहेको जस्तो देखिन्छ, त्यही हिलो थियो, त्यसमा मुख्य गरी त्यो हिलो चट्टानका धुलो र चाहिँ नि बरफका टुक्राहरू थियो, बरफ त पग्लिँदै गयो होइन, र अहिले चाहिँ त्यो हिलो चाहिँ अझ पनि बाँकी छ,
1: भनेपछि हिलो सहितको लेदो सहितको बरफ र चट्टान चाहिँ आधी आए जस्तो सुनामी आए जस्तो आयो, त्यो चाहिँ त्यसरी चाहिँ बाढीलाई बाढी भन्दा पनि त्यो खालको चाहिँ हिम पहिम हिउँ अनि त्यसपछि हिउँको चट्टान बरफको चाहिँ टुक्राहरूको चाहिँ त्यो आधी जस्तो मिश्रणको त्यो प्रकृति भयो। अब त्यसले तल हाम्रो झण्डै मुगलिन भन्दा अलि तलसम्म नारायणघाटसम्म अलिक कम भएको थियो होइन, मुगलिनसम्म अलिक ठुलै देखियो, त्यो तलसम्म आउँदाखेरि बाढीको रूप चाहिँ कसरी बन्छ त्यसलाई सबैले बुझ्नु
0: पर्छ। त्यसलाई यस्तो माथिपट्टि जुन एउटा यो गेग्रान बाबको एउटा कस्तो प्रकृति हुन्छ भने यो 5 डिग्री चाहिँ भिरालोपनसम्म मात्र यो आफै बग्न सक्छ, त्यसपछि चाहिँ नि त्यसको गति चाहिँ नि कम हुनु त्यसले चाहिँ त्यो गेग्रान चाहिँ नि बग्न सक्दैन, किन त्यो न त्यसपछि के हुन्छ त्यहाँ डिपोजिसन हुन्छ त्यो त्यहाँ छोडिदिन्छ त्यसले होइन, र अनि त्यसपछि त्यसमा भएको पानी र लेदो जुन चाहिँ नि बग्न सक्छ त्यहाँबाट बगेर निस्किन्छ, र त्यो पनि अझ पनि गेग्रान धेरै हुने हुँदाखेरि के हुन्छ गेग्रान त बिस्तारै बग्छ, त्यसले गर्दाखेरि के छ भने जुन जति पानी थियो त्यो एकदम पहिला भएको पानी एकदम माथिल्लो सतहसम्म छालको रूपमा त्यसरी आउँदै चाहिँ नि तलसम्म गयो, र अब त्यसपछि फेरि बीचमा यसले बीचको क्षेत्रमा कोतर्दै थप चाहिँ गेग्रान सिर्जना गर्यो, अनि माथिबाट आएको थप चाहिँ तलपट्टि पनि त कोतरेको छ सबै चाहिँ जुन चाहिँ
1: थपियो
0: तल तल्लो तटको क्षेत्रमा पनि जुन भिरालो जमिनको आसपासका चाहिँ नि दायाँ बायाँ काट्दै यसलाई एउटा अङ्ग्रेजीमा गाउजिङ भन्छ अथवा त्यो स्वर्नी के होइन पुरै चाहिँ चट्टानसम्मकै माटोलाई सोरेर यसले चाहिँ त्यसरी खियाएर तल लिएर आउँछ। यो प्रायः हिमबाडी जुन चाहिँ हामी ग्लफ अङ्ग्रेजीमा ग्लफ भन्छौँ ग्लफ आउँदाखेरि पनि यसै गरी चाहिँ सोर्दै सोर्दै थप चाहिँ नि त्यसमा चाहिँ नि त्यो गेग्रान थपिँदै आउँछ होइन र त्यसरी चाहिँ यो विकराल हुने कारण चाहिँ ठूलो मात्रामा गेग्रान आएर हो।
1: श्रीकमल दुवेदीजी तपाईँ हिमबाडी अध्येता हुनुहुन्छ, अब यो हिमनदीको कुनै भाग खस्नु हिमताल फुट्नु र हिम पहिरो जानु यी तीनवटा बीच के फरक छ र अहिले भट्टेकोसीको घटना चाहिँ कुन प्रकृतिसँग बढी मिल्छ?
0: अब म पहिला त्यसको प्रक्रिया हिमताल फुट्नेबाटै जाउँ होइन हिमताल फुट्ने भनेको चाहिँ के हुन्छ भने हिमताललाई भनेको चाहिँ त्यो हिमोट भन्छौँ हामी होइन त्यो हिमनदीले ल्याएको चाहिँ नि गेग्रान होइन त्यसले छेकेर चाहिँ नि पछाडिपट्टि चाहिँ नि ताल सिर्जना हुँदै जान्छ र बरफ पग्लिँदै जाँदा थपिँदै गएर त्यो ताल ठूलो ठूलो ठूलो हुँदै जान्छ र कुनै एउटा यस्तो अवस्थामा चाहिँ नि के हुन्छ भने त्यो माथिल्लो प्राय चाहिँ माथिल्लो क्षेत्रमा ठूलो चाहिँ नि गेग्रान अथवा हिउँ पहिरो चाहिँ त्यो तालमा खस्न जाँदा के हुन्छ त्यसमा एउटा तरंग पनि सृजना हुन जान्छ र चाहिँ नि पानीको सतह वात्तै बढ्दाखेरि त्यो तालको चाहिँ नि बाँधबाट त्यो पानी चाहिँ बाहिरिन थाल्छ। अब त्यसरी थाल्दा के हुन्छ त्यसले चाहिँ त्यो ताल किनभने त्यो त प्राकृतिक रूपमा बनेको चाहिँ नि बाँध हुन्छ त्यसको लाई खियाउँदै जान्छ त्यो बाढी जुन पहिला पानीको सतह बढ्यो नि त्यसले खियाउँदै खियाउँदै पिँधमा खियाउँदै जान्छ र झन् ठूलो जति खियाउँदै गयो दायाँ बायाँ त्यसले चाहिँ नि काट्दै त्यसलाई झन् ठूलो ठूलो हुँदै जान्छ त्यो काट जसलाई चाहिँ अङ्ग्रेजीमा हामी ब्रिज भन्छौँ होइन त्यो चाहिँ ठूलो हुँदै जान्छ त्यो काटिएको भाग र जति काटियो त्यति ठूलो पानी चाहिँ त्यसबाट चाहिँ बाहिर निकास हुन थाल्छ र त्यसरी चाहिँ ताल फुट्ने प्रक्रिया एउटा प्रक्रिया त्यो हो। अब अर्को चाहिँ ताल आफै पनि जस्तो त्यहाँको चाहिँ नि कमजोर चाहिँ नि माटो भयो अथवा माटो त्यसलाई बाँधेर राख्ने कुरा जस्तो हुम्लामा चाहिँ त्यस्तै गरी चाहिँ त्यो आफै फुटेको हो नि माथि भित्रबाट चाहिँ पाइपिङ भएको भन्छौँ हामी होइन भित्रभित्रबाट पानी रसाएर त्यो चाहिँ बिस्तारै बग्दै बग्दै एकैचोटि ठूलो भएर त्यसरी पनि फुट्न सक्छ त्यो चाहिँ। तर अब सामान्यतया ठूलो हिमतालहरू फुट्ने चाहिँ जुन चाहिँ त्यसको चाहिँ नि त्यो मोरेन बाँध हुन्छ त्यो बाँधलाई चाहिँ नि खियाउँदै खियाउँदै ठूलो हुँदै त्यसबाट झन् धेरै पानी बग्दै बग्दै बग्दै बग्दै त्यसरी चाहिँ यस्तो बाढी सिर्जना हुन्छ।
1: यो हिमतालको कुरा
0: भयो होइन
1: अब यो हिमनदीको कुनै भाग खस्नु वा हिम पहिरो
0: अब त्यो हिमनदीको कुनै भाग खस्ने भने चाहिँ कस्तो हुन्छ भने अब हिमनदी भनेको त भिरालोमा पनि हुन्छ होइन अब त्यो भिरालो जमिनमा भएको अथवा भीरमाथि भएको चाहिँ हिमनदी अब अहिले हामीले के बुझ्नुपर्छ भने अहिले यो जुन हाम्रो चाहिँ विश्व तापमान वृद्धिको कारणले गर्दाखेरि माथिल्लो क्षेत्रमा हिमालमा चाहिँ हिउँ अथवा बरफ पग्लिने द्रुत गतिमा भइरहेको छ र धेरै चिराहरू परेको अवस्था छ होइन र त्यहाँ चाहिँ के हुन्छ भने हिजो जहाँ हिउँ पर्थ्यो पानी अहिले पानी पर्छ भनेपछि त्यो पानी त ले चाहिँ त्यसलाई चाहिँ अझ तल चिराहरूमा छिरेर तल जाने र चाहिँ त्यसमा अब त्यसले चाहिँ झन् अब पानी जमेपछि त्यसले झन् त्यो जुन चाहिँ चिराहरू झन् चौडा हुँदै जाने र फेरि पग्लिने फेरि चौडा हुने गर्दाखेरि यस्तो खालको प्रक्रियाहरू नियमित रूपमा भइरहेका हुन्छन् लामो समयदेखि होइन र यसरी तल अनि चट्टान पनि मकिँदै जान्छ भनेपछि त्यो हुँदाखेरि त्यो जुन अनि मुनि त्यसलाई थेगेर बसेको चट्टान पनि हुँदै जान्छ र त्यसले भार वहन गर्न नसक्ने अवस्था हुन्छ र त्यो माथिको हिउँ चाहिँ नि पहिरोको रूपमा तल चाहिँ खस्न जान्छ र अब के हुन्छ भने हिउँ भनौँ अथवा बरफको चाहिँ ती ऊहरू तल खसिसकेपछि के हुन्छ त्यो जुन टुक्रा टुक्रा हुन्छ नि त धुलो हुन्छ नि त होइन हो त्यो कतिपय धुलो हुन्छ कतिपय त्यहाँको माटोसँग चाहिँ मिसिन्छ अथवा त्यहाँको गेग्रानसँग मिसिन्छ र चाहिँ नि त्यो बरफको रूपमा जस्तो सेतीबाडीको बेलामा मैले त्यहाँको स्थानीय एकजनासँग मैले सोधेको थिएँ तपाईँ कस्तो थियो बाढी भन्दा ठुल्ठुलो चाहिँ आइसको ब्लकहरू चाहिँ यसरी आएको थियो भनेर अनि मैले उहाँलाई चाहिँ फेरि सोधेँ तपाईँले कसरी चिन्नुभयो त आइसको ब्लक यसरी आएको भनेर भने अनि मैले ए म त उहाँ भारतमा चाहिँ नि काश्मीरतिर काम गर्न गएको थिएँ हिमाञ्चलतिर त्यहाँ यस्तै खालको बाढी आएर हाम्रो कतिजना त्यहाँ बगाएको थियो हामी चाहिँ नि म चाहिँ बाँच्यो मैले त्यहाँ पनि देखेर आएको हो यो भनेर उहाँले भन्नुभयो भनेपछि त्यसरी चाहिँ त्यो ठुल्ठुला ब्लक अब हरू जस्तो त्यो मान्छेले त्यो बरफ हो कि ढुङ्गा हो भन्ने चाहिँ चिन्दैन होइन त्यो चाहिँ अब किन हिलोले चाहिँ पोतिएको हुन्छ होइन त्यसरी चाहिँ ब्लक र चाहिँ लेदो हुँदै जान्छ र अर्को कुरा के हुन्छ भने जस्तो खोलामा नदीमा पानी हुन्छ नि त अब त्यो सुक्खा सायद होइन अब यो अध्ययनको कुरा अनुसन्धानको विषय हो यो अब त्यो सुक्खा भएको भए सायद त्यो पहिरोहरू त्यति हिम पहिरोहरू त्यति तलसम्म बग्न नसक्ने पनि हुन्थ्यो कि किनभने नदीमा त पानी हुन्छ भने जस्तो पानी माथिबाट त त्यो बग्न सक्यो नि अब त्यो जस्तो तपाईँ हामीलाई एउटा सानो बच्चा बेलामा अब तपाईँले गर्नुभयो गएन जस्तो हामी पानीमा पातलो ढुङ्गा हामीलाई हान्थ्यो नि त्यसरी हान्थ्यो त्यो धेरैचोटि जतिचोटि धेरैतिर धेरै पटक त्यो ठोकिँदै ठोकिँदै ठोकिँदै गयो नि
1: हो
0: अब एकदम द्रुत गतिमा आएको त्यो मास चाहिँ नि पानीमाथि चाहिँ नि त्यो सजिलै तल्लो तटसम्म आउन सक्ने एउटा मैले यो अनुसन्धानको विषय हो भनेको छु है यो त्यो पनि एउटा चाहिँ विषय हो अब यस्तो यदि सुक्खा भएको अवस्था भएको भए नदीमा पानी कम भएको सुक्खा बेलामा भएको भए सायद यो यसरी तलसम्म नआउन पनि सक्थ्यो कि भन्ने एउटा चाहिँ मेरो चाहिँ अनुसन्धानको गर्नुपर्ने विषयको रूपमा लिएको छु
1: एकदम यसलाई तपाईँले बुझाएर भन्नुभयो जस्तो यो बरफ अथवा चाहिँ पानीमा चाहिँ बग्दाखेरि धारमा बग्दाखेरि अझ बढी चाहिँ उछिटिएर तलतिर झर्ने त्यो प्रक्रिया हुन्छ त्यो अनुसार पनि अहिलेको त्यो भोटेको सिको माथिबाट आएको त्यो तपाईँले अघि नै भनिहाल्नु भयो हिउँको चट्टान होइन बरफ त्यो बत्तिएर आउँदाखेरि तलसम्म आइपुगेको हुनसक्छ भनेर भन्नुभयो श्रीकमल दुवेदीजी अहिले पनि चीनले त्यहाँ एउटा ताल बनेको छ र अस्ति पनि ताल ओभरफ्लो भएर बग्यो भनेर भन्यो र त्यस अनुसार हाम्रो बाढी पूर्वानुमान महाशाखाले एउटा सचेत रहन आग्रह गर्यो र आज पनि त्यहाँ चाहिँ फेरि बाढीको कारणले गर्दा त्यो कोसी भोटे कोसी बढ्यो भन्ने कुरा आयो अब फेरि हामी त्यस अस्तिको जस्तै जोखिममा छौ कि त्योभन्दा कम जोखिममा छौ तपाईँले के भन्नुहुन्छ
0: होइन अघि तपाईँले भन्नुभयो अलिकति सुधार गरौँ है चीनले त्यो फुट्यो भनेको होइन प्राविधिक रूपमा ओभरफ्लो हुनु र ब्रिचिङ हुनु फरक कुरा हो फुट्नु र चाहिँ नि ओभरटप गर्नु माथिबाट बग्नु त्यो के भयो भने जस्तो तपाईँलाई म के भन्छु भने जस्तो एउटा कुनै अब त्यहाँ के भयो भने माथिबाट त्यो पहिरो खस्दा हिम पहिरो खस्दाखेरि त्यो कोतरेर त्यो हिम जहाँ ठोकियो नि त्यो ठाउँमा ठूलो चाहिँ नि खाडल बन्न गएको छ जस्तो यो यो सामान्यतया यो बन्दो रहेछ यो खेतीबारीमा पनि बनेको थियो जहाँ त्यो इम्प्याक्ट भयो नि त्यो माथिबाट आएर खसेर बज्रेको ठाउँ के त्यो हिमनदीमाथि त्यहाँ खाल्टो छ ठूलो खाल्टो बनेको रहेछ र भयो के भन्दा त्यो खाल्टोमा चाहिँ पानी भरिँदै भरिँदै गएर त्यसपछि बग्न थाल्यो भन्ने कुरा हो त्यो भनेपछि त्यो त्यो चाहिँ अब जस्तो अघि तपाईँलाई मैले कसरी फुट्छ भन्ने कुरा गरेँ नि त्यो फुट्नु भनेको त्यो त्यो चाहिँ त्यहाँबाट पानी धेरै मात्रामा पानी बहँदै चाहिँ कोतर्दै कोतर्दै त्यो ठूलो हुँदै जाने चाहिँ त्यो फुट्ने प्रक्रिया हो तर चाहिँ त्यो अहिले चीनले भनेको चाहिँ के हो भन्दाखेरि त्यो ओभरटप भयो भन्दाखेरि त्यो माथिबाट बाँध माथिबाट पानी बग्न सुरु भयो भन्ने कुरा हो जस्तो म तपाईँलाई यसमा सानो एउटा प्रसंग जोड्छु जस्तो जुरे पहिरो होइन 2014 जब जुरे पहिरो गयो सुनकोशी नदी पूरै थुनिएको थियो र त्यो थुनेको खोल्नको लागि चाहिँ नि त्यहाँ धेरै ब्लास्टिङ गरेर चाहिँ एक्सकाभेटरले खनेर पनि त्यो न पुरै चाहिँ त्यो पानी निकास भएन होइन हामी त्यो बेलामा फिल्डमै थियौँ मैले हेरिरहेको थियो कसरी पानी निकास भयो भनेर पछि चाहिँ त्यहाँ संलग्न प्राविधिकहरूसँग चाहिँ छलफल गरेर त्यो तलपट्टि एउटा ठूलो ब्लक चाहिँ ढुङ्गाको ब्लक छ त्यो ढुङ्गाको ब्लकले चाहिँ त्यो खियाउन बाँधलाई खियाउनु पर्यो नि त्यो पानीले जति तल खियाएपछि मात्र धेरै पानी बाहिन्छ हो त्यो हो समस्या भने पछि त्यसलाई चाहिँ ब्लास्ट गरेपछि चाहिँ त्यसपछि चाहिँ पानी बगेर चाहिँ त्यो ताल चाहिँ सबै लगभग निख्रियो होइन भन्दाखेरि हो फुट्ने प्रक्रिया भनेको त्यस्तो हुन्छ अब यो त्यो माथिबाट बग्नु मात्रै भनेको फुट्नु होइन त्यो चाहिँ दुईटा फरक प्राविधिक कुरा हो तर अब के बुझियो भन्दाखेरि माथिबाट बाँध माथिबाट पानी बग्यो भने चाहिँ ल फुट्यो भन्ने कुरा हिसाबमा एउटा त्रास चाहिँ सृजना हुन्छ
1: तर आखिर चाहिँ त्यो ओभरफ्लो तपाईँले भनिहाल्नु माथिबाट अब त्यो अहिले पनि हामी कतिको जोखिममा छौँ अहिलेकै त्यो कुरा गर्दा
0: अब म भन्छु त्यसमा के छ भने त्यसरी बनेको चाहिँ नि ऊ धेरै त्यो गेग्रानको चाहिँ बाँधको चौडाइ अब बाँध फुट्नलाई त्यसको के गरी फुट्छ भन्ने कुरा मैले के त्यसमा चाहिँ पक्षहरू हुन्छन् भन्ने कुरा अलिकति मैले औल्याउन चाहे जस्तो त्यो बाँध केले बनेको छ जस्तो माटो अथवा बालुवा अथवा सामान्य त्यस्ता खालका चाहिँ साना कणहरूबाट बनेको छ भने त्यो बाँध पानी माथिबाट बग्ने बित्तिकै चाँडै चाँडै खियाउँदै चाहिँ नि त्यो चाँडै नै निकास हुन्छ जस्तो यो चाहिँ हामीले एकचोटि यो झापाबाट उत्तरतिर यो इलाममा रतुवा खोलाको एउटा सानो खोला चाहिँ नि थुनिएको बेलामा बाँध त्यस्तै गरी ताल बन्यो र त्यो फुटाल्न भनेर चाहिँ नि हामी खोल्न भनेर हामी यहाँ काठमाडौँबाट हामी एउटा टोली गएको थियो र त्यहाँ हेर्दाखेरि त्यहाँ त्यो जुन चाहिँ बलौटे चट्टान मकिएको बलौटे चट्टान खसेछ भिरबाट र चाहिँ त्यो खोला थुनियो र ठूलो त्यहाँ ताल बनेको थियो र त्यसलाई चाहिँ अनि हामीले त्यहाँ जाने बित्तिकै के भन्यो ल उनी त्यहाँ खन्ने काम पनि भइरहेको छ तर खन्नुभन्दा धेरै त्यहाँ सबभन्दा ठूलो अर्को एउटा चाहिँ गल्ती के भइरहेको थियो भने मान्छेहरूको यो अहिले म त्यही भन्छु पर्यटन यो प्रकोप पर्यटन यो चाहिँ नगरौं यो त्यहाँ हेर्न जाने मान्छे यति धेरै चाहिँ त्यो खोलाबाटै गइरहेको थियो माथि ताल त्यो बाँध चाहिँ खनिरहेछ र तलपट्टि मान्छेहरू गइरहेछ अनि तुरन्त त्यहाँ हाम्रो त्यही बेलाको सिडिओ पनि सँगै हुनुहुन्थ्यो र उहाँलाई मैले के भने ल यो मान्छेहरूलाई तुरन्त हटाउनुहोस् यो किनभने यो बाढी आयो भने यो मान्छे सबै फेरि यहाँ अर्को चाहिँ दुर्घटना हुन जान्छ भने चाहिँ उहाँले तुरन्त चाहिँ त्यहाँ आदेश दिनुभयो र चाहिँ नि खोलामा मान्छे पस्न 20 मिटरभन्दा माथि जानुस् र त्यो सानो थियो त्यही भएर 20 मिटरभन्दा माथि जानुस् कोही पनि चाहिँ त्यहाँ खोलामा छिर्न नदिनु भनेपछि त्यो खनेको 45 मिनटमा त्यो ताल सबै सकियो होइन हो मैले अब बालुवाको अब यदि चट्टानको अवस्था पर्यो जस्तो चट्टान पनि चाहिँ नि त्यो एङ्गुलर भनौँ न होइन त्यस्ता खालका चट्टान भएको बेलामा जुरेको बेलामा त्यहाँ चाहिँ हम्मे हम्मे पर्यो त्यसरी ब्लास्ट गर्दाखेरि पनि खनेर पनि ब्लास्ट गर्दाखेरि पनि नगरेर निकै परिश्रमपछि त्यो चाहिँ ताल खोल्न सकियो हो अब त्यसमा मेटेरियल केले बनेको छ र कति चौडा छ ताल त्यो बाँध जस्तो जुरेको बेलामा 400 मिटरको थियो अहिले पनि त्यो धेरै चाहिँ चौडा छ त्यो चौडा खियाउनलाई तुरन्त सम्भव छैन तर त्यो ताल माथिबाट फेरि अर्को चाहिँ हिम पहिरो खसेर तालमा खस्यो भने चाहिँ अनि त्यसले चाहिँ फेरि अर्को खालको बाढी चाहिँ ल्याउन सक्छ सम्भावना जोखिम त्यति मात्रै हो होइन नत्र भनेदेखि अब त्यही ताल आफै फुटेर तुरन्तै जोखिम चाहिँ त्यस्तो ठूलो जोखिम चाहिँ नआउला
1: कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोसी बाढ़ीको प्रकृति यसको असाधारण क्षतिको कारण अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारीबारे कुराकानी गरिरहेका छौं हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल द्विवेदीसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555
6: साली नदीको शिर
7: मणि चूडको काख
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
7: शान्ति र आनन्दको अनुभूति
6: भीडभाडबाट टाढा
7: सहरबाट नजिकै
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-5481 वेबसाइट झुले.com.np
9: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
10: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: ಸೀಧಾಕುರಾ ಪ್ರಶ್ನೆ ವಿಚಾರ ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी भोटेकोशी बाढ़ी पूर्व सूचनाको प्रणालीको प्रभावकारिता र आउँदा दिनमा नेपालले गर्नुपर्ने तयारी बारे हिमबाढ़ी अध्येता तथा प्रकोप विज्ञ श्रीकमल द्विवेदीसँग कुराकानी गरिरहेका छौं. द्विवेदीजी, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ.
2: धन्यवाद.
1: अब चाहिँ हामी यस्तै जोखिम हुन नदिन अब गर्नुपर्ने काम र योजनामा केन्द्रित रहेर बढ़ी कुरा गर्छौं. सबैभन्दा पहिले चाहिँ भोटेकोशी जस्तै तीव्र बहाव भएको नदीमा हामीले पूर्वाधार निर्माण गर्दा कस्ता कस्ता भौगोलिक पक्षलाई चाहिँ पर्याप्त ध्यान नदिएको देखिन्छ?
2: अब यस्तो खालको घटनाहरू भनेको जस्तो अब मलाई लाग्छ यो जुन अहिलेको रसुवा बाढी भोटेकोशी बाढी भनेको हाम्रो जीवित मान्छेहरूले नदेखेको कुरा हो, होइन? अब तर भौगोलिक रूपमा त्यो पहिला भएको थिएन भन्ने कुरा चाहिँ होइन. जुन अहिले ठूल्ठूला टारहरू त्यहाँ बनेका छन् नि, ती प्राय जसो टारहरू यस्तै खालका ठूला पहिरोहरू अथवा हिम पहिरोहरू गएर कुनै बेला परापूर्व कालमा चाहिँ बनेकै हो.
1: हाम्रा टारहरू देशका विभिन्न ठाउँमा
2: नदीका छेउमा रहेका, होइन? भनेपछि त्यो गेगरान आयो, पहिला चाहिँ त्यसमा के हुन्छ, गेगरान बगाएर ल्याउँछ. बगाएर ल्याएपछि त्यही पछि चाहिँ जुन पानी निस्किन्छ त्यसबाट, त्यो पानीले खियाउँदै खियाउँदै चाहिँ ती टारहरू सिर्जना हुन्छ. खोला बिस्तारै सानो ठाउँमा सीमित हुन जान्छ र ती टारहरू त्यसरी नै बनेका हुन्. अब हामीसँग के भइदियो भने, हो यो अध्ययन गर्नुपर्ने, अनुसन्धान गर्नुपर्ने विषय हो. कुन टार कहिले बनेको थियो, कुन प्रकोप कहिले आएको थियो होला भन्ने कुराहरू यी एकदम अनुसन्धानका विषयहरू, यो भौगोलिक अनुसन्धानका विषयहरू. किनभने पहिलाका चाहिँ नि डिजास्टर चाहिँ नि पहिलाका चाहिँ प्रकोपहरू जुन छ त्यो अध्ययन हुनुपर्छ. तर अब हामीसँग त्यो अब के भइरह्यो भने, त्यो गर्ने खालको चाहिँ नि संस्थागत संरचना पनि भएन र त्यसले चाहिँ नि एक प्रकारले चाहिँ प्राथमिकता पनि पाएन. किनभने प्रकोप भइसकेपछि मात्र हामी हाम्रो आँखा खुल्छ. जस्तो अब मैले यो कुरा चाहिँ नि अब अनुसन्धानको विषयमा चाहिँ हाम्रो ठूलो चाहिँ कमजोरी छ. स्रोत साधन पनि छैन, मानव स्रोत पहिला गर्न सक्ने खालको चाहिँ नि त्यतिको चाहिँ नि मान्छेहरू पनि थोरै नै हुनुहुन्छ. किनभने छ र त भएका मान्छेलाई पनि त्यसरी अवसर चाहिँ संस्थागत रूपमा शून्यताले गर्दा अवसर पाइएको छैन. यस्तो खालको भइ नै रहेको कुराहरू हो. जस्तो अब खेतीबाड़ीकै बेलामा पनि यो अनुसन्धान मैले आफ्नो व्यक्तिगत इच्छामा मैले गरे र चाहिँ त्यो तर समस्या के भइदियो भने, अब त्यसपछि के गर्ने त भन्ने कुरामा बहस अगाडि बढेन. जस्तो अब वन्य संरचनाहरूको सुरक्षा, त्यहाँको चाहिँ नि जुन चाहिँ कामदारहरूको सुरक्षा, जो कसरी भाग्ने के गर्ने, त्यो चाहिँ अब यो जुन अर्ली वार्निङ भनौँ हामी त्यसलाई, पूर्व सूचना प्रणाली नै पनि म सधैँ यही भन्थे कि. जस्तो अब मेलम्चीमा पनि हामीले देख्यौं नि, अब अहिलेको हाम्रो बाढ़ी पूर्व सूचना प्रणाली
1: एकछिनपछि आउँ यसमा. तपाईँले जो पहिला पनि यस्ता घटना हुन्थे यो अहिले हामीले हाम्रो पुस्ताले देखेको अथवा हामी जिउँदाले देखेको नयाँ घटना भयो, तर योभन्दा अगाडि पनि यस्ता घटना हुन्थे र तिनै घटना भएकै कारणले गर्दाखेरि अहिले नदी आसपासका नदी किनारमा ठूला टारहरू बनेको कारण चाहिँ त्यही हो भनेर तपाईँले प्रश्न पार्नुभयो. मैले तपाईँले अघिले यो पूर्व सूचना प्रणाली र अब गर्नुपर्ने काममा हामी केही बेरपछि आउँछौ. त्योभन्दा अगाडि चाहिँ यो जलवायु परिवर्तनका कारण हिमनदी र हिमतालमा भइरहेको परिवर्तनले यस्ता घटनाको जोखिम बढ़ाइरहेको छ कि हामीले यसलाई अझै पर्याप्त गम्भीरतापूर्वक लिएका छौँ?
2: एकदम. त्यो चाहिँ कस्तो भनेदेखि, जुन ठाउँमा हिजो पानी पर्थ्यो अथवा चाहिँ बरफ वर्षैभरि बरफ रहन्थ्यो, हिमरेखामाथि सर्दैछ, एकदम द्रुत गतिमा सर्दैछ. मैले अगाडि गरेको त्यो 2007 गरेको अध्ययनमा मैले के म आफै अचम्ममा परे कि, मैले कति रेटमा चाहिँ माथि सर्दै रहेछ त भनेर मैले अध्ययन गरेको थिएँ. अब अहिलेको त मैले अहिले तत्काल त मैले गरेको छैन अध्ययन, त्यो बेला गर्दाखेरि लगभग 13 मिटर प्रति वर्ष उचाइमा सर्दै गएको देखियो कि. त्यो भनेको भर्टिकल, होइन, ठाडो माथिपट्टि 13 मिटर प्रति वर्ष चाहिँ हिमरेखा माथि सर्दै गएको चाहिँ नि देखियो भन्दाखेरि त त्यो त म त डराएँ. त्यसपछि ओहो, भनेपछि त यो हाम्रा चाहिँ हिमाली क्षेत्रमा त यसले त धेरै ठूलो समस्या ल्याउँछ भन्ने चाहिँ म त्यो बेलादेखि नै मैले चाहिँ पताल मलाई आफै चाहिँ कन्भिन्स भएको बाटो कुरा हो त्यो, होइन? भन्दाखेरि अब त्यसरी के भइदिइरहेछ भने, हिमरेखा स्वाट्टै माथि सर्ने र माथि चाहिँ नि जहाँ पानी जहाँ हिउँ पर्थ्यो बरफ चाहिँ नि जम्थ्यो त्यहाँ चाहिँ पानी पर्ने हुँदाखेरि त्यसले खियाउने प्रक्रिया फरक खालको प्रक्रिया हुन्छ पानीले खियाउने हैन गहिरो गहिरो गहिरो भ्याली जुन चाहिँ नि उपत्यकाहरू बनाउँदै भी शेपको भनौं न हामी चाहिँ ओ भी शेपको हुनेबित्तिकै त त्यो अब हाम्रो यतिकै पनि पहाडहरू उचालिँदै गएको छ भन्दा तल कोतरेर चाहिँ भी शेपको ठाडा चाहिँ नि भित्ताहरू भएपछि त त्यो त्यसका चाहिँ नि दुईतिरबाट खस्ने चाहिँ पहिरो आउने हैन भन्दाखेरि त्यसरी खस्दै जाने चाहिँ गेगरानको सृजना हुने बग्दै आउने चाहिँ प्रक्रियाहरू एकदम द्रुत गतिमा भइरहेका छन् भन्दाखेरि र अब त्यहाँ जस्तो हिमरेखामाथि सरेर गएपछि त के भयो भने त्यहाँ अब त्यहाँ भएका हिउँ पनि जस्तो माटो मुनि जमेर बसेको हिजोको चाहिँ नि जुन हिमनदी भित्रका चाहिँ नि बरफहरू पनि पग्लिँदै जाने भए र त्यसलाई छेकेर बसेको बाँधको पछाडिको बरफ पनि चाहिँ पग्लिँदै गएर त्यो हिमतालहरू सृजना हुँदै गएर ठूलो हुँदै गएको छ हिमतालहरूका चाहिँ नि आकार चाहिँ एकदम ठूलो हुँदै गएको चाहिँ नि छ
1: र अब यो मानवीय क्रियाकलाप पनि यसको एउटा प्रमुख कारण हुन सक्छ
2: यस्तो मानवीय क्रियाकलाप प्रत्यक्ष रूपमा होइन अप्रत्यक्ष रूपमा चाहिँ जुन अब यो जुन हाम्रो कार्बन उत्सर्जनका कुरा छन् नि त त्यस कारणले गर्दाखेरि नै यो चाहिँ अहिले व्यापक चाहिँ रूपमा चाहिँ यो हिमाली क्षेत्रमा चाहिँ जुन अब तापमान वृद्धि भइरहेको छ विश्व तापमान वृद्धिकै असर हो त्यो
1: अब यस्तो घटना अकल्पनीय विपद भनेर पन्छिन मिल्छ कि उपलब्ध वैज्ञानिक तथ्यका आधारमा हामीले जोखिमको पूर्वानुमान अथवा अनुमान पहिले नै गर्न सकिन्थ्यो
2: अब केही मैले भने केही अध्ययन गरेर गरिएको पहिला पनि अध्ययनहरू भएको छ गर्न नसकिने नै चाहिँ होइन तर समस्या अब त्यसले कति प्राथमिकता पाउँछ भन्ने कुरा हो होइन अब मैले यो कुराहरू मैले धेरै पटक गर्दै आएको छु मैले धेरै लामो समयदेखि नै यो कुरा अब हामीले यी भीर यी घाँटीको तरबार भनौ न हाम्रो घाँटीको तरबार राखिरहने कि यी तरबारहरूलाई चाहिँ नि अलिकति धार चाहिँ नि त्यसको चाहिँ नि भुत्याउने होइन त्यसलाई चाहिँ भुत्ते बनाउने भनेपछि हिमतालमा भएका जमेर बसेका हिमताल चाहिँ नि माथि बनेका हिमतालहरूको सतह घटाउनेतिर हामी चाहिँ जानुपर्छ त्यसलाई बिस्तारै चाहिँ नियन्त्रित रूपमा त्यसलाई चाहिँ खोलेर त्यसको पानी त्यसरी त्यहाँ राखेर हामी हिमताल यतिवटा बन्यो चाहिँ हाई चाहिँ के अरे एकदम उच्च जोखिम भनेर कराएर बस्ने कि यो 20 वर्ष भइसक्यो हामी होइन
1: तपाईँले भन्नुभयो यो भुत्ते बनाउने यो हामीसँग त्यस्तो खालको चाहिँ जनशक्ति क्षमता प्राविधिक ज्ञान अथवा प्रविधि छ
2: अब म तपाईँलाई इम्जा ताल जुन चाहिँ को अनुभव सुनाउँछु र इम्जामा पहिला छोरोल्पामा चाहिँ यो नेदरल्याण्डको चाहिँ सहयोगमा त्यो 3 मिटर चाहिँ ताल घटाएको हो होइन त्यो चाहिँ अलिकति मैले यो क्षेत्रमा अध्ययन सुरु गर्नुभन्दा अगाडि नै हो र पछि हामीले चाहिँ नि त्यो इम्जाको चाहिँ नि 3.5 मिटर चाहिँ घटाउन त्यो घटाउने कामै चाहिँ नि वास्तवमा नेपालको सेनाले गरेको हो भनेपछि अब हामीले हो त्यो ताल जति जस्तो त्यो तरबार झुन्ड्याएर राख्ने कि त्यसलाई चाहिँ हामीले भुत्ते बनाउने म त त्यो भुत्ते बनाउनुपर्छ भन्ने मत राख्छु
1: भुत्ते बनाउनलाई अब जस्तो तपाईँले अघि त्यो उसको उदाहरण दिनुभयो अब हाम्रो अहिलेको भुटेकोसीको चाहिँ यो तिब्बतीय क्षेत्रको उदाहरणको कुरा गर्दाखेरि त त्यहाँ अर्को देशसँग पनि हामीले समन्वय गर्नु पर्यो सहकार्य गर्नु पर्यो अब त्यो भौगोलिक बनावट अप्ठ्यारो कतिको त्यो चाहिँ जुन
2: अब त्यो चाहिँ अब पछि काम गर्दै जाँदाखेरि हो पक्कै पनि चीनसँग यसमा चाहिँ हामीले अब सहयोग लिएर नै हामीले द्विपक्षीय रूपमा नै किन अस्तिको बाढीमा त चिनिया क्षेत्रमा पनि ठूलो चाहिँ क्षति पुग्न गएको छ मानवीय क्षति भएको छ होइन भन्दाखेरि अब त सायद अब चीनसँग पनि सहकार्य गरेर म त अझ पनि त्यहाँ के छ भने अस्ति आएको जस्तै हिम पहिरो आउन सक्ने क्षेत्र त्यहाँ अरू पनि छ ती चाहिँ एकदम चिरा परिसकेका बरफका चाहिँ नि त्यो भूभगरको तस्विरहरूमा त्यो अझ पनि देखिन्छ भनेपछि ती क्षेत्रहरूलाई चाहिँ नियन्त्रित रूपमा चाहिँ त्यसलाई चाहिँ नि कम्पो गर्न सकिन्छ कि यो बहसको विषय हो है मैले यो
1: अब अहिले यो उद्धार राहत र पुनर्स्थापनाको काम गरिरहँदाखेरि त्यसतर्फ पनि सरकार र सम्बन्धित क्षेत्रले ध्यान पुर्याउनु जरुरी छ
2: त्यसतर्फ बहस जानुपर्छ र जस्तो ताल बन्यो भन्ने मात्रै होइन कि त्यो ताललाई नियन्त्रित रूपमा म त त्यही भन्छु अझ एक स्टेप अगाडि पनि मैले सोचेको हो यो धेरै 20 वर्ष अगाडि नै मैले यो कुराहरू अगाडि ल्याएको थिएँ तर सुनवाई चाहिँ त्यति धेरै भएन जस्तो हामीले ताल बन्यो भनेर मात्रै बस्ने कि ताल बन्न सक्ने क्षेत्रहरू पनि छन् जस्तो अहिले 20 वर्षमा मैले हेर्दै गर्दाखेरि सगरमाथा क्षेत्रमा अहिले फेरि तालहरू त्यहाँ जसरी हिजो 50-60 वर्ष अगाडि चाहिँ छोरोल्पाको अवस्था जस्तो थियो त्यस्तै गरी बरफका साना साना चाहिँ पोखरीहरू सृजना हुँदै त्यो जुन चाहिँ मोरेनको बाँधले चाहिँ छेकेर त्यो बन्ने प्रक्रिया शुरू भइसकेको छ कतिपय हिम नदीको अघिल्लो भागमा भन्छ त्यहाँ अहिले नै हामीले कोतरेर त्यहाँ चाहिँ नि त्यसबाट चाहिँ पानी चाहिँ निकास गर्दिने सकेदेखि त त्यो ताल नै बन्दैन ताल बन्ने किन भन्दा अगाडिपट्टि अग्लो मोरेनको बाँधले छेक्यो त्यसलाई चाहिँ पानी त्यो माथिबाट बग्न सकेन र पछाडि भएको हिउँ पग्लिँदै अथवा बरफ पग्लिँदै ताल ठूलो हुँदै जाने हो होइन भनेपछि हामीले त्यहाँ त्यो पानी ठूलो चाहिँ मात्रामा पानी जम्ने अवस्था नै सृजना हुन नदिन पनि सक्छौं कि अब यो
1: बस
2: चाहिँ अगाडि बढाउनु जरूरी छ
1: श्रीकमल दुवेदीजी अब चाहिँ यो पूर्व सूचना प्रणालीको कुरा गरौं भोटेकसी जस्तो अचानक विकसित हुने घटनाका लागि हाम्रो अहिलेको पूर्व सूचना प्रणाली कतिको सक्षम छ
2: अब हेर्नुहोस् अहिलेको बाढ़ी पूर्व सूचना प्रणाली भनौँ होइन बाढ़ी पूर्व सूचना प्रणालीको प्रविधि के हो त भन्दा जस्तो पुलको अथवा कुनै एउटा चाहिँ नि जमीनमा चाहिँ नि एउटा लेजर क्यामेरा राखिएको हुन्छ जुन लेजरले चाहिँ नि त्यसले चाहिँ नि प्रकाश जुन छ त्यसले चाहिँ तलब चाहिँ नि पानीको सतहमा त्यसले चाहिँ नि ठक्कर दिएपछि त्यो परावर्तन भएर माथि जान्छ र कति समयमा त्यो माथि आउँछ भन्नेबाट पानीको सतह कति छ भन्ने कुरा चाहिँ थाहा हुन्छ अब तपाईँको बिस्तारै त्यो पानी चाहिँ नि बढ्दै जाँदाखेरि अथवा बिस्तारै अथवा अकस्मात बढ्दाखेरि पनि के हुन्छ त भन्दाखेरि त्यो लेजर क्यामेराले त्यो चाहिँ पानी कति बढ्यो भन्ने कुरा चाहिँ त्यसले चाहिँ नि त्यसरी चाहिँ सूचना प्रणाली चलेको थियो अब अहिले के भयो तपाईँ हामीले देख्यौं त्यो छाल सुनामी जस्तो चाहिँ नि छाल एकैचोटि आएर त्यो त्यो सम्पूर्ण प्रणाली नै बनाउँदा त अब हिजो अब पानी अब जुन सतहमा थियो त्यसपछि त त्यो त्यो उपकरणै बग्यो भनेपछि त्यसले केही पनि सूचना दिन सकेन भनेपछि अब यस्तो खालको चाहिँलाई चाहिँ अब जस्तो अब मैले अघि तपाईँलाई सुरुमा जोडेँ हामीले एउटा अनुसन्धान गर्नुपर्ने विषय के छ अलिकति अनुसन्धान मैले त्यसलाई मैले एउटा खेतीबारीको अनुसन्धानको क्रममा एउटा चाहिँ नि सुझावको रूपमा पनि मैले दिएको थिएँ जस्तो त्यो जुन भूकम्पीय तरंग जुन सृजना हुन्छ नि हो त्यो चाहिँ त्यसलाई चाहिँ अलिकति प्रयोग गरेर पनि सूचना प्रणाली बनाउन सकिन्छ कि भन्ने पनि मेरो सोच थियो तर अब म आफै चाहिँ भूकम्पको चाहिँ नि अब चाहिँ विज्ञ होइन त्यसले गर्दाखेरि अब तर त्यतातिर त्यति धेरै चाहिँ नि काम अगाडि बढेन तर अहिले तर
1: मैले जोडेँ अब भूकम्प प्रविधिका जानकार र हिम तथा यो प्रकोप प्रविधिका जानकारहरू बीचको सहकार समन्वयको पनि खाँचो देखियो
2: त्यहाँ देखियो र त्यसपछि अलिकति चाहिँ है अब अलिकति बाहिर विदेशका चाहिँ केही चाहिँ विज्ञहरूले चाहिँ यस सम्बन्धमा चाहिँ अध्ययन चाहिँ गरिसकेका छ गर्न थालिसकेका छ र यो प्रयोग गर्न सकिन्छ कि भन्नेतिर नै अगाडि बढ़िसकेका छ त्यो एउटा चाहिँ मैले गर्न नसकेको मैले एउटा काम चाहिँ त्यो एउटा मैले धेरै मैले प्रयास गर्दा नि नसकेको अनुसन्धानको चाहिँ नि एउटा क्षेत्र चाहिँ त्यो हो र अब अरू पनि जस्तो अब बाहिरतिर चाहिँ कस्तो पनि हुन्छ भने डप्लर रेडार भन्छ रेडारले चाहिँ त्यस्तै अब यो रेडियो फ्रिक्वेन्सी चाहिँ नि त्यो छोड्ने र त्यसपछि फर्केर आउँदाखेरि त्यो जस्तो स्थिर हुन्जेलसम्म त्यसले केही पनि ऊ गर्दैन र जब त्यो चल्छ नि जमिन चलेको चाहिँ पत्ता लाउने त्यस्तो खालको चाहिँ नि प्रविधि पनि छ अब त्यो खालका प्रविधि पनि छन् तर अब अहिलेको अवस्थामा जुन अहिलेको जुन त्रिशुली बाढी जुन अथवा यो भोटेकोसी बाढी जुन छ अब यसमा चाहिँ एकदमै अचम्मित हुनुपर्ने कुरा चाहिँ के भन्दाखेरि त्यो यति छिटो आयो नि जस्तो मैले कल्पना पनि गरेको थिइनँ मैले त के सोचिरहेको थिएँ भने यो बाढी सिर्जना भएर जो भूकम्पीय तरंग आयो मैले त्यो भूकम्पीय तरंग पनि मैले त्यहाँ चाहिँ त्यहाँ कार्यरत साथीहरूसँग मैले ए के छ है भन्ने हामी चाहिँ सम्पर्कमै थियौं र त्यो अलिकति मैले हेरेँ पनि होइन अनि के भन्ने भयो भन्दा त्यो पछि आएको भूकम्प चाहिँ त्यो तरंग बाढी सिर्जना भइसकेपछि आयो भन्नेमै हामी थियौं होइन तर यति चाहिँ नि झन् 7 मिनटमा त्यो के जुन चाहिँ भन्छ के त्यो उसको चाहिँ नि रसुवागढी भन्सारै आइपुग्यो भन्ने चाहिँ नि त्यति द्रुत गतिमा आइपुग्नेमा चाहिँ हामी अलिकति त्यो चाहिँ म चाहिँ आफू अचम्मितै भए
1: र अब त्यसतिर पनि ध्यान दिनुपर्ने खाँचो छ अब यो उच्च हिमाली क्षेत्रमा चाहिँ हिमनदी बरफ चट्टान र सम्भावित हिमतालको निगरानी गर्ने त्यस्तो खालको उपकरण सेटेलाइट सेन्सर ड्रोन वा एआई के हुन सक्छ तपाईँले देखेको चाहिँ के हो
2: अब निगरानी त तपाईँले भनिहाल्नु तर म चाहिँ अझ पनि के भन्छु भने निगरानी गरेर बसिरहने कि त्यो चाहिँ नि त्यसको जोखिम कम गर्नेतिर जाने
1: तपाईँले भुत्ते बनाउने कुरा
2: भुत्ते बनाउनु म त के भन्छु त्यो किनभने निगरानी गरेर के हुन्छ भोलि त्यो फुट्यो भने जस्तो समस्या के भने त्यहाँ पानीको जुन मात्रा जुन ठूलो एउटा चाहिँ नि कुण्ड त्यहाँ बन्ने बनिरहेछ भने त्यो कुण्डमा त्योभन्दा माथि अब किन अघि तपाईँले जुन यो ग्लोबल वार्मिङ हामीले यो तापमान तिर जलवायु परिवर्तनका कुरा गर्यौं नि अब त झन् माथि माथि माथि माथिसम्म चाहिँ हिमरेखा सर्दै सर्दै गएर त अब त माथि माथि त त्यो बरफ पग्लिने क्रम त अझ द्रुत गतिमा हुन्छ भन्छ त्योभन्दा माथिल्लो क्षेत्रबाट चाहिँ पहिरो हिम पहिरो अथवा पहिरो नै पनि खसेर त्यो तालमा खस्यो भने त अब फेरि प्रकोप आउने भयो भन्दाखेरि त्यो कारणले गर्दा त्यस्ता खालका जोखिमहरूलाई कम गर्नेतिर हामी जाने कि अब भन्ने बहस गर्नु जरुरी छ
1: एकदम श्री कमल दुवेदीजी अब हामी अन्त्य अन्त्यतिर आइपुगेका छौं र अघि नै तपाईँले अलिकति भन्नुभयो यो भइरहेका जोखिमयुक्त हिमताललाई यो भुते बनाउने कुरा तपाईँले भनेको जस्तै अब हामीले गर्नुपर्ने यस्ता खालका जोखिम हुन नदिन जसरी अस्तिको बुधबार भोटेकोशी नदीमा अचानक बाढ़ी आइसकेपछि अहिले पनि उद्धार र राहत तथा खोजको काम भइरहेको छ खोज र उद्धारको काम नै पूरा हुन सकेका छैन पाँच दिन बितिसक्दा पनि अब यस्तो घटनाले के पाठ दियो र अब हामीले गर्नुपर्ने काम चाहिँ के हो
2: अब गर्नुपर्ने त हेर्नुहोस् एउटा सबभन्दा ठूलो कुरा त संस्थागत शून्यता छ अब हामीले यो कुरा गर्यौं भनेदेखि मैले पनि धेरै मैले आफ्नो इच्छाले यो चाहिँ गर्दै आएको हो मैले एकदम तीव्र इच्छाले मात्रै म यसरी अनुसन्धानमा टिकेर बस्न सकेको हो यसमा मलाई कुनै संस्थागत सहयोग अथवा त्यस्तो खालको केही पनि मैले पाएको छैन तर के छ भने अब हामीले भन्दाखेरि एउटा ठूलो संस्थागत शून्यता छ संस्थागत शून्यताले के हुँदो रहेछ भनेदेखि अर्को एउटा पुस्ता तयार गर्नु जस्तो मैले अर्को एउटा पुस्ता तयार गर्न मैले दुःख साथ भन्नुपर्छ कि मैले सकिनँ अब अर्को पुस्ता त किन संस्था नै छैन यस्तो खालको अध्ययन गर्नेको लागि होइन अनुसन्धानको लागि भनेपछि मैले अर्को पुस्ता तयार गर्न सकिनँ अर्को सिकाउन सकिनँ अब त्यो एउटा दुर्भाग्य त्यो भइदियो र अब अहिले तपाईँले यो हिमबाडी सम्बन्धी यसो हामीसँग यस्तो मान्छे छैन विदेशी संस्थाले गर्छ भन्ने खालका चाहिँ नि यस्ता खालका कुरा आउँछ त विदेशीले तपाईँको सबै चित्त गर्दैन अब अहिले देख्यौं हामीले आखिर आफै बलियो हुनुपर्छ नि देश बलियो बनाउने भने त हामी आफै बलियो हुनुपर्छ हाम्रा संस्थाहरू बलियो हुनुपर्छ यदि यो हाम्रो रोग हो भनेदेखि त्यो रोगको उपचार गर्ने डाक्टर चाहियो
1: एकदम
2: अस्पताल चाहियो होइन अब हामीलाई चाहिँ पहिला चाहिँ नि अब हामीलाई चाहिँ मुटु सम्बन्धी यस्ता खालका चाहिँ धेरै कम हुन्थ्यो होइन अब अहिले त्यो बढ्दै गएको छ नसर्ने रोग भनौँ न बढ्दै गएपछि अहिले हाम्रा चाहिँ स्पेसलाइज चाहिँ हस्पिटलहरू जसरी खुल्या छन् नि त अब यो पनि हाम्रो जमिनको चाहिँ हाम्रो भूगर्भको चाहिँ अथवा समस्या ठूलो समस्याको रूपमा आएपछि यसलाई पनि उपचार गर्ने अस्पताल चाहियो विज्ञहरू चाहियो होला त्यसका चाहिँ नि तर त्यस्ता खालका संस्थाहरू अहिले छैनन्
1: भनेपछि सबैभन्दा ठूलो कुरो त त्यो संस्था र विज्ञहरूको खाँचो देख्नुहुन्छ
2: पक्कै हो
1: अब अरू त्यसपछि तपाईँले गर्नुपर्ने
2: त्यसपछि अब प्रविधिका कुराहरूमा पनि हामीले बहस गर्नुपर्छ जुन अहिले बाढ़ीलाई मात्रै पानीको सतहलाई मात्रै नाप्ने खालको चाहिँ नि बाढ़ी पूर्वानुमान भन्दा पनि जमिन हल्लिएको अथवा चाहिँ जमिन चलेको रूपमा चाहिँ कसरी गर्ने यदि हाम्रो संरचना हेर्नुहोस् मैले यो भन्दै आएको कुरा हो तर यो जुन चाहिँ हाम्रा यत्र धेरै चाहिँ यो चाहिँ विद्युत आयोजनाहरू चाहिँ छन् र ती चाहिँ यस्ता खालका जोखिममा छन् र त्यसलाई चाहिँ बचाउनलाई के गर्न जस्तो सुरक्षाका उपाय गर्नलाई हामीले बहस गरेर त्यसपछि प्रविधि विकास गरेर के गर्न सकिन्छ भन्नेतिर हामी जानै पर्छ
1: हो अघि अब तपाईँले यो पूर्व सूचनाको कुरा नै गर्नु भएको थियो अहिले हाम्रो हेर्दाखेरि यो पूर्व सूचना पाउँदा पाउँदै पनि त्यो उद्धारको संयन्त्रसम्म पुग्दाखेरिको कमजोरी पनि देखियो अब तपाईँको सुझाव चाहिँ पूर्व सूचना प्रणाली राखेर राखिसकेपछि नै मानिसलाई सुरक्षित ठाउँमा सार्नको लागि समय चाहिँदो रहेछ हाम्रो सूचनादेखि उद्धार संयन्त्रसम्म चाहिँ के कुराहरू सुधार गर्नुपर्ने देख्नुहुन्छ
2: अब शिक्षाको कुरामा जोडे मैले होइन तपाईँले दिएको सूचनालाई जस्तो सुरक्षित ठाउँमा जानुहोस् भन्न भन्नुभयो होइन अब त्यो सुरक्षित ठाउँ भनेको कहाँ त्यो कुरा त त्यहाँको त्यो समुदाय हो समुदाय पहिला विज्ञहरूले सुरक्षित ठाउँ देखाएर त्यहाँ जाने बाटो बनाएर र यसरी जानुस् भनेर सिकाउनु पर्यो नि त तपाईँलाई पूर्व सूचना पाए पनि र अब सेल्फी खिच्न जाने भने त मैले अब यो अहिलेको अब चलन चल्तीको बोली नै भनौँ होइन मान्छेहरू बाढीकोमा चाहिँ सेल्फी खिच्न गएर मान्छे मरेको केस भयो होइन कतिपय चाहिँ अहिले त आइसकेको छ यो
1: कुरा नपत्याएको
2: भनेपछि अब यो खालको चाहिँ अब यो भनेको शिक्षा हो भनेको यो भनेको किन तपाईँको यो समस्या हो भनेदेखि यो बच्चैदेखि यो चाहिँ शिक्षामा भयो भने दिमागमा बस्छ हेर्नुहोस् मान्छेको है अब यो पछि सिकाएको कुराहरू चाहिँ अलिकति भन्दा चाहिँ बच्चैदेखि जस्तो अब भनेपछि हाम्रो शिक्षा प्रणालीमा हामीले चाहिँ यस्ता कुराहरू चाहिँ राख्नु पर्यो र के गर्ने के नगर्ने भन्ने कुरा कहाँ चाहिँ जाने कसरी भाग्ने भन्ने कुराहरू पहिल्यै पूर्व तयारीमा चाहिँ हुनुपर्छ यो सूचनामा त त्यही समस्या के भइदियो एउटा त अब हाम्रो सूचनाभन्दा पहिला बाढी आयो मैले अघि भने त यो एकदमै चाहिँ अस्वाभाविक चाहिँ छ यसको अनुसन्धान हुनु अझ पनि गहन अनुसन्धान हुनु जरुरी छ अब त्यसपछि चाहिँ त्यो सूचना पाएर पनि के गर्ने त भन्ने कुरामा चाहिँ जस्तो अब मान्छेहरू खोलै खोला भागेको पनि देखिन्छ अब अथवा बाटै बाटो भागेको देखियो नि त त्यो त्यो आएको बाढीलाई जित्न 50 मिटर प्रति सेकेन्डसम्मको गतिमा आएको बाढीलाई त मान्छेले दौडेर जित्न सक्दैन भनेपछि माथिल्लो उचाइमा जो माथिल्लो उचाइमा भाग्यो उनीहरू बाँचे होइन जो फोटो खिच्ने अथवा चाहिँ नि त्यही खोलै खोला सरी अब त्यो बाटै बाटो चाहिँ भागे त्यही सतहमा भागे उनीहरूलाई चाहिँ बगायो बाढीले होइन अब यो चाहिँ एकदम पहिल्यै के हो गर्ने कसो गर्ने भन्ने पूर्व
1: तयारी चेतना जरूरी छ। अब हामी अन्त्यमा चाहिँ अब नदी किनारमा रहेका बस्ती र पूर्वाधारलाई के गर्ने स्थानान्तरण जोखिम अनुसार निर्माण मापदण्ड कडा बनाउने अथवा अरू उपाय के प्रभावकारी हुन्छ।
2: अब यस्तो खालको यो अब यो यस्तो खालको घटना भनौँ न सधैँ हुने घटना होइन यो यो लगभग अब अब तर के छ भने हामी जोखिमलाई चाहिँ जस्तो योजनाबद्ध रूपमा त्यो जोखिमलाई कसरी सम्बोधन गर्ने भन्ने गरेर नै हामीले चाहिँ बस्तीहरू विकास गर्नुपर्ने हुन्छ सुरक्षाका उपायतिर पनि हामी जानुपर्ने हुन्छ। जस्तो अब म त के भन्छु भने खोलाको अहिले अलिकति कतिपय हामीले बस्तीहरूका हामीले हेर्यौं भनेदेखि नदीपट्टि चाहिँ नि टेको लगाएर जबरजस्ती चाहिँ नि त्यो घरहरू बनाएर पनि त्यहाँ चाहिँ बसेको देखिन्छ नि होइन किनभने कारण के भन्दा यसको अर्को पक्ष हुँदो रहेछ हेर्नुहोस् होइन तपाईँको चाहिँ नि यो भनेको आर्थिक रूपमा सामाजिक आर्थिक कारणहरू हुँदो रहेछ होइन अब तपाईँले गाउँमा सुरक्षित ठाउँमा घर त छ तर अब बाटो छेउ पसल राखेर चाहिँ त्यहाँ चाहिँ नि यसो अलिकति भाडा खाने अथवा चाहिँ पसल चलाउने भन्ने चाहिँ हुने बित्तिकै मान्छेले चाहिँ नि जोखिम मोलेरै पनि त्यस्ता ठाउँमा चाहिँ बस्ने चाहिँ हुँदो रहेछ होइन तपाईँ हामीले जति भने पनि ती जोखिमयुक्त ठाउँहरूमा मान्छेहरू चाहिँ आर्थिक रूपमा जबसम्म सक्रिय त्यो ठाउँ हुन्छ बाटो छेउमा खोला किन बाटो छेउ हामी फेरि हाम्रो हिमाली क्षेत्रमा त ठूला ठूला चाहिँ नि सम्म जमिन छैन भनेपछि त्यही चाहिँ नि खोला किनारको अलिकति जुन अघिल्लो बाढीले बनाएको चाहिँ नि त्यो टार भनौँ न त्यहीमा बस्ती विकास हुँदै गइरहेको छ विस्तार पनि हुँदै गइरहेको छ र खोलालाई अलिअलि मिच्दै मिच्दै पनि गइएको छ। अब यो चाहिँ खोला बगर भनेको चाहिँ खोलाको सम्पत्ति हो उसले एक वर्षमा प्रयोग गर्ला दुई वर्षमा प्रयोग गर्ला अथवा चाहिँ नि तपाईँको चाहिँ 100 वर्ष 1000 वर्षमा प्रयोग गर्ला एकचोटि गर्छ दुई दिन गर्छ अथवा 2 घण्टा गर्छ त्यसपछि फेरि खोला साधारण रूपमै बग्छ तर हामीले त्यो कुरा बुझेर चाहिँ हाम्रो विकास गर्नुपर्छ।
1: अब जाँदा जाँदै हामीले भन्न छुटाएका तपाईँले भन्नुपर्ने कुराहरू सरकारलाई सुझाव स्थानीय बासिन्दा अहिले जसले हाम्रो यो कुराकानी सुनिरहनु भएको छ के आग्रह गर्नुहुन्छ।
2: अब धमिलो पानी बगेको अब खोलाहरूमा सचेत रहौं धमिलो पानी गेगरानयुक्त पानी भनेको त्यसको घनत्व बढ़ी हुन्छ त्यसमा छिर्ने त्यसमा तर्ने अथवा यस्तै सेल्फी लिन जाने यस्ता कामहरू नगरौं। अब एक आपसमा यस्तो खालको प्रकोपमा सबभन्दा ठूलो सहयोग भनेको एक आपसमा चाहिँ सूचना आदान प्रदान जस्तो अहिले पनि माथिबाट फोन आएर तलबाट कतिजना भाग्न सफल हुनु भएको छ भने कतिपय फेरि फोटो खिच्न जानु पनि भएको छ होइन त्यो हिसाबमा त्यस्तो नगरौं गलत कुराहरू नगरौं बचौं यो चाहिँ प्रकृतिसँग जिस्किएर जिस्किनु भनेको जीवनको मूल्यमा चाहिँ जिस्किनु हो होइन यसरी र भनेपछि सबभन्दा ठूलो कुरो भनेको माथिल्लो तल्लो त्यहाँनिर तहका मान्छेहरू बीचमा चाहिँ नि कम्युनिकेसन अहिले राम्रो छ के भयो भने यो मोबाइलको विस्तारले गर्दाखेरि मोबाइलबाट चाहिँ नि तुरन्तै सूचनाहरू आदान प्रदान हुन गयो जस्तो औपचारिक भन्दा पनि अनौपचारिक रूपमा पनि सूचना आदान प्रदान हुन गएको छ। यस्ता कुरालाई विस्तार गरौं र यो जोखिमहरू चिनौं आफ्नो वरिपरि के जोखिम छ त्यो चिनौं र त्यो अनुसारको चाहिँ आफ्नो जीवनशैली बनाऊ।
1: धेरै धन्यवाद श्री कमल दुवेदीजी तपाईँलाई समय र जानकारीको लागि।
2: म पनि अवसर दिनुभयो मेरो आफ्नो विचारहरू राख्नलाई हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो हिमबाड़ी अध्येता तथा प्रकोप विज्ञ श्री कमल दुवेदी। आजको कार्यक्रममा हामीले भोटेकोशी बाढ़ीको प्रकृति यसको असाधारण क्षतिको कारण अहिले प्रभावित क्षेत्रमा देखिएका जोखिम पूर्व सूचना प्रणालीको प्रभावकारिता र आउँदा दिनमा गर्नुपर्ने तयारी र कामबारे केन्द्रित रहेर कुरा गर्यौं। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सियन एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: होइन खुसी के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
9: खाने त खासै केही होइन दिदी। लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
8: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
9: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
8: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
9: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
8: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
9: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: अमूल्य जीवन को हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा।

0: जुगबाट ल्याएको।
1: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
2: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ।
3: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
4: नोट, फल सिलिङ, कारेस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
5: दिदी, अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
6: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
5: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
7: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ, एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98560-74-486।
9: आया मरे नि आमा, आया नि
10: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
9: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। के भयो के?
10: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
9: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
10: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
11: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
12: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
11: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
12: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, लमजुङ।
11: सम्पर्क फोन 98490-68924, 98450-86780।
3: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
13: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0663-520-209।

0: Media, Extreme Energy Drink.
1: 람중 우뚝 바리자 성구 라하트 성컬란 선반디 수잖아. भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ मनाङ्गे चौतारा 9856078925, कृष्ण घले पुरानो बैंक चोक 9841628127, तीर्थ घले एन्जेला ब्यूटी पार्लर 9460074314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665201156, अध्यक्ष भरत श्रेष्ठ 9560045248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 9560045670, महासचिव विपिन श्रेष्ठ 9412385, कोष अध्यक्ष भरत विष्ट 9560045357।
2: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
2: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
3: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
3: यस्तो विवाह स्वत बदर हुन्छ।
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
3: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
2: बाल विवाहका गम्भीर असरहरू,
3: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
3: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
3: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
3: के हाम्रो पहिचान यही नै हो त?
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
3: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
4: दिदी, अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
5: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560074486।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665524497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9131994332।
3: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
4: ए हजुर, पेन्सन पट्टा हरायो रे?
5: हो, म खोज्दैछु।
4: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
4: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
4: विल्सन विक्रम राई,
6: सुनिल थापा,
4: पशुपति राई,
6: डीबी गुरुङ।
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
8: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: हिमालयन ब्रदर ग्रुप प्राली, बेसिसर नगरपालिका साथ, युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
11: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो ब्याङ्क चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
12: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
11: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका सात पुरानो ब्याङ्क चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।
13: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
12: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
13: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
12: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845913236 र 9840058261।
13: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै
0: 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेसर सात लमजुङ पुरानो लमजुङ मोडल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर सात लमजुङ। सम्पर्क 0665200004, 98400506063।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिश छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रिचो लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिखा नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: California.
1: Extreme energy drink.
2: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशी को खबर
3: मुटु रोग का बिरामी अब लमजुंग बाहिर जानु पर्दैन मुटु को भिडियो जांच अब सेवा मॉडल हॉस्पिटल प्राइवेट लिमिटेड मा
2: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मॉडल हॉस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जांच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटु को भिडियो जांच कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मॉडल हॉस्पिटल का सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
4: जाँच हुने दिन र समय यही भदौ 20 गते तेस्रो शनिबार बिहान 9 बजेबाट
2: स्थान सेवा मॉडल हॉस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 98477962
5: ओहो दाई टीभी बोकेर कहाँ जान लाग्नु भयो
6: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टीभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
5: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खानुस् है सँगै जाने नि
6: ल भइहाल्छ नि नानी
7: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टीभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
8: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
7: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वास सेन्टर बेसीसर साथ भीमसेन थानचोक फोन 0665201120 मोबाइल 98460077745
4: लमजुङका लागि सामसङ कोनका गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर

आदरणीय श्रोता, अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ। अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ। हवस् त, आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ। शुभरात्री।

0: जोजो लप्पा ख्याजालो
1: झोरले
2: लासो फ्याकुल्ला
3: जो
0: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्चाङदी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: me a extreme energy drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: सुवर्ण अवसर।
5: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556426257 र 9840067787।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: हरिओम लाभ रेडियो लिएर आउनु।
8: पूजा गर्ने बेलामा पनि के को रेडियो पण्डित बा?
7: यो माइलाले नि के कुरो गर्छ? पहिले रेडियो मर्स्याङ्गदी एफएम श्रवण गरौँ, त्यसपछि बाँकी पूजा पाठ गरिहालौला नि।
8: ए कुरो त्यसो पो, म ल्याइहाल्छु नि पण्डित बा।